0: कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद भुलालद्वारा जारी प्रेस विज्ञप्ति अनुसार क्रियाशील सदस्यता अध्यावधिकका लागि कुल 7,82,209 सदस्य मध्ये उक्त संख्याका सदस्यले वडा सभापति मार्फत एनसीआईडी प्राप्त गरेका छन्। साथै 1,49,309 जनाले स्वयं अध्यावधिक फारम पेश गरी वडा सभापति मार्फत प्रमाणीकरणको प्रक्रियामा रहेका छन्। कांग्रेसले इन्टरनेटको पहुँच भन्दा बाहिर रहेका उच्च हिमाली क्षेत्रका केही जिल्ला विकट पहाड़ी भूभाग बारा र खोटाङ जिल्ला तथा विदेश स्थित नेपाली जनसम्पर्क समितिहरूमा जारी अध्यावधिक कार्यलाई थप व्यवस्थित गरिने जनाएको छ। पार्टीले नयाँ क्रियाशील सदस्यता वितरण कार्य अर्को सूचना जारी नभएसम्म खुला रहने समेत स्पष्ट पारेको छ। क्रियाशील सदस्यता अध्यावधिक अभियानलाई सफल बनाउन सक्रिय रूपमा सहभागी हुने सदस्य कार्यकर्ता तथा सम्बन्धित सबैप्रति नेपाली काङ्ग्रेसले धन्यवाद व्यक्त गरेको छ।
1: काभ्रेपलाञ्चोक नालाकी 55 वर्षीय गायत्री पाण्डे बुधबार झण्डै 35 किलोमिटर दूरी छिचोलेर टेकु स्थित शुक्रराज ट्रफिकल तथा सर्वारोग अस्पताल आइपुगिन्। यति टाढा धाउनुको उद्देश्य थियो रेबिज विरूद्धको खोप लगाउनु। पाण्डेलाई एक साता अघि घर नजिकै सामुदायिक कुकुरले टोकेको थियो। उनी रेबिज विरूद्धको खोप लगाउन शुरूमा नजिकैको शिर मेमोरियल अस्पताल पुगेकी थिइन्। त्यहाँ यस्तो खोप नरहेको जानकारी पाएपछि धुलेखेली स्थित सरकारी स्वास्थ्य संस्थामा पुगिन्। त्यहाँ पनि खोप पाइएन। जिल्लाका अन्य सरकारी स्वास्थ्य संस्थामा पनि खोप अभाव रहेको थाहा पाएपछि उनले निजी फार्मेसीमा 1,000 रूपियाँ तिरेर एक डोज खोप लगाइन्। रेबिज विरूद्धको खोप 28 दिनभित्र 4 पटकसम्म लगाउनुपर्छ। निजीमा प्रत्येक पटक 1,000 रूपियाँ तिर्दा जम्मा 4,000 रूपियाँ खर्च हुने भयो। सरकारी अस्पतालमा निशुल्क पाइन्छ भन्ने सुनेकी उनी टेकु आइन। दोस्रो डोज लगाउन पनि जिल्लाका सरकारी स्वास्थ्य संस्थामा पुगेकी थिए तर खोप कहिले आउँछ भन्ने जानकारी नै नभएको भन्दै मलाई फर्काए। त्यसपछि यहाँसम्म धाएँ। टेकुमा भेटिएकी उनले सुनाइन्। खरिद ढिलाइले देशभर रेबिज खोपको अभाव शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। प्रतिनिधि सभाका सांसदले समसामयिक विषयमा सदन र सरकारको ध्यान आकर्षण गराउँदै संसदमा उठेका विषयमा सम्बन्धित मन्त्रालयले समाधान गर्ने व्यवस्था मिलाउन माग गरेका छन्। प्रतिनिधि सभाको बिहिबार बसेको बैठकको शून्य समयमा सांसद ललिता कुमारीले बंगलादेशमा रहेका रोहिङ्ग्या नेपाल आएकाले उनीहरूलाई फर्काउन माग गर्नुभयो। सांसद लक्ष्मी प्रसाद पोखरेलले शनिबार र आइतबार दुई दिने विदा हटाउन माग गर्नुभयो। त्यस्तै सांसद लिमा अधिकारी आचार्यले विराटनगर एकीकृत बस्ती नाम मात्रको बनेको र यस्तो सुकुम्बासीको आवास हुन नसक्ने भएकाले आवासको हक सुनिश्चित गरिनुपर्ने बताउनुभयो।
2: युवा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकसँग लिन पाइने सेवा शुल्क निर्धारण गर्न उच्चस्तरीय कार्यदल गठन गरेको छ। पाँच सताभित्र सेवा शुल्क निर्धारण गरी सिफारिश गर्न कार्यदललाई जिम्मेवारी दिएको छ। श्रम मन्त्री रामजी यादवले 22 जेठमा मन्त्रीस्तरीय निर्णय गरी वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख पीताम्बर घिमिरेको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेका हुन्।
1: मनसून शुरू हुन लागेसँगै सम्भावित विपदजन्य घटनाको पूर्व तयारी, खोज तथा उद्धार क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले काभ्रे पलाञ्चोकमा मनसून जन्य विपद सम्बन्धी संयुक्त अभ्यास गरिएको छ। विपद व्यवस्थापन समिति, नेपाली सेनाको श्रीमेहरगढ, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल नम्बर 15 गढ़, हेकुवा, पनौती नगरपालिका तथा नेपाल रेडक्रस सोसाइटी काभ्रे पलाञ्चोकको संयुक्त आयोजनामा बिहिबार पनौती नगरपालिका 5 खोपासीमा हातीमालो 2083 नामक संयुक्त विपद अभ्यास सञ्चालन गरिएको हो।
2: कानूनले तोकेको सिफारिश र सीमा बमोजिम संकलन भएको राजस्व प्रदेश सरकारको कोषमा दाखिला नगर्ने मधेश प्रदेशका 25 पालिकाको सशर्त विशेष र समपूरक अनुदान प्रदेशको अर्थ मन्त्रालयले रोक्का गरेको छ, जसले गर्दा ती पालिकामा कर्मचारीको तलब वितरण र विकास निर्माण प्रभावित हुने भएको छ। मधेशका 8 जिल्लाका 136 पालिका छन्।
1: बागमती प्रदेश सभाको शिक्षा स्वास्थ्य तथा कृषि समितिको बैठकले प्रदेशमा अनुमति पाएका निजी अस्पतालको विवरण पेश गर्न निर्देशन दिएको छ। समितिका सचिव प्रकाश चापागाईका अनुसार बैठकले स्वास्थ्य क्षेत्रको पारदर्शिता र नियमनका लागि स्वास्थ्य मन्त्रालय र मातहतका निकायबाट आर्थिक वर्ष 2082-83 नयाँ निजी अस्पताललाई दिएको सञ्चालन अनुमति र नवीकरण गरिएका अस्पतालको विस्तृत विवरण 7 दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको हो।
2: संघ सरकारको परिपत्र अनुसार बागमती बाहेक सबै प्रदेशमा नयाँ सार्वजनिक सवारी साधन दर्ता रोक्का गरिएपछि सरकारवालाहरूले असन्तुष्टि जनाएका छन्। यातायात व्यवस्था विभागले 7 जेठमा प्रदेश यातायात मन्त्रालय र यातायात व्यवस्था कार्यालयलाई नयाँ सार्वजनिक सवारी साधन दर्ता नगराउन परिपत्र गरेसँगै दर्ता रोक्का गरिएको हो।
1: गण्डकी प्रदेश सभाले स्थापनाको करिब 9 वर्षमा 90 ऐन बनाएको छ। पहिलो कार्यकालमा 59 र दोस्रो कार्यकालमा 31 ऐन बनेका छन्। प्रदेश सरकारको प्रभावकारिता र ऐन कार्यान्वयन कमजोर भएको टिप्पणी भइरहेका बेला गण्डकीमा पहिलो पटक उत्तर विधायकी परीक्षण थालिएको छ। प्रदेश सभा सचिवालयका कानून उपसचिव आमोद दाहालले परीक्षणका लागि कार्यविधिको मस्यौदा बनेको र प्रदेश सभाका समितिका सदस्यसँग छलफल थालिएको बताउनुभयो।
2: स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल इप्पानको आसन्न निर्वाचनमा समूहगत प्यानल प्रतिस्पर्धा हुने भएको छ। शुक्रबार हुने निर्वाचनका लागि हालका उपाध्यक्ष उत्तम ब्लोन लामा र वर्तमान महासचिव बलराम खतिवडा नेतृत्वमा दुई समूह चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।
1: पोखरा महानगरपालिकाले पोखरा बस पार्कको निर्माणका लागि नयाँ प्रस्तावित नक्सा सार्वजनिक गरेको छ। बस पार्क क्षेत्रमा रहेका अतिक्रमित संरचना भत्काएसँगै नयाँ बन्ने बस पार्क आधुनिक र सुविधा सम्पन्न हुने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो। आचार्यका अनुसार प्रस्तावित बस पार्कको लागत 2 अर्ब रूपियाँ रहनेछ।
2: बाँदर र जंगली बँदेलको बदलले सम्पूर्ण खेतबाली नष्ट गरिदिएपछि कर्णालीका ग्रामीण क्षेत्रमा किसानहरू यति बेला विस्थापित हुनुपर्ने अवस्थामा पुगेका छन्। समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँदै आएको भए पनि समस्या समाधान नभएकोमा स्थानीय आक्रोशित बनेका छन्।
1: रोजगारीका लागि भारतको हरियाणा पुगेर साउको बन्धकमा परेका महोत्तरीको बर्दीवास नगरपालिका 14 स्थित मुसहर बस्तीका 16 नेपालीलाई उद्धार गरी नेपाल ल्याइएको छ। उहाँहरूलाई सरकारवाला निकाय बर्दीवास 14 वडा अध्यक्ष विजय कुमार महतो र आफन्त नेपाल फाउन्डेशनको रोहबरमा बुधबार सीमावर्ती पिट्ठा मोड चौकीमा ल्याएर परिवारको जिम्मा लगाइएको महोत्तरीका प्रमुख जिल्लाधिकारी इन्द्रदीप यादवले बताउनु भएको छ।
2: सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयन हुनुपर्ने प्रदेशसभा सदस्यहरूले बताएका छन्। प्रदेशसभामा बिहिबार पनि नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै नीति तथा कार्यक्रम अनुसार नै सरकारले बजेट ल्याउनु पर्नेमा जोड़ दिइएको हो।
1: मधेश प्रदेश सभाको बिहिबारको बैठकले मधेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम सर्वसमितिले पारित गरेको छ। प्रदेश सभाको बैठकमा प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका विषयवस्तुलाई मधेश प्रदेश सरकारले समावेश गर्ने भनी मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रतिबद्धता जनाएपछि सर्वसमितिले पारित भएको हो।
3: अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। इरान र अमेरिका बीच बुधबार र बिहिबार लगातार दुई दिन आक्रमण प्रत्याक्रमण चलेको छ। 8 अप्रेलमा युद्ध विराम भए था अमेरिका इरान बीच यति ठूलो लडाईँ चलेको यो पहिलो पटक हो। यस घटनाले पश्चिम एसियामा पूर्ण स्तरको युद्ध फेरि शुरू हुने जोखिम बढाएको छ। इरानमा बुधबार रातिदेखि बिहिबार बिहानसम्म अमेरिकाले लगातार आक्रमण गरेको थियो। विस्फोटको आवाज इरानको राजधानीका साथै बन्दरगाह शहर, बन्दर अब्बास र हर्मुज जलमार्गको किनारमा रहेका दक्षिणी क्षेत्रहरूमा समेत सुनिएको थियो। इरानी बन्दरगाहहरूमा एउटा तेल ट्याङ्करमाथि भएको अमेरिकी आक्रमणमा तीनजना भारतीय जहाज चालकको मृत्यु भएको भारतीय अधिकारीहरूले बताएका छन्।
2: अब खेल र खेलाड़ीका खबर। विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत सह आयोजक क्यानाडाले शुक्रबार बोस्निया र हर्जगोभिनासँग ऐतिहासिक खेल खेल्दैछ। क्यानाडाको भूमिमा हुन लागेको यो पहिलो विश्वकप खेल हुनेछ। विश्वको सबभन्दा ठूलो फुटबल मञ्चमा क्यानाडाका लागि घरेलु मैदानमा पदार्पण मात्र होइन, विगत केही समयदेखि फुटबलमा गरेको सुधारलाई नतिजामा परिणत गर्ने अवसर पनि हो।
1: अब विचार तथा विश्लेषण। संविधान संशोधन बहस पत्रका आधारभूत सरकार शीर्षकमा कान्तिपुर दैनिकमा जेबी विश्वकर्माको विचार छापिएको छ। बालेन्द्र शाह नेतृत्वको सरकारले चैत 16 प्रधानमन्त्रीका सल्लाहकार असीम शाहको नेतृत्वमा संविधान संशोधनको बहस पत्र निर्माण सम्बन्धी कार्यदल गठन गर्यो। कार्यदलले संविधान संशोधनका विविध विषयमाथि छलफल गरिरहेको छ। तथापि प्रश्न उठेका छन्, संविधान संशोधन बहस पत्रको आवश्यकता र औचित्य के हो? संघीय व्यवस्था स्थापनाका लागि संघर्ष गरेका र संविधान जारी हुँदा असहमति राख्ने शक्तिको आवाजलाई बहस पत्रमा समेटिन जरूरी छ। संघीय अभ्यासको प्रभाव र कमजोरीको समीक्षा सहित बलियो र सशक्त संघीयतालाई प्रवर्धन गर्ने सवाल बहस पत्रको अनिवार्य विषय बन्नुपर्छ।
2: शैक्षिक परामर्शमा व्यतिथि शीर्षकमा इन्जिनियर महेश भट्टराईको विचार गोर्खापत्रमा छापिएको छ। प्रतिस्पर्धी परीक्षाका लागि तयार गरिएका प्रश्नपत्रको चुहावटले निम्त्याएको कोलाहल, प्रतिस्पर्धी परीक्षा तयारीका नाममा खुलेका कोचिङ सेन्टरको अवाञ्छित प्रतिस्पर्धाले खान सरबाट फैजल खानको नामले चिनिन पुगेको बिहारको घटना, सिटीभिटीको नियमित क्रियाकलापमा नाटकीय बिचौलियाको प्रवेश भनिएको गण्डकी खोज जस्ता घटना केही प्रतिनिधि घटना मात्र हुन्।
1: हौस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिले राति नै

0: FM 101.9.
1: Hello, hi. What's up, Siti Miko Tahireko?
2: Hi. Ma, aja gaya ko dress sabi niko.
1: Kina, keke panchara tyaha?
2: Tyaha ta sport tatha school ka saman haru sabai ekai thama paincha. Bazar bazar dulnai pardaina. Samay ko pani bachat huncha.
3: Hamra sewa haru school college tatha shaikshik sanstha haru ko dress painu ka sathai vidyarthi haru ko stationery saman haru supat mulya ma paincha. Nursery dekhi college samma ka vidyarthi haru lai chaine sampurna saman ekai thama gaida ko dress up ma.
4: सम्पर्क गैंडाकोट ड्रेस अप गैंडाकोट आठ कांग्रेस चोकबाट 200 मिटर पश्चिम ढुंगाना भवन प्रोप्राइटर सुनिता आचार्य ढुंगाना र दीपक ढुंगाना मोबाइल नम्बर 9846545090 र 9855503060
5: ल ल दुवै जनालाई वैवाहिक जीवनको शुभकामना छ है आहा कति मिलेको जोडी ए साच्ची बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है के कागजात चाहिन्छ म भनिहाल्छु नि दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि बसाई सराईको हकमा बसाई सराईको प्रमाणपत्र दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
6: विजय तान्चे
4: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 9861224337
7: अहिले बिहानको 6 बज्यो

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 29 गते शुक्रबार, जुन 12 तारिक सन् 2026, नेपाल सम्बत 1146 अधिक जेठ कृष्ण पक्षको द्वादशी तिथि, विश्व बाल श्रम विरुद्धको दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: समयमा खरिद नहुँदा देशभर रेबिज विरुद्धको खोप अभाव, मधेसका 25 पालिकाले 62 करोड राजस्व बुझाउन बाँकी, आगामी बजेटमा मधेस प्रदेशले ठूला आयोजनामा लगानी गर्ने।
1: राष्ट्रिय प्रयोगशाला सञ्चालन सम्बन्धी विधेयक संसदीय समितिमा, बदमाशी गर्ने व्यक्तिलाई कानूनी कारवाहीको व्यवस्था गर्न सुझाव, मनसुन भित्रिन अझै 1-2 दिन समय लाग्न सक्ने।
0: वैदेशिक रोजगारीमा जाने यस सेवा शुल्क निर्धारण गर्न उच्चस्तरीय कार्य दल गठन, कम्बोडियामा अवैध बसेका नेपालीलाई देश छोड्न आजसम्मको म्याद, अधीन भिसा सिफारिसमा छानबिन गर्न पत्राचार।
1: इरान र अमेरिका बीच शान्तिवार्ता टुङ्गो लागेन, दुवै देशबाट तीव्र आक्रमण, कूटनीतिक समाधान खोज्न राष्ट्रसंघको आग्रह, द्वन्दका कारण विश्वभर 54 लाख विस्थापित भएको एक अध्ययन सार्वजनिक।
0: र विश्वकपको उद्घाटन खेलमा मेक्सिकोद्वारा दक्षिण अफ्रिकालाई 2-0 पराजित, विश्वकप फुटबलमा 2 खेल हुने, क्यानाडा पहिलो जितको खोजीमा, अमेरिकाले को सामना गर्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा सुरुमा संविधान संशोधनका लागि मसौदा लेखनको काम सुरु भएको प्रसंग।
1: संविधान संशोधन बकसपत्र तयार गर्न गठित कार्यदलले मस्यौदा लेखन कार्य अगाडि बढाएको छ। कार्यदलले हालसम्म प्राप्त सुझाव समेट्दै मस्यौदा लेख्न थालेको हो। कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणाली सहित मुख्य 8 विषयलाई केन्द्रमा राखेर संकलित सुझावका आधारमा मस्यौदा तयार पार्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्व राष्ट्रपति, राजनीतिक दल, नागरिक समाज, संवैधानिक कानूनका ज्ञाता, पूर्व महान्यायाधिवक्तासँगै सरकारवाला निकायका प्रतिनिधिसँग चरणबद्ध छलफल सम्पन्न गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव एवं कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले प्राप्त सुझावका आधारमा साझा दृष्टिकोण समेटेर मस्यौदा लेखन प्रारम्भ गरिरहेको बताउनु भएको हो। संविधान संशोधनका लागि आधार पत्र तयार गर्न मन्त्री परिषद संघीयताको प्रभावकारिता, कार्यान्वयन, प्रदेश र स्थानीय तह निर्वाचन, न्यायालयमा सुधार सहितका विषयमा सुझाव दिएको छ। यसअघि पूर्व राष्ट्रपति डाक्टर रामवरण यादव र विद्यादेवी भण्डारीसँग पनि समितिले संविधान संशोधनका विषयमा छलफल गरेको थियो। प्रथम राष्ट्रपति डाक्टर यादवले फराकिलो राष्ट्रिय सहमतिका आधारमा मात्र बहस पत्र तयार गर्न कार्यदललाई सुझाव दिनुभएको छ। उहाँले निकै ठूलो जनसङ्घर्ष, अनवरत बलिदान र संविधान सभाको समय थपेर गहन छलफलपछि जारी संविधानको मूल मर्मलाई जीवन्त राख्नुपर्ने समेत उहाँले बताउनुभयो। यस्तै कार्यदलको सदस्य सचिव सुवेदीका अनुसार पूर्व राष्ट्रपतिदेखि नागरिक सङ्घ समेत कार्यदलले सुझाव सङ्कलन गरेको छ। उहाँले शासकीय स्वरूप अहिलेकै ठिक छ वा पूर्ण संसदीय वा संशोधित संसदीय रहने, प्रत्यक्ष निर्वाचित कार्यकारी रहने लगायतका विषयमा पनि प्रश्न गरिएको पनि बताउनु भएको छ।
0: प्रतिनिधि सभाका सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको ध्यान आकर्षण गराउँदै संसदमा उठेका विषयमा सम्बन्धित मन्त्रालयले समाधान गर्ने व्यवस्था मिलाउन माग गरेका छन्। प्रतिनिधि सभाको हिजो बसेको बैठकको शून्य समयमा सांसद ललिता कुमारीले बंगलादेशमा रहेका रोहिङ्ग्या नेपाल आएकाले उनीहरूलाई फर्काउनु पर्ने माग गर्नुभयो। सांसद लक्ष्मी प्रसाद पोखरेलले शनिबार र आइतबार 2 दिने बिता हटाउन माग गर्नुभयो। सांसद लिमा अधिकारी आचार्यले भने विराटनगर एकीकृत बस्तीको नाम मात्रको बनेको र यस्तो सुकुम्बासी को आवास हुन नसक्ने भएकाले आवासको हक सुनिश्चित गर्न ध्यान आकर्षण गराउनु भयो। सांसद विपिन कुमार आचार्यले शून्य समयमा सांसदले उठाएका विषय तत्काल सम्बन्धित मन्त्रालयमा पठाएर समाधानको प्रयास हुनुपर्नेमा जोड दिनुभयो। सांसद शोभा खनालले प्रदेश अस्पतालमा गोरखामा स्वास्थ्य उपकरण पठाउन माग गर्नुभयो भने सांसद सन्दीप राणाले पाल्पामा औद्योगिक विकास हुँदा वातावरणमा समस्या आएको, सड़क धुलाम्य भएर पशु चौपायाले घाँस खान नहुने अवस्था भएकाले औद्योगिक विकास गर्दा वातावरण नबिगार्न पनि सरकार सरोकार भएका निकायको ध्यानाकर्षण गराउनुभयो। सांसद समीना मियाले स्वास्थ्य बीमा कार्यक्रम अझै उपेक्षित भएकाले प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसद समीक्षा बासकोटाले विगतमा भएका भ्रष्टाचारका काण्डको छानबिन गरी दोषीलाई कानूनी कार्यवाहीमा ल्याउनु पर्नेमा पनि जोड दिनुभयो। यसैबीच आगामी आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि संघीय संसदका दुवै सदनमा छलफल भएको छ। प्रतिनिधि सभाको बैठकमा बुधबारदेखि नै छलफल भएर बिहिबार समाप्त भएर अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले छलफलमा उठेका प्रश्नको जवाब दिनुभयो। त्यसपछि राष्ट्रिय सभाको हिजोकै बैठकमा अर्थमन्त्री वाग्लेले छलफलका लागि बजेट प्रस्तुत गर्नुभयो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बजेटमाथिको सामान्य छलफल गर्न यही जेठ 29 अर्थात् आज र असार 1 गतेको समय तोक्नु भएको छ। प्रतिनिधि सभामा भएको छलफलमा सांसदले उठाएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री वाग्लेले आफूले 2 रुपैयाँ पनि बदमाशी वा बेमानी नगरेको दावी गर्दै सार्वजनिक जिम्मेवारी नै त्याग्नको लागि पनि आफू तयार रहेको तर त्यसलाई पुष्टि गर्नुपर्ने चेतावनी दिनुभयो।
3: स्वर्णिम वाग्लेले कुटुकुटु अर्थ मन्त्रालयमा बसेर कर्सर चलाएर व्यापारी पोस्यो कि भन्ने खालका पनि सुनिए। सांसदहरूले गरिमा आफ्नो गरिमा आफै राख्नुपर्छ। सम्मानित सदनको ओझ घटाउने कामतिर हामी लाग्नु हुँदैन। सुशासनको निर्मम एजेन्डा लिएर अगाडि बढेको कटिबद्धतालाई जनताले अनुमोदित गरेको 2 महिनामै हामी धोका दिन सकौँला। यो नैतिक आँट र यो नैतिक उचाइ म प्रति औँलो ठड्याउने मान्यजीवहरूलाई पनि प्राप्त होस्। शुभकामना।
0: आगामी आर्थिक वर्ष 2083-84 को आर्थिक विधेयकमा भएको सामान्य संशोधनलाई लिएर आफू विरुद्ध संगठित रूपमा आक्रमण भइरहेको उहाँको भनाइ छ। संसदमा प्रस्तुत गरिसकेपछि पनि आर्थिक विधेयकमा भएको संशोधनले करका दर प्रभावित हुने भन्दै अर्थमन्त्रीको संसदभित्र र बाहिर पनि आलोचना हुँदै आएको छ।
1: कम्बोडियन सरकारले अवैध धन्दामा संलग्न नेपालीलाई आजसम्ममा मुलुक छाड्न आदेश दिएको छ। नेपाली नागरिकका लागि जारी गरेको यो 8 अर्थात् अन्तिम आदेश हो। आदेश पालना नगर्ने कसुरदारलाई कसुरको मात्रा हेरी 2 वर्षदेखि आजीवन कैद सजाय र 1,25,000 देखि 5,00,000 अमेरिकी डलरसम्म जरिवाना गर्ने कम्बोडियन सरकारले जनाएको छ। यसअघि 7 पटकसम्म आदेश जारी गरिसकेको कम्बोडियाले थाइल्यान्ड स्थित नेपाली दूतावासको अनुरोध पछि अन्तिम पटक भनेर आजसम्मका लागि अन्तिम म्याद तोकेको थियो। यसैबीच तस्करले प्रति व्यक्ति 6,00,000 असुलेर नेपाली युवालाई कम्बोडिया पुर्याएर अवैध कल सेन्टरमा बदुवा मजदुरका रूपमा काममा लगाउँदै आएका छन्। कम्बोडियन सरकारले नेपाली नागरिकलाई मुलुक छाड्न आजसम्मको समय दिएको छ। हाम्रो अनुरोधमा उसले जारी गरेको यो अन्तिम पटकको समय हो, थाइल्यान्ड स्थित राजदूत धनबहादुर ओलीले भन्नुभयो।
0: यसैबीच सर्वोच्च अदालतले व्यवसायी रामहरि श्रेष्ठको हत्या आरोप लागेका तत्कालीन नेकपा माओवादी सेनाका ब्रिगेडियर कमाण्डर गोविन्द बहादुर बटलालाई 10 वर्ष कैद सजाय सुनाएको छ। न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, अब्दुल अजिज मुसलमान र शान्ति सिंह थापाको पूर्ण इजलासले यसअघिको संयुक्त इजलासको आदेश उल्ट्याउँदै बिहिबार यस्तो आदेश हिजो सुनायो। सर्वोच्चका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार तत्कालीन मुलुकी ऐन अदालती बन्दोबस्तको 188 नम्बर बमोजिम बटालालाई 10 वर्ष कैद सजाय तोकिएको हो। अदालती बन्दोबस्तको 188 नम्बरमा जन्म कैद गर्नुपर्ने खालका मुद्दामा न्यायकर्तालाई लागेमा ऐनले हुने सजायमा घटाई तोक्न सक्ने व्यवस्था रहेको छ। सर्वोच्चले सवारी चालक संकल्प भनिने अर्जुन कार्कीलाई भनी सफाई दिएको छ। व्यवसायी श्रेष्ठको कोटेश्वर स्थित घरमा जनमुक्ति सेना 3rd Division को सम्पर्क कार्यालय भाडामा राखिएको थियो। 2064 चैत 14 गते उक्त कार्यालयबाट 17,00,000 नगद सहित हतियार चोरी भएको थियो। तत्कालीन माओवादीले सो घटनाको छानबिनका लागि 3rd Division कार्यालयबाट बटलालाई खटाएको थियो। बटलाले 2065 वैशाख 7 गते श्रेष्ठ लगायतसँग सोधपूछ समेत गरेका थिए। पछि वैशाख 15 गते राति 2 बजे श्रेष्ठको घर परिवार सुतिरहेको बेला बटला त्यहाँ पुगेका थिए। श्रेष्ठलाई नियन्त्रणमा लिई चितवनको शक्तिखोर पुर्याइएको थियो। वैशाख 28 गते राति शक्तिखोरमा श्रेष्ठको टाउको, छाती र तिग्रामा कुटपिट गरी मरणासन्न गरिएको थियो। उपचारका लागि काठमाडौँ ल्याउँदै गर्दा भालु ढुङ्गामा श्रेष्ठको मृत्यु भएपछि शवलाई तन्नामा पोको पारी ढुङ्गा बाँधेर नारायणी नदीमा फालिएको सरकारी वकिलको दावी छ। शव बोक्न र फाल्न डिभिजनकै बोलेरो प्रयोग गरिएको पाइएको थियो। 2065 वैशाख 28 गते बिहान नारायणी नदीमा श्रेष्ठको शव फेला परेको थियो। त्यसपछि श्रेष्ठकी श्रीमती रमिलाले आफ्ना पतिको अपहरणपछि हत्या गरिएको भन्दै किटानी जाहेरी दिनुभएको थियो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा प्रयोगशालाहरूमा बदनियतपूर्वक काम गर्नेलाई कारवाहीको सुझाव तथा चिकित्सकको असहमति
4: यसमा त केही प्रब्लम पऱ्यो भने भोलि त हामीलाई फसाइदेला नि नबुझेर पनि केही गल्ती भयो भने यो त अदालतमा 10 चोटि फेरि बयान दिन बोलाउला हामीलाई फसाइदेला टिचिङ हस्पिटलले लिँदैन
0: वैदेशिक रोजगारीमा जाने सेवा शुल्क निर्धारण गर्न उच्च स्तरीय कार्यदल गठन कम्बोडियामा अवैध बसेका नेपालीलाई देश छोड्न आजसम्मको म्याद अध्ययन भिसा सिफारिसमा छानबिन गर्न पत्राचार लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरे तथा पहाडी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस् धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ अब बाँकी खबर
1: अबको एक साताभित्र नेपालमा वर्षायाम सुरु हुने पूर्वानुमान गरिएको छ भारतीय जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको मौसम नक्सामा दक्षिण बंगालको खाडीबाट आएको मनसुनी वायु नेपालको पूर्वी तथा मध्य तराईसम्म फैलिएको देखिएको छ तर जल तथा मौसम विज्ञान विभागले भने मनसुन प्रवेशको औपचारिक घोषणा गर्न अझै केही समय लाग्ने जनाएको हो यद्यपि अबको केही सातामा नेपालमा वर्षायाम सुरु हुने सम्भावना बलियो देखिएको विभागका वरिष्ठ मौसमविद वरुण पौडेलले सीआईएनसँग बताउनुभयो
9: बङ्गालको खाडी आउँदै यो अलिकति यो सिक्किमसम्म आइपुगेको अवस्था छ भारतको सिक्किमसम्म अझै केही समय चाहिँ नेपालमा जान लाग्ने देखि किन भन्दाखेरि मनसुन स्टार्ट हुनको लागि चाहिँ सुरु हुनको लागि पूर्वी वायुले पश्चिमी वायु पश्चिमबाट आउने हावा छ हामी पश्चिम वायुको प्रभाव भन्छ त्यो सिस्टमले गर्दाखेरि देशमा पानी परेको अवस्था हो त्यो पश्चिमबाट आउने हावाले पूर्वी हावाले चाहिँ धकेल्न सकेको अवस्था छैन स्थापित गर्न सकेको अवस्था छैन त्यो कारणले गर्दाखेरि मनसुन चाहिँ एक दुई दिन अझै चाहिँ पूर्वी नेपालबाट भित्रन सक्ने अवस्था देखिरहेन त्यस्तो हुनाले अहिले जति पनि वर्षाहरू भएको छ पश्चिमी क्षेत्रमा अथवा काठमाडौँ भागमा चाहिँ पश्चिम वायुको प्रभावले अथवा स्थानीय प्रिमन्सको कारणले वर्षा भएको भन्न सकिन्छ
1: नेपालमा सामान्यतया मनसुन जुन 13 अर्थात जेठ 30 आसपास प्रवेश गर्ने गर्छ गत वर्षभरि मनसुन औसत समयभन्दा करिब 15 दिन अगाडि नेपाल भित्रिएको थियो
0: अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर कान्तिपुर दैनिकको भित्री पन्नामा वैदेशिक रोजगारीमा जानेको सेवा शुल्क निर्धारण गर्न बने उच्चस्तरीय कार्यदल शीर्षकमा होम कार्कीले लेख्नु भएको छ युवा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकसँग लिन पाइने सेवा शुल्क निर्धारण गर्न उच्चस्तरीय कार्यदल गठन गरेको छ पाँच साताभित्र सेवा शुल्क निर्धारण गरी सिफारिस गर्न कार्यदललाई भनिएको छ श्रम मन्त्री रामजी यादवले वैशाख 22 जेठमा मन्त्री स्तरीय निर्णय गरी वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख पीताम्बर घिमिरेको समक्षमा 7 सदस्यीय समिति गठन गर्नुभएको हो समितिको सदस्यमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय नेपाल राष्ट्र बैंक केन्द्रीय तथ्याङ्क कार्यालय चार्टर एकाउन्टेन्ट र आप्रवासन विज्ञ छन् सदस्य सचिवमा वैदेशिक रोजगार व्यवस्थापन शाखाका उपसचिव रहेका छन् गन्तव्य मुलुक श्रमिकको प्रकृति र प्राप्त हुने मासिक आयका आधारमा 5 साताभित्र सेवा शुल्क सिफारिस गर्न कार्यदललाई जिम्मेवारी दिएको छ दालचिनीले चम्काएको खुर्सानी गाउँ शीर्षकमा माधव अर्यालले पाल्पाबाट लेख्नु भएको खबर पनि छ। बसाई सराई रोकियो, 200 भन्दा बढी घर परिवारमा दालचिनी मुख्य आमदानीको स्रोत बनेको खबरमा उल्लेख गरिएको छ। मधेसका 25 पालिकाले बुझाएनन् 62 करोड राजस्व, प्रदेश सरकारले रोक्यो अनुदान शीर्षकमा शिवपुरीले रौतहटबाट लेख्नु भएको खबर छापिएको छ। पहिला पनि पटक पटक राजस्व दाखिला गर्न पत्राचार गरिएकामा पालिकाहरूले व्यवस्था गरेको पाइयो। स्थानीय तहको यस्तो कार्यले संघीय शासन व्यवस्थापनमाथि नै प्रश्न उठ्छ। स्थानीय सरकार स्वायत्त हुन्, कानून भन्दा माथि होइनन्। अर्थमन्त्री युवराज भट्टराई, जो मधेस प्रदेशको हुनुहुन्छ, उहाँको प्रतिक्रिया सहितको खबर छापिएको छ। अर्को खबर, पहिलो पन्नामा खरिद ढिलाइले देशभर रेबिज खोपको अभाव भएको बारेमा अर्जुन पौडेलले लेख्नु भएको छ। काभ्रे प्लान्चोक नालाकी 55 वर्षीय गायत्री पाण्डे बुधबार झण्डै 35 किलोमिटर दूरी छिचोलेर टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुग्नुभयो। यति टाढा धाउनुको उद्देश्य थियो रेबिज विरुद्धको खोप लगाउनु। पाण्डेलाई एक साता अघि घर नजिकै सामुदायिक कुकुरले टोकेको थियो। उहाँ रेबिज विरुद्धको खोप लगाउन सुरुमा नजिकैको शिर मेमोरियल अस्पताल पुग्नु भएको थियो। त्यहाँ यस्तो खोप नरहेको जानकारी पाएपछि धुलिखेल स्थित सरकारी संस्थामा पनि पुग्नुभयो। त्यहाँ पनि खोप पाइएन। खोप तत्काल उपलब्ध गराउन विश्व स्वास्थ्य संगठनलाई महामारी तथा रोग नियन्त्रण महाशाखाले पनि अनुरोध गरेको छ। अर्को खबर, अन्नपूर्ण पोस्ट दैनिकको भित्री पन्नामा 38 जलविद्युत आयोजनाको अनुमति रद्द गर्न सिफारिस गरिएको बारेमा छ। विद्युत खरिद सम्झौता पिपिए गरी लामो समयसम्म शून्य प्रगतिमा रहेका 1388 मेगावाट क्षमताका 38 जलविद्युत आयोजनाको अनुमति रद्द गर्न सुझाव गएको हो। सरकारको 100 बुँदे शासकीय सुधार कार्ययोजनाको 74 ख बमोजिम विद्युत विकास विभागबाट जारी भएका अनुमति पत्रहरूको वर्तमान अवस्थाको समीक्षा गर्न ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयद्वारा गठित उच्चस्तरीय समितिले त्यस्ता आयोजनाको पहिचान गर्दै अनुमति पत्र रद्द गर्नुपर्ने राय मन्त्रालयलाई दिएको हो।
10: त्यस्तै आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा इतिहासमै ठूलो वित्तीय अपराध बिचौलिया भट्टदेखि व्यवसायिक घरना विरुद्ध एकैपटक चार मुद्दा दायर शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै धरनारत 8 समूहलाई माइतीघर मण्डलामा भेटेर गृहमन्त्री गुरुङको आग्रह, सरकारले सबैको माग पूरा गर्छ, घर फर्किनु शीर्षकमा पनि खबर छ। त्यस्तै बाजुरामा बाढीको एक वर्ष, भत्किएकै घरमा अधिकांश बाढी पीडित, 210 मध्ये 17 परिवार पूर्ण विस्थापित शीर्षकमा पनि खबर प्रकाशित छ। भने भित्री पन्नामा आगामी बजेटमा क्रिट भन्दा ठूला आयोजना लगानी गर्ने सरकारको योजना शीर्षकमा मधेस प्रदेशको खबर छ। मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि ल्याएको नीति तथा कार्यक्रम प्रदेश सभाबाट सर्वसहमत रूपमा पारित गराएको छ। यो सँगै प्रदेशको आगामी बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको बिहिबार बसेको प्रदेश सभा बैठकमा 3 नीति तथा कार्यक्रममाथि विस्तृत छलफल सम्पन्न भएपछि सभामुख राम आशिष यादवले निर्णार्थ प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। त्यस्तै ब्रोकरबाट मार्जिन सुविधा लिएर शेयरमा लगानी 13-31 कम्पनीलाई स्वीकृत, तर एउटाबाट मात्रै कर्जा प्रवाह शीर्षकमा खबर प्रकाशित छ। भने अर्को भित्री पृष्ठमा नेपाल भारत सीमा व्यवस्थापन सम्बन्धी संयन्त्रको बैठक बस्ने शीर्षकको खबर पनि छ। त्यस्तै निर्वाह भत्ता रोकिएपछि वीरका आवश्यक चिकित्सक आन्दोलनमा शीर्षकमा खबर छ। भने साझा सहमति खोज्न संस्थापन र देउबा समूह लचक बन्दै शीर्षकमा अर्को खबर प्रकाशित छ।
0: प्रश्न सोध्नेलाई अर्थमन्त्री वाग्लेको चेतावनी शीर्षकमा अन्नपूर्ण पोस्टको भित्रीपन्नामा सुरेन्द्र काफ्रेले लेख्नु भएको खबर छापिएको छ। भने अध्ययन भिसा सिफारिसमा छानबिन गर्न पत्राचार गरिएको बारेमा गोर्खापत्र दैनिकमा खबर छापिएको छ। अध्ययन भिसा सिफारिस प्रक्रियामा शंकास्पद कागजात र नकली रसिद प्रयोग भएको देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विस्तृत छानबिन गरी कानूनी कार्यवाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई पत्राचार गरेको हो। शिक्षा मन्त्रालयले बिहिबार गृह मन्त्रालयले पठाएको पत्र मार्फत विदेशी विद्यार्थीका लागि जारी गरिएको अध्ययन भिसा सिफारिससँग सम्बन्धित कागजातमा गम्भीर शंका उत्पन्न भएको भन्दै अनुसन्धान र आवश्यक कानूनी प्रक्रिया अगाडि बढाउनको लागि अनुरोध गरिएको छ। बागमतीमा रोकिएनन् नयाँ सार्वजनिक सवारी दर्ता, अन्य प्रदेशमा निषेध शीर्षकमा विमल खतिवडाले लेख्नु भएको खबर छ। बागमतीको श्रम रोजगार तथा यातायात मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था कार्यालयले सङ्घको निर्णय अटेर गर्दै नयाँ सार्वजनिक यातायात दर्ता नियमित गरिरहेका छन्, तर अन्य प्रदेश मन्त्रालयले सङ्घ सरकारको परिपत्र अनुसार दर्ता रोकेको खबरमा उल्लेख गरिएको छ। भूमिहीन नागरिकलाई बिमा सुविधाको तयारी शीर्षकमा गोर्खापत्र दैनिकमै अर्को खबर छापिएको छ। भने उत्कृष्ट कार्य सम्पादन गर्ने 37 जना सैनिक सुशोभित शीर्षकमा खबर छ। उच्च पेशागत दक्षता, व्यावसायिक चरित्र तथा कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गरी उत्कृष्ट कार्य सम्पादन गर्ने उनीहरूलाई सम्मान गरिएको हो।
10: साझा खबरमा अब विदेशका खबर। इरान र अमेरिका बीच बुधबार र बिहिबार लगातार दुई दिन आक्रमण प्रत्याक्रमण भएको छ। 8 अप्रिलमा युद्धविराम भए ता अमेरिका इरान बीच यति ठूलो लडाईँ चलेको यो पहिलो पटक हो। यस घटनाले पश्चिम एसियामा पूर्ण स्तरको युद्ध फेरि सुरु हुने जोखिम बढाएको छ। इरानमा अस्ति रातिदेखि र हिजो बिहानसम्म अमेरिकाले लगातार आक्रमण गरेको थियो। विस्फोटको आवाज इरानको राजधानीका साथै बन्दरगाह सहरमा

0: र द्वन्द र उत्पीडनका कारण विश्वभर सन् 2025 झण्डै 44 लाख मानिसहरू विस्थापित भएका छन्। यो सँगै विश्वभर शरणार्थी वा अशरणार्थी शहरको जीवन जिउन बाध्य मानिसहरूको कुल संख्या 4,16,00,000 पुगेको छ। संयुक्त राष्ट्र संघ शरणार्थी मामिला सम्बन्धी उच्च आयुक्त UNHCRको प्रतिवेदनले यो तथ्य सार्वजनिक गरेको हो।
1: साझा खबरमा अब खेल खबर। विश्वकप फिफा विश्वकप 2026 उद्घाटन खेलमा सह आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई 2-0 पराजित गरेको छ। मेक्सिकोको आइकोनिक एन्टको रङ्गशालामा भएको उद्घाटन खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई 2-0 पराजित गरेको हो। मेक्सिकोका लागि जुलियन क्विनोनेस र राहुल जिमेनेजले एक एक गोल गर्नुभयो। दुई गोल भएको खेलमा ब्राजिलियन रेफ्रीले 3 रातो कार्ड देखाएका थिए। खेलको 9 मिनटमा जुलियन क्विनोनेसले गोल गर्दै शुरूआती अग्रता दिलाउनुभयो। सोही समूहको दोस्रो खेल अहिले बिहान 7:45 चेक रिपब्लिक र दक्षिण कोरियाको बीचमा हुनेछ। सह आयोजकका रूपमा स्वत विश्वकपमा छनौट भएको क्यानाडा घरेलु मैदानमा पहिलो जितको प्रयासमा हुनेछ। क्यानाडाको बोस्निया एन्ड हर्ज गोविनासँग प्रतिस्पर्धा गर्दैछ। दुई टोलीले पहिलो पटक विश्वकपमा प्रतिस्पर्धा गर्न लागेका हुन्। कुनै पनि अन्तर्राष्ट्रिय स्पर्धामा उनीहरूको बीचमा पहिलो खेल हुनेछ। 23 संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिताको बिहिबार राति भव्य उद्घाटन भयो। पहिलो पटक 3 राष्ट्रद्वारा आयोजित विश्वकपको मेक्सिकोको ऐतिहासिक रङ्गशाला स्टेकामा विभिन्न सांस्कृतिक कार्यक्रम सहित उद्घाटन गरिएको हो। मेक्सिकोको ऐतिहासिक रङ्गशाला स्टेकामा विभिन्न सांस्कृतिक कार्यक्रम सहित विश्वकपको भव्य उद्घाटन हुँदा गायिका साकिराले प्रतियोगिताको आधिकारिक गीत लेट्स गो प्रस्तुत गर्नुभएको थियो।
0: सामुदायिक सूचना नेटवर्क CIN मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा प्रयोगशालामा बदनित पूर्वक काम गर्नेलाई कारवाहीको सुझाव तर चिकित्सकको असहमति।
1: बुझाइ कुराकानी कार्टुन लगायतका सामग्रीहरू बाँकी नै छन्। CIN को साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरमा अब राष्ट्रिय प्रयोगशाला सम्बन्धी विधेयकको प्रसंग। राष्ट्रिय प्रयोगशाला सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा बनेको विधेयकका बारेमा संसदीय समितिमा छलफलको क्रममा छ। यो विधेयकमा सुझाव गर्नुपर्ने पक्षका सुधार गर्नुपर्ने पक्षका बारेमा गरिएको छलफलको संक्षिप्त भाग आजको साझा खबरमा प्रस्तुत गर्दैछौ।
4: SSP योग बहादुर पाल, नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला सामखुसीमा प्रयोगशाला प्रमुखको रूपमा कार्यरत छु। प्रस्तावनामा नै जुन अनुसन्धान तथा परीक्षणलाई प्रभावकारी र विशेषकृत बनाउने भन्ने छ, यो उसमा हामी
5: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ। त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जित

0: को कथा प्रस्तुत गर्दै छौं। गैंडाकोट धारा पानी की सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो। घाटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरु त विभिन्नहरु थिए। यो घाटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाटी त्यसै टाइट हुने हैन, अनि एकैछिन पानी खायो एकैछिनपछि मुखमा थुक हुने तर घाटी चाहिँ सुक्खा हुने।
0: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठूला सबै मेडिकल अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
1: सरकारी अस्पतालमा नि गए अनि मलाई त औषधि खाएर सन्चो भएन।
0: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइनसोक नारायणगढमा जानुभयो।
1: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए।
0: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: कैजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिन नभन्दै मेरो विश्वास मैले जे बोकेर गएथेँ त्यो मैले पुरा पाएँ।
0: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप सुलिँदै गएको छ र भन्नुहुन्छ
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त्यो कुनै बनावटी होइन, यो एकदम सत्य हो।
0: भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
0: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: त्यस सरसँग गएर यस्तो समीक्षा सचार अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
0: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जाँच आयो भने फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सुन्छ बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50934।

0: सामुदायिक रेडियो विजेएफएम 101.6 इन्टरनेट अनलाइन विजेएफएमको फेसबुक पेज युट्युब च्यानल सँगै हाम्रो पात्र र नेपाली पात्र मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको स्थानीय खबरहरूको सङ्गालो बिहान 6:30 बजेको विजय खबरमा अजय पौडेलको नमस्कार। विजय खबरको सुरुवातमा प्रमुख खबरका मुख्य शीर्षकहरू। गैलाकोटमा क्षयरोग मुक्त अभियानको समीक्षा तथा पुनः योजना तर्जुमा कार्यक्रम सम्पन्न। बालमत्री विद्यालय निर्माणको पूर्वाधारका लागि गैलाकोट नगरपालिकाको निर्देशन। चितवनको माडी नगरपालिकामा जडीबुटी उद्यान बनाइँदै भरतपुर अस्पतालमा टिकट काट्ने र चिकित्सकले जाँच गर्ने समय थप। अब ओपिडीको टिकट बिहान 8 बजेदेखि अपराह्न 4 बजेसम्म काट्न पाइने। क्यान्सर अस्पतालको अध्यक्षको उम्मेद्वार मध्ये 7 जना प्रारम्भिक छनौट सूचीमा समावेश। र विश्व रक्तदाता दिवसको अवसरमा गैंडाकोट जेसिसले रक्तदाता सम्मान कार्यक्रम गर्दै कक्षा 12 को नतिजा 10 असारभित्र सार्वजनिक गर्ने तयारी। कोटियम महायज्ञमा पूर्व युवराज पारस शाह सहित शाह परिवारको उपस्थिति।
1: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन? छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
2: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
1: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
4: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।
1: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।

0: वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेसनल पेमेन्ट एपबाट नेपाल पे क्युआरमा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: आज मिति विक्रम सम्म 2083 जेठ 29 गते शुक्रबार, तदनुसार 12 जुन सन् 2026 राज्य ज्येष्ठ अधिक कृष्ण पक्ष द्वादशी तिथि, सँगै आज विश्व बाल श्रम विरुद्धको दिवस पनि। खबरको शुरूआतमा गैंडाकोटमा क्षयरोग मुक्त अभियानको समीक्षा तथा पुनः योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ। यसैसँग सम्बन्धित समाचार। गैंडाकोटमा क्षयरोग मुक्त अभियान अन्तर्गत वडा स्तरीय सूक्ष्म योजनाको समीक्षा तथा पुनः योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ। क्षयरोग मुक्त नगरपालिका घोषणा गर्ने लक्ष्यका साथ गैंडाकोट नगरपालिका वडा नम्बर 8 उक्त कार्यक्रम आयोजना गरिएको हो। हामी क्षयरोग अन्त्य गर्छौं भन्ने नारासहित अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाइएको छ। वडा स्तरमा सूक्ष्म योजना तयार गरी क्षयरोग मुक्त वडा तथा नगरपालिका निर्माण गर्दै राष्ट्रिय अभियानलाई सफल बनाइने अभियानका संयोजक एवं जनस्वास्थ्य अधिकृत नारायण सापकोटाले जानकारी दिनुभएको छ। गैंडाकोट नगरपालिकामा हाल 103 क्षयरोगी रहेको र वडा नम्बर 8 2 क्षयरोगी रहेको जनस्वास्थ्य अधिकृत सापकोटाले जानकारी दिनुभएको छ। कार्यक्रममा वडा नम्बर 8 वडा अध्यक्ष प्रेम सापकोटाले क्षयरोग नियन्त्रण तथा अन्त्यका लागि सबै सरकारवालाको सक्रिय सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँले क्षयरोग उपचारपछि निको हुने रोग भएकाले समयमा नै उपचार गर्न पनि आग्रह गर्नुभएको छ। कार्यक्रममा गैंडाकोट वडा नम्बर 8 निवासी करवीर थापाले नियमित रूपमा 6 औषधि सेवन गरेपछि क्षयरोगबाट पूर्ण रूपमा निको भएको अनुभव जनाउनु भएको थियो। नियमित उपचार तथा औषधि सेवनबाट क्षयरोग निको हुने उदाहरणका रूपमा उहाँले आफू भएको प्रस्तुति पनि उहाँले दिनुभएको थियो। कार्यक्रममा वडा सदस्यहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू, विद्यालयका प्रतिनिधि तथा टोल विकास संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। क्षयरोग उच्च मृत्युदर भएका 10 प्रमुख रोगमध्ये एक हो। गरिबी, अशिक्षा, चेतनाको कमी, आन्तरिक बसाइसराय तथा खुल्ला सेमाना जस्ता कारणले क्षयरोग संक्रमणको जोखिम बढ्दै गएको छ। अध्ययन अनुसार गरिब तथा सीमान्तकृत समुदायमा क्षयरोगको जोखिम तुलनात्मक रूपमा बढिरहेको पनि देखिएको छ। भरतपुर अस्पतालले बिरामी तथा सेवाग्राहीको भीड व्यवस्थापनका लागि समय र सेवा अवधि थप गरेको छ। अस्पतालले हिजो एक विज्ञप्ति जारी गर्दै बहिरङ्ग सेवा अर्थात् ओपिडीको टिकट काट्ने समय बिहान 8 अपरान्न 4, चिकित्सकले जाँच गर्ने समय बिहान 9 बेलुका 5 तोकिएको जानकारी गराएको छ। अस्पतालका प्रवक्ता प्राध्यापक डाक्टर रामप्रसाद सापकोटाका अनुसार बिरामी तथा सेवाग्राहीहरूको भीड व्यवस्थापन गरी स्वास्थ्य सेवा प्रभावलाई थप सहज, छिटो र प्रभावकारी बनाउन अस्पतालले ओपिडी टिकट वितरण र सेवा समय विस्तार गरेको जानकारी गराइएको हो। यस सेवाबाट सेवाग्राहीहरूको समय घट्ने सँगै सेवा प्राप्ति सहज हुने तथा अस्पतालको सेवा व्यवस्थापनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको सापकोटाले बताउनु भएको छ। उहाँले सेवाग्राहीहरूलाई बिहानको समयमा अत्याधिक भीड नगरी आफ्नो अनुकूल समयमा उपस्थित भएर उपलब्ध सेवा सुविधाको सदुपयोग गर्न पनि आग्रह गर्नुभएको छ। सेवाग्राहीहरूले असन्तुष्टि जनाएपछि भरतपुर स्थित बीबी कोइराला मेमोरियल क्यान्सर अस्पताल प्रशासनले सुधारात्मक कदम चाल्ने प्रतिबद्धता जनाएको छ। सेवाग्राहीले अस्पताल प्रशासनसँग छलफल गर्दै बिरामी मैत्री सेवा प्रभावमा ढिलाइ, कर्मचारीको व्यवहार तथा स्वास्थ्य बीमा तथा विपन्न नागरिक लक्षित सेवामा सहजता नभएको गुनासो गरेका थिए। कर्मचारी र सेवाग्राहीहरू बीचको सम्बन्धलाई थप सौहार्दपूर्ण र मर्यादित बनाइने, फार्मेसी सेवालाई सुदृढ तथा बेड व्यवस्थापन तथा क्षमता विस्तारमा ध्यान दिने सम्बन्धमा अस्पताल प्रशासनले सेवाग्राहीहरूसँग सहमति भएको जानकारी गराएको छ। अस्पतालका निमित्त कार्यकारी निर्देशक उमेश नेपालले सेवाग्राहीबाट उठाएका विषयलाई सकारात्मक रूपमा ग्रहण गर्दै सुधारात्मक कार्यान्वयन गरिने प्रतिबद्धता जनाउनु भएको छ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष चयन प्रक्रिया अगाडि बढेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अध्यक्ष पदका लागि आवेदन दिएका उम्मेद्वारमध्ये 7 प्रारम्भिक छनौट सूचीमा समावेश गरेको जानकारी गराएको छ। मन्त्रालयले सार्वजनिक गरेको सूची अनुसार डाक्टर अजय कुमार झा धनुषा, डाक्टर जया श्रेष्ठ चितवन, डाक्टर भावना वाग्ले चितवन, डाक्टर युगेन्द्र प्रसाद सिंह सर्लाही, डाक्टर लक्ष्मीनारायण सिंह महोत्तरी, डाक्टर विजय चन्द्र आचार्य चितवन र डाक्टर विश्वराम पौडेल रामेछाप छनौट प्रक्रियाको अर्को चरण प्रवेश गर्नुभएको जानकारी गराइएको छ। मन्त्रालयले प्रारम्भिक सूचीमा परेका उम्मेद्वारहरूलाई आगामी असार 1 अपरान्ह 5 आफ्नो कार्ययोजना तथा संस्थागत सुधार सम्बन्धी दृष्टिकोण समेटेको अधिकतम 3,000 शब्दको सोच पत्र इमेल मार्फत पेश गर्न पनि आग्रह गरेको छ। यसपटक अध्यक्ष नियुक्तिका लागि खुल्ला प्रतिस्पर्धा मार्फत योग्य व्यक्ति छनौट गर्ने प्रक्रिया अवलम्बन गरेको मन्त्रालयले अध्यक्ष पदका लागि गत वैशाख 15 आवेदन आह्वान गरेको थियो। निर्धारित समय सीमाभित्र 8 आवेदन परेको मन्त्रालयले जानकारी गराएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न देशभरका अस्पतालहरूमा विपन्न तथा असहाय नागरिकहरूका लागि अनिवार्य रूपमा 10% शैय्या छुट्याउने व्यवस्था लागू गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले मन्त्रालयले जारी गरेको नयाँ कार्यविधि अनुसार अब अस्पतालले आफ्नो कुल स्वीकृत शैयाको कम्तीमा 10% हिस्सा लक्षित वर्गको बिरामीहरूका लागि सुरक्षित राख्नुपर्ने जानकारी गराउनु भएको छ। डाक्टर देवकोटाका अनुसार 30 शैयामा उपचार गराइरहेका बिरामीबाट कुनै प्रकारको शुल्क लिन नपाइने व्यवस्था गरिएको पनि जानकारी गराइएको छ। गैराकोट नगरपालिकाले बालमैत्री विद्यालयको सन्दर्भमा विभिन्न गुनासो नागरिक समाज र बाल सञ्जाल समेतको चासोलाई मध्यनजर गरेर विद्यालयलाई बालमैत्री बनाउन मद्दत गर्ने कुरालाई ध्यानमा राखेर 8 पदे निर्देशन जारी गरेको छ। नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यद्वारा हस्ताक्षरित चलन नम्बर 254 पत्र अनुसार सो 8 पदे निर्देशन कार्यान्वयन गर्नु गराउनु हुन सामुदायिक धार्मिक तथा संस्थागत विद्यालयहरूले अनुरोध गरिएको छ। विद्यालयको चारैतर्फ 100 मिटर दूरीभित्र मद्यपान धूम्रपान तथा सुर्तीजन्य वस्तुहरू बिक्री वितरण गर्न नदिने सो विपरीत कार्य गरेमा कानून बमोजिम कारवाही समेत हुनेछ र सो कार्य रोक्न सावधान बोर्डहरू टाँस गराउने विद्यालयका क्यान्टिनहरूमा गुणस्तरीय सामग्रीहरू प्रयोग नगर्ने नगराउने मापदण्ड विपरीतका स्कुल बसहरू सञ्चालन नगर्ने नगराउने तीव्र गतिका बसहरू सञ्चालन गर्न नदिने स्कुलहरूका व्यावसायिक भवनहरूमा बाल बालिकाहरूलाई असर गर्ने प्रकृतिका व्यवसायहरू सञ्चालन गर्न नदिने विद्यालयको शौचालय सरसफाईमा विशेष ध्यान दिई शौचालयका चुकुल तथा साबुन पानीको अनिवार्य रूपमा व्यवस्था गर्ने विद्यालय आताभित्र कुहिने र नकुहिने फोहोर व्यवस्थापनको प्रबन्ध मिलाउने विद्यार्थीहरूलाई स्वस्थ र सफा पिउने पानीको व्यवस्था मिलाई बालमैत्री धाराको प्रबन्ध गराउने सँगै बाल बालिकाहरूसँग शिक्षक अभिभावक र अन्य सरकार अलाहरूले बालमैत्री पुनः व्यवहार गर्ने गराउने जस्ता विषयमा चासोका साथ यथाशीघ्र कार्यान्वयन गर्नु गराउनु हुन निर्देशन दिइएको छ। साथै गैंडाकोट नगरपालिकाले बालमैत्री विद्यालय निर्माण कार्यलाई अगाडि बढाउन 8 पुदमा महत्वपूर्ण निर्देशन जारी गरेकोमा जिल्ला बाल क्लब सञ्जालका अध्यक्ष शिशिर आचार्य र गैंडाकोट नगर बाल सञ्जालका अध्यक्ष संसार सापकोटाले धन्यवाद व्यक्त गर्दै प्रत्येक विद्यालयमा कार्यान्वयन भए नभएको गैंडाकोट नगरपालिकासँग समन्वय गरी अनुगमन गर्ने कुरा पनि व्यक्त गर्नुभएको छ। चितवनको माणी नगरपालिकामा जडीबुटी पार्क अर्थात् उद्यान बनाउन थालिएको छ। डिभिजन वन कार्यालय चितवनको सहयोगमा माणी सातमा पार्क बनाउन लागि हो। कार्यालयका सूचना अधिकारी देवी प्रसाद पौडेलका अनुसार पार्कमा 300 जडीबुटीका बिरुवा रोपिने भएको छ। 3-5 मिटरको फरकमा बिरुवा रोप्ने गरी सम्झौता भई काम सुरु गरिएको उहाँले जानकारी दिनुभएको छ। उहाँका अनुसार माणी नगरपालिका सातमा रहेको रेवा मध्यवर्ती उपभोक्ता समितिले पार्क निर्माण गर्नेछ। बाँसबाट बनेको बारले बिरुवाहरूको संरक्षण गरी पार्क निर्माण गर्न लागि जानकारी गराइएको छ। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनु होला।
2: तेलको जर्किन बोक्दै कता हो दिदी?
3: सञ्जीवनी तेल मिल।
2: किन नि सञ्जीवनी तेल मिल नै?
3: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
2: ए पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
4: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
5: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
4: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैंडाकोट 2 न्याय चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9858026445 र 9840027445।
6: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
7: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
7: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा। आमा।
6: ए हो र बाबु।
7: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
6: ए
7: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
6: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: हेलो हाय, ओ साथी तिमी कता हिडेको?
10: हाय, म आज गयाको ड्रेस किनेको।
9: किन, के पाइन्छ र त्यहाँ?
10: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
11: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा।
4: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 9846545090 र 9855503।
1: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबरको पालो। विश्व रक्तदाता दिवसको अवसरमा गैंडाकोट जेसिसले आगामी आइतबार जेठ 31 गते रक्तदाता सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ। गैंडाकोट 7 गैरी स्थित जेसिस सचिवालयमा बिहान 7 बजेबाट कार्यक्रम सञ्चालन हुने कार्यक्रम संयोजक डाक्टर सुभाष सापकोटाले जानकारी दिनुभएको छ। समाजमा रक्तदानको महत्वलाई थप प्रवर्धन गर्ने तथा नियमित रक्तदाताहरूको योगदानलाई कदर गर्दै सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गैंडाकोट जेसिस वर्ष 2026 अध्यक्ष ईश्वर पौडेलले जानकारी दिनुभएको छ। कार्यक्रममा जेसिस पदाधिकारी सदस्य तथा सरकारवालाहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको गैंडाकोट जेसिसका महासचिव कमल तिवारीले जानकारी दिनुभएको छ। सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम जारी रहे पनि मुलुकका 13,736 सामुदायिक विद्यालयमा अझै 100 कम विद्यार्थी रहेको पाइएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले बुधबार सार्वजनिक गरेको शैक्षिक सूचना 2082 कुल सामुदायिक विद्यालयमध्ये बढीमा एक सय भन्दा कम विद्यार्थी देखिएका हुन्। 100 भन्दा कम विद्यार्थी भएका सामुदायिक विद्यालयहरूको यो संख्या कुल सामुदायिक विद्यालयको 27,010 50.86% रहेको पनि जानकारी गराइएको छ। सरकारले स्थानीय तहको आवश्यकता र नक्साङ्कनको आधारमा विद्यालय समायोजन मर्चको नीतिलाई अगाडि बढाइरहेको छ। हालसम्म 662 सामुदायिक विद्यालयहरू मर्च भइसकेका छन्। चालु आर्थिक वर्षका लागि विद्यालय समायोजन गर्न ₹45 करोड प्रोत्साहन रकम विनियोजन गरिएको पनि जानकारी गराइएको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा अर्थात् कक्षा 12 को नतिजा आगामी असार 10 गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। उत्तर पुस्तिकाको सम्परीक्षण सकेर टेबुलेसनको काम भइरहेको छ। 10 गतेभित्र नतिजा सार्वजनिक हुन्छ। परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले जानकारी दिनुभएको छ। सरकारले 45 दिनभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएको छ। सोही अनुसार कर्मचारीहरूले काम गरिरहेको जानकारी गराइएको छ। 45 दिनभन्दा अगाडि नै नतिजा आउँछ उहाँले भन्नुभएको छ। यस अगाडि माध्यमिक शिक्षा परीक्षा एसएको नतिजा पनि 29 दिनमा नै सार्वजनिक गरिएको थियो। चितवनको देवघाट स्थित प्राचीन बागेश्वरी मन्दिर प्राङ्गणमा सञ्चालन भइरहेको श्री शिव गोरक्ष योगी नरहरनाथ कुटीहम महायज्ञ 2083 पूर्व युवराज पारस शाह, उहाँका छोरा हृदयेन्द्र वीर विक्रम शाह र कान्छी छोरी कृतिका विशेष अतिथिको रूपमा सहभागी हुनुभएको छ। गत वैशाख 17 गतेबाट शुरू भएको उक्त महायज्ञमा शाह परिवारको उपस्थितिले भक्तजन तथा स्थानीयवासीहरूमा थप उत्साह बढेको बताइएको छ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस महायज्ञमा देशभरबाट श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहेको पनि आयोजकले जानकारी गराएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त अरब इमिरेट्स युएई दुबईका लागि उडान सञ्चालन हुन लागेको छ। आगामी असोज 7 गतेदेखि नियमित रूपमा सञ्चालन हुने खबरले यहाँका पर्यटन व्यवसायी रुचाहित भएका छन्। विमानस्थल सञ्चालनका लागि आएको 3 वर्षपछि नियमित रूपमा अन्तर्राष्ट्रिय उडान सुनिश्चित भएको हो। दुबई स्थित वायुसेवा कम्पनी फ्लाइ दुबईले उक्त मितिदेखि दैनिक उडान सञ्चालन गर्ने गरी टिकट बुकिङ खुल्ला गरेको छ। यससाथै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान पनि सञ्चालन हुने भएको हो। तनहुँको आबुखरिणी गाउँपालिकाले स्थानीय दुग्ध उत्पादक कृषकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरेको उत्पादनमा आधारित दुग्ध अनुदान कार्यक्रम अन्तर्गत ₹21,00,000 बढी रकम वितरण गरेको छ। गाउँपालिकाले चालु आर्थिक वर्षको प्रथम र दोस्रो चौमासिकमा अवधिमा ₹21,55,142 कृषकहरूलाई वितरण गरेको हो। गाउँपालिकाभित्रका कृषकहरूले यस अवधिमा कुल 3,59,190 लिटर दुध उत्पादन गरेका छन्। उत्पादनको आधारमा प्रति लिटर 6 रुपियाँका दरले कुल 21,55,142 वितरण गरिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको बागमती प्रदेश अधिवेशन अन्तर्गत स्थगित भएको निर्वाचन प्रक्रिया यही जेठ 30 गते हुने भएको छ। राष्ट्रपाको केन्द्रीय निर्वाचन आयोगले बिहिबार सूचना जारी गर्दै निर्वाचन प्रक्रिया पुनः सञ्चालन गर्न लागेको जानकारी गराएको छ। आयोगका अनुसार जेठ 27 गते प्राविधिक तथा व्यवस्थापकीय कारणले स्थगित गरिएको थियो। अधिवेशन अन्तर्गतका सम्पूर्ण प्राविधिक कार्यहरू, मतदान को नामावली प्रमाणीकरण, समायोजन सूची व्यवस्थापन तथा प्राविधिक परीक्षण सफलतापूर्वक सम्पन्न भइसकेका छन्। निर्वाचन आयोगका प्रमुख भवन केसीद्वारा हस्ताक्षर गरिएको सूचना अनुसार मतदान जेठ 30 गते बिहान 11 बजेदेखि बेलुका 5 बजेसम्म काठमाडौँको धम्बाराही स्थित स्मार दरबारमा हुनेछ। मतदान पूर्ण रूपमा विद्युतीय मतदान मेसिन ईभीएम मार्फत सञ्चालन हुने पनि जानकारी गराइएको छ। यिनै खबरसँग हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू। गैडाकोटमा क्षयरोग मुक्त अभियानको समीक्षा तथा पुनः तर्जुमा कार्यक्रम सम्पन्न। बालमैत्री विद्यालय निर्माणको पूर्वाधारका लागि गैडाकोट नगरपालिकाको निर्देशन। चितवनको माडी नगरपालिकामा जडीबेटी उद्यान बनाइँदै। भरतपुर अस्पतालमा टिकट काट्ने र चिकित्सकको जाँच गर्ने समय थप। अब ओपिडीको टिकट बिहान 8 बजेदेखि अपराह 4 बजेसम्म काट्न पाइने। क्यान्सर अस्पतालको अध्यक्षका उम्मेद्वार मध्ये 7 प्रारम्भिक छनौट सूचीमा समावेश। र विश्व रक्तदाता दिवसको अवसरमा गैंडाकोट जेसिस्टले रक्तदाता सम्मान कार्यक्रम गर्दै कक्षा 12 नतिजा 10 असारभित्र सार्वजनिक गर्ने तयारी। कोटिहम महायज्ञमा पूर्व युवराज पारस शाह सहित शाह परिवारको उपस्थिति। अवस्थ सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज, युट्युब च्यानलसँगै हाम्रो पात्रो र नेपाली पात्रो मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको स्थानीय खबरहरूको सङ्गालो बिहान 6:30 बजेको विजय खबर सकियो। प्राविधिक कक्षाका मित्र राजेन्द्र श्रेष्ठलाई धन्यवाद। अझै पौडेल बिदा हुन्छु। नमस्कार।
12: हेलो
13: हेलो,
12: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
13: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी, छोरी,
14: हजुर,
13: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
14: लो त, हेलो, भन्नुहोस् त।
12: हेलो हजुर,
14: हजुर,
12: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
14: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
13: ए नानी, के भने रहेछ, के हो, के भयो?
14: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
13: ल ल ल, म किन दिन्थे?
15: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
16: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
15: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा हुजुरी वा जानकारी गराउँ।
16: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
19: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप। कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू। विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
20: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ। फोन नम्बर 056-598-833 र 598-834।
21: महत्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
0: साउजी मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
3: ल लिनुहोस्।
0: होइन सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
3: लौ तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
0: स्वाद मात्र होइन प्रेम पस्कने।
22: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
23: बगैचा एडभेन्चर रिसोर्ट
22: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
23: बगैचा एडभेन्चर रिसोर्ट,
22: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
23: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर कैडाकोट 11 नवलपुर, मोबाइल नम्बर 98570826693, 98570826693।
24: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
25: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
26: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
27: मेरो तोला कान्तसेन पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
28: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
29: लौ न सुन्तली दिदी, वन त आगोले सखापै पार्न आँट्यो, के गर्ने होला भन्या?
30: जे सुकै होस्, हामीलाई मात्र के को चिन्ता भन्या? हाम्रो घरमा लागे होइन के अरे?
29: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी। अनि हाम्रा गाई बस्तुले खाने घाँस पात, हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि नभई नहुने अक्सिजनमा पनि आगो लाग्यो हो कि? यो कुरो बुझ्नुहोस् न।
30: ए हो त नि है, सही कुरा गर्यौ तिमीले, मैले त यतातिर सोच्दै नसोचे कि।
29: वन जङ्गल त हामीलाई मात्र होइन, हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ, अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ। आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि, अनावृष्टि अनि खण्डवृष्टि हुने गरेको। ए सुन्तली दिदी, कुरै नसुनी किन उठ्या?
30: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि, हिँड तिमी पनि।
31: भीम बहादुर कुमाल, अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह, गैडाकोट नगरपालिका नवलपुर।
32: जय माता मौला काली, काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
33: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
32: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
33: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
32: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
33: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
34: ओहो दाई नमस्कार।
35: नमस्कार,
34: आराम हुनुहुन्छ?
35: आरामै छु।
34: घर त राम्रो बनाउनु भएछ।
35: यसो भनौँ
34: अनि दाई, यति राम्रो विद्युतको सामान
1: र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
2: यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
1: ए गजबको काम गर्दा रहेछन् त।
4: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 9845066189 र 9801168139।
5: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
6: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
5: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
7: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
8: सक्षम फर्निचर, गैडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि।
9: मोबाइल 9851129163, 9550745003 र 9551184503।
8: तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
10: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5। मोबाइल 9862124037।
11: अहिले बिहानको 7 बज्यो।

0: FM XAE Tasmlovca.
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, त्यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यु अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यही जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
4: खै जन्म दर्ता दिनुहोस् त।
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: ए, पहिला कसैले भनेन नि।
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला? बुझ त नानी।
11: मैले बुझिसके बाबा, यही गैराकोट नगरपालिका नजिकै गैराकोट फुन पार्क छ नि, त्यही गर हुन्न र।
10: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
12: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
13: गैडाकोट फन पार्क, गैडाकोट 5 गैडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
14: जन्म मिति प्रमाणित गर्न थियो, के कागजात चाहिन्छ होला?
6: एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाई सरी आएको भए सोखको प्रमाणपत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
13: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: तेलको जर्किन बोक्दै कता हो दिदी?
2: सञ्जीवनी तेल मिल।
6: किन नि सञ्जीवनी तेल मिल नै?
2: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध, स्वस्थकर, खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
6: ए, पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
15: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि संजीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
6: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेलले व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
15: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 नयाँ चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9858026445 र 9848027445।
16: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
17: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
18: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556 98 833 र 598 834।

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
5: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
6: लो, किन नि, के भयो, सन्चो भएन?
5: होइन, यतिकै जानै मन लागेन।
6: यतिकै पनि हुन्छ?
5: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
6: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
7: नमस्ते, कति टाइमले पाल्नु भयो?
6: आज रिनाले स्कुल जान्न भने साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
7: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
5: हस् म्याडम।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
10: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाटी उपचार आरसिटी गरिने।
9: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
10: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन, फोन 0056-4943-73 र 4947-141, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 0056-13-412, मोबाइल 9803-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
11: सर, एउटा प्रश्न सोधौँ है।
12: सोध न
11: सर, यो फोहोर व्यवस्थापन कसरी गर्न सकिन्छ?
12: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
11: हस्, धन्यवाद सर।
9: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
13: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता जीवहरूलाई हार्दिक अनुरोध गर्दछौँ।
14: हरिप्रसाद सापकोटा, अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवल।

वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्रणालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: बालबालिकाले आफूभन्दा ठूलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
3: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँझ थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट
3: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570826693 98570826693।
5: नमस्कार स्वयंसेविका दिदी।
6: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफुल सागसब्जी अन्डा माछा मासु खानुपर्छ, यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
6: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
9: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
2: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश। गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियम अनुसार आर्थिक वर्ष 2082-83 को विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
10: हे वन सम्पदा चोरी तस्करीमा लाग्नेहरू हो, होशियार होशियार, अब तिमीहरूका दिन गए, प्रहरी र नागरिक समाज तिमीहरूको निगरानी गरिरहेछ।
11: हरिमाया अधिकारी अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
12: सिद्धार्थ चस्मा घर,
13: आँखा सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस् सिद्धार्थ चस्मा घर।
12: भैरव आँखा अस्पतालका संस्थापक एवं सिनियर नेत्र अधिकृत जगन्नाथ पराजुलीज्यूबाट सञ्चालन गरिएको सिद्धार्थ चस्माघर अब गैंडाकोट 4 ओम शान्ति गेट अगाडि।
13: हजुर, हामी कहाँ नेत्र परीक्षण, उपचार तथा परामर्श जस्ता सेवा दिनुका साथै विभिन्न मोडलका चस्माहरू पनि सुपथ मूल्यमा पाइन्छ।
14: सम्पर्क सिद्धार्थ चस्मा घर, गैंडाकोट 4, ओम शान्ति गेट अगाडि। फोन 0785015 16, मोबाइल 98473 23 613।
3: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204437।
15: अहिले बिहानको 8 बज्यो।
16: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन। यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम, समुदायको आवाज।

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा बिनु शर्माको नमस्कार। कृषि वन तथा पर्यावरण मन्त्रालयले चालू आर्थिक वर्षको अहिलेसम्म 558,000 मेट्रिक टन भन्दा धेरै रासायनिक मल आपूर्ति भइसकेको दावी गरेको छ। कृषि मन्त्री गीता चौधरीका अनुसार 558,522 मेट्रिक टन मल आपूर्ति भएकोमा त्यसमध्ये 468,016 मेट्रिक टन मल किसानलाई वितरण गरिएको छ। अहिले 138,802 मेट्रिक टन मल मौजदात रहेको र चालू आर्थिक वर्षको असार मसान्तसम्म झण्डै 600,000 मेट्रिक टन मल किसानलाई अनुदानमा उपलब्ध गराउने लक्ष्य रहेको उहाँको भनाइ छ। मन्त्री चौधरीले आउँदो धान बालीको सिजनलाई लक्षित गर्दै मल अभाव हुन नदिन मल आपूर्तिकर्तासँग भएका सम्झौता कार्यान्वयनका लागि नियमित ताकेता भइरहेको बताउनुभयो। साउनसम्म झण्डै 90,000 मेट्रिक टन मल भित्र्याउने सरकारको अनुमान छ। साना किसानका लागि आमदानीको भरपर्दो स्रोत बन्न थालेको नेपाली चिया भारत निकासीमा अन्यल भएपछि चिया व्यवसाय चिन्तित बनेका छन्। पछिल्लो समय भारतको टी बोर्डले भारत आयात हुने चियामा कडाई गर्दै स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर लागू गर्दै अनिवार्य प्रयोगशालाको परीक्षणको व्यवस्था गरेपछि भारत पुगेको चिया उतै रोकिएको व्यवसायको भनाइ छ। प्रयोगशाला परीक्षण गर्न लागि धेरै नमूनाको रिपोर्ट अझै नआएको र आएको मध्ये आर्गेनिक प्रमाणीकरण भएर तेस्रो मुलुक गइरहेको एक प्रतिष्ठित उद्योगको चियामा दोष देखाइएको चिया व्यवसायीले बताएका छन्। अन्तर्राष्ट्रिय संस्थाबाट प्रमाणीकरण भएर तेस्रो मुलुक निकासी भइरहेको चियामा त दोष लगाइएको छ। अर्ग्यानिक भए पनि अन्तर्राष्ट्रिय संस्थाबाट प्रमाणीकरण गर्न नसकिएका चियामा त राम्रो रिपोर्ट आउला भन्ने आशा हराएको छ। सूर्योदय नगरपालिका स्थित तारागाउँका टी उद्योग सञ्चालकका उत्तम कुमार प्रधानले भन्नुभयो, यो त भारतमा नेपाली चिया जान नदिने भारतको रणनीति हो। अब नेपाली चिया भारत जाँदैन भन्नेमा ढुक्क भए हुन्छ। उहाँको भनाइ छ, नेपालबाट भारत निर्यात भएर करिब 20 दिन यता थन्किएको चियाको अझै रिपोर्ट नआएपछि अब के गर्ने भन्नेमा उद्योगी सोच्न बाध्य भएको अर्का चिया व्यवसायी ज्ञानी लिम्बुको भनाइ छ। नेपालको पूर्वी सिमाना सूर्योदय नगरपालिका 4 र 5 भने भारतीय चिया व्यवसायीले हरियो पत्ती राम्रो मूल्यमा लाने गरेको उद्यमी बताउँछन्। अन्तुमै रहेको श्रीअन्तु गोर्खा टीका सञ्चालक अभिनन्द गिरीले अहिले पनि खुला सिमानाका कारण भारतीय व्यापारीले नेपाल आएर किसानबाट हरियो पत्ती लाने गरेको बताउनुभयो। भारतीय व्यापारीले भारतीय 55-60 रुपियाँ प्रति किलोका दरले चिया खरिद गरेर लाने गरेका छन्। भारतीयले जस्तो सुकै पत्तीको मूल्य राम्रो दिने नेपाली उद्योगमा भने गुणस्तरको चिया मात्र खोज्ने भएकाले किसानले भारतीयलाई हरियो पत्ती दिने गरेका छन्। यसरी हरियो पत्ती भारतका उद्योगले लानु र नेपालमा तयारी भएर भारत जाने चिया रोकिनु भनेको नेपाली चिया रोक्ने भारतको रणनीति रहेको किसानहरूको बुझाइ छ। गत मे 1 भारत निर्यात हुने नेपाली चियामा कडाई भएपछि पटक पटक सरकार गुहारेका नेपाली किसान र व्यवसायको कुरालाई सरकारले भने चासो दिएको छैन। वार्षिक अरबौं रुपियाँको चिया निर्यात हुने गरेकामा मे महिना यता निकासीमा कडाई भएपछि सूर्योदय नगरपालिकाले संघीय सरकारलाई पुनः भारतसँग छलफल र कूटनीतिक पहल गर्न आग्रह गरेको छ। भोजपुरको पर्यटकीय सम्भावना बोकेको सुन्तली क्षेत्रमा वर्षौंदेखि देखिँदै आएको खानेपानी समस्या समाधान गर्न लिफ्ट खानेपानी आयोजना शुरू गरिएको छ। बस्तीभन्दा करिब 400 मिटर तल रहेको मुहानबाट पानी तानेर माथिल्लो बस्तीमा पुर्याउने लक्ष्यसहित यस आर्थिक वर्षदेखि आयोजना शुरू गरिएको हो। आयोजना सम्पन्न भएपछि त्यहाँ दीर्घकालीन पानी अभाव अन्त्य हुने अपेक्षा गरिएको छ। आयोजना अन्तर्गत हालसम्म 20 घन मिटर क्षमताको एक पानी ट्याङ्की निर्माण सम्पन्न भइसकेको छ। तथा सरसफाई डिभिजन कार्यालय भोजपुरका सब इन्जिनियर सञ्जीव कुमार यादवका अनुसार अब थप 2 ट्याङ्की निर्माण, मुख्य पाइपलाइन विस्तार तथा वितरण लाइन जडानको काम बाँकी रहेको छ। विस्तृत परियोजना प्रतिवेदन डिपिआर अनुसार यस आयोजनाको अनुमानित लागत करिब ₹1 करोड रहेको छ। आयोजना सम्पन्न भएपछि बजार क्षेत्रमा पर्ने करिब 25 घर परिवारले प्रत्यक्ष रूपमा पानीको उपभोग गर्न पाउनेछन्। प्राकृतिक रूपमा पाक्ने सिजनभन्दा अगाडिदेखि नै बजारमा अप्राकृतिक रूपमा रहेका पाकेका आँप छ्यापछ्याप्ती बिक्री भइरहेकोमा पनि ध्यानाकर्षण गराइएको छ।
काठमाडौँ उपत्यकाका छवटा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका 1488 जना भूमिहीन तथा व्यवस्थित बसोबासीको सम्पूर्ण सुरक्षा जिम्मा अब सरकारले लिने भएको छ। प्रधानमन्त्री कार्यालयको सहजीकरणमा पूर्वाधार विकास मन्त्रालयले यी नागरिकका लागि सामूहिक तथा व्यक्तिगत दुर्घटना बीमा, स्वास्थ्य बीमा, जीवन बीमा र बालबालिकाका लागि बाल शैक्षिक योजना समेत उपलब्ध गराउने तयारी तीव्र पारेको छ। यो बीमा बापत लाग्ने सम्पूर्ण प्रिमियम खर्च सरकार आफैले बेहोर्नेछ र यसको स्रोत समेत सुनिश्चित भइसकेको छ। हालसम्म 95% भन्दा बढी नागरिकको डिजिटल लगत संकलन भइसकेको र बाँकी 5% काम पहिचान कार्ड मार्फत विवरण समेटेर कम्तीमा 10 वर्षसम्म यो कल्याणकारी कार्यक्रमलाई निरन्तरता दिने सरकारको योजना छ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर 152.92 रुपियाँ र बिक्री दर 153.92 रुपियाँ निर्धारण गरिएको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर 176.43 रुपियाँ र बिक्री दर 177.12 रुपियाँ, युके पाउन्ड स्टर्लिङ एकको खरिद दर 204.35 रुपियाँ र बिक्री दर 205.16 रुपियाँ, स्विस फ्रान्क एकको खरिद दर 191.32 रुपियाँ र बिक्री दर 192.07 रुपियाँ कायम गरिएको छ। अस्ट्रेलियन डलर एकको खरिद दर 106.97 रुपियाँ, बिक्री दर 107.39 रुपियाँ, क्यानेडियन डलर एकको खरिद दर 109.41 रुपियाँ र बिक्री दर 109.84 रुपियाँ तोकिएको छ। त्यस्तै जापानी एन 10 को खरिद दर 9.53 रुपियाँ र बिक्री दर 9.56 रुपियाँ तोकिएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
1: जापानिज भाषा कहाँ?
0: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
1: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन, IELTS, PTE, SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
2: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556 38 894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778 50 12 94, मोबाइल 98029933894।
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
6: मेरो तँलाई जान्दछु नानी, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509934।
8: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
9: नमस्ते डाक्टर सर।
10: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
9: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
10: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
9: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
10: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
9: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
10: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
9: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
10: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ,
11: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड। 1 युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
13: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
12: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
13: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
12: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
13: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
12: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
13: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
14: हेलो, हाय, ओ साथी, तिमी कता हिँडेको?
15: हाय, म आज गयाको ड्रेस भनेको
14: किन के पाइन्छ र त्यहाँ
15: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ बजार बजार डुल्नै पर्दैन समयको पनि बचत हुन्छ
16: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस अपमा
17: सम्पर्क गैंडाकोट ड्रेस अप गैंडाकोट आठ कांग्रेस चोकबाट 200 मिटर पश्चिम ढुङ्गाना भवन प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना मोबाइल नम्बर 9846545090 र 9855503060
18: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शेरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
19: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले
18: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
19: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
18: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
19: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट एक नवलपुर
20: ए बुझेल दाई यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ
21: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सर्जमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2 अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
20: भयो दाई
17: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश
22: तेलको जर्किन बोक्दै कता हो दिदी
23: सञ्जीवनी तेल मिल
22: किन नै सञ्जीवनी तेल मिल नै
23: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु खाना पकाउन पनि सजिलो बालबालिकालाई मालिस गर्न पनि हुने
22: ए पक्नुस् पक्नुस् दिदी खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन
17: हजुर मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल
24: हाम्रा विशेषताहरू लोकल तोरीको शुद्ध तेल घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ
17: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा गैंडाकोट 2 न्याय चोक नवलपुर प्रोप्राइटर रामचन्द्र सापकोटा मोबाइल 9580 26445 र 9480 27445

0: Zoo FM 101.9.
1: डाँडा पखालाले धेरै दुःख दियो, तिन दिन भइसक्यो निको भएन डाक्टर साहब।
2: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
1: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो के, दशा लाग्यो डाक्टर साहब।
2: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाइ गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
1: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
2: ल, म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
1: हजुर।
2: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
1: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: कस्तो
5: गर्मी, यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
6: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
5: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
6: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
7: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015104, मोबाइल 98612204437।
6: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
7: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
3: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैंडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
7: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
3: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैंडाकोट 9 नवलपुर।
8: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता जीवहरूलाई हार्दिक अनुरोध गर्दछौ।
6: मित्र प्रसाद सापकोटा अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
9: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
10: मुहान वरपरका रुख नकटाउ र सफा राखौ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौ, भविष्यका लागि सञ्चय गरौ। बढ्दो शहरीकरण र वन विनाशले खानेपानीका मुहान सङ्कटमा छन्। मुहान संरक्षणमा जुटाउँ, पानीको दुरुपयोग नगरौँ। स्वच्छ पानी सबैको पहुँच।
11: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
7: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाऊ।
4: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
12: विजय टाइमचेक।
7: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204337।
13: अहिले बिहानको 9 बज्यो।

0: FM 101.9
1: साहुजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुस् न।
2: ल लिनुस्।
1: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साहुजी?
2: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
1: स्वाद मात्र होइन प्रेम पस्कने।
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्या हो, दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
6: मेरो तोला कान्त सेना, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6 सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
8: हेलो
9: हेलो बहिनी, सन्चै छौ?
8: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
9: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
8: अनि हुलाकमा पो जानु?
9: हो नि, हुलाकमा जाऊ न।
8: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
9: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
8: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
9: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
8: ए, सहरमा मात्र होला नि?
9: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
8: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
12: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
13: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
14: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
15: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556 98 833 र 598 834।

0: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
1: जापानिज भाषा कहाँ
0: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
1: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
2: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0780512094 मोबाइल 9809333894
3: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुपिट मात्रै हुन्छ कतै उजुरी दिने कि
4: हो हिंसा सहनुहुन्न हामी सबै मिलेर यस्तो विभेद रोक्नुपर्छ
3: हिंसा सहिरहनु नसौ विभेदमुक्त समाज निर्माणमा जुटौ
4: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानुनी उपचार खोजौँ
5: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
6: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
7: हो र बहिनी त्यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
6: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यही जान्छु गइहालेँ है त
8: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैँडाकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 9855054692 र 9855054968
9: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो ऱ्याम्ड अर्थ प्रविधिको रिसोर्ट
10: बगैचा एडभेन्चर रिसोर्ट
9: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनाउनु सास थारू सांस्कृतिक नृत्यको साथ
10: बगैचा एडभेन्चर रिसोर्ट
9: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
10: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर गैँडाकोट 11 नवलपुर मोबाइल नम्बर 9857082693 9857082696
11: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
12: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ सलाई लाइटर मट्टितेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ खाना पकाउने ग्यास सुरक्षित राखौँ
11: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ
12: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ पानीका स्रोतलाई व्यवस्थित गरौँ समुदायसँग सहकार्य गरौँ
11: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
12: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाउँ, ठुटा जथाभावी नफालौँ, वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ।
11: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: वित्तीय संस्था वा वालेट मा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: ओहो दाई नमस्कार।
2: नमस्कार,
1: आराम हुनुहुन्छ?
2: आरामै छु।
1: घर त राम्रो बनाउनु भएछ?
2: अँ यसो भनौँ।
1: अनि दाई यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
2: अँ यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
1: ए गजबको काम गर्दा रहेछन् त।
3: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 9845066189 र 9801768139। सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: विद्यार्थीको पहिलो रोजाई
1: विजय सामुदायिक शिक्षा सदन
2: गैराकुट 5 नवलपुर।
1: थप जानकारीका लागि
2: सम्पर्क नम्बर
1: 9855516633
2: 9845486681
1: 9845486643। धन्यवाद।
3: किन आँखा मिचेकुमिचे गरेको
4: हेर न, अचानकै मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
3: धेरै समय मोबाइल चलाइसी क्या
4: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
3: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
4: ए, त्यसो भए जोगिन के गर्ने त?
3: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर हेर्ने टाढा 20 फिट जति। बुझिस्?
4: बुझेँ।
3: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
5: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
7: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
7: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
7: सचेत बनाऊ।
8: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: हेलो, हाय, ओ साथी, तिमी कता हिँडेको?
10: हाय, म आज गयाको ड्रेस भनेको।
9: किन, के पाइन्छ र त्यहाँ?
10: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
11: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा।
12: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 9846545090 र 9855505360।
13: तेलको जर्किन बोक्दै कता हो दिदी?
14: सञ्जीवनी तेल मिल।
13: किन नि सञ्जीवनी तेल मिल नै?
14: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध, स्वस्थकर, खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
13: ए, पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
12: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
15: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरैसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
12: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व, शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 न्याय चोक, नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9858026445 र 9848027445।
16: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
17: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहालकर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
12: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
18: डेंगु रोकथाम तथा नियन्त्रणका लागि अत्यन्तै जरुरी सूचना।
19: डेंगु रोग एक प्रकारको भाइरसले हुने रोग हो। यो रोग एडिस जातको लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ। जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो रोग लाग्न सक्छ।
18: यो लामखुट्टे दिनको समयमा सक्रिय रहन्छ र विशेष गरी साँझ र बिहानको समयमा टोक्ने गर्दछ।
19: संक्रमित लामखुट्टेका सबै अण्डा संक्रमित नै हुन्छन् र यसको अण्डा पानी बिना पनि महिनौसम्म जीवित रहन सक्छ।
18: डेंगुबाट बस्नको लागि मुख्यतया लामखुट्टेको टोकाइबाट जोगिनु पर्दछ। साथै लामखुट्टेले फूल पार्ने ठाउँहरू खोजी त्यसको व्यवस्थापन गर्नुपर्छ।
19: पानी राख्ने भाँडाहरू जस्तै पानी ट्याङ्की, गाग्री, ड्रम आदि सधैँ छोपेर राख्नुपर्छ। लामखुट्टेको नियन्त्रणको लागि घर वरपर पानी जम्न दिनु हुँदैन। यो कार्य वर्षायाम अगाडि तथा वर्षायाममा हरेक हप्ता गर्नुपर्छ।
18: लामखुट्टेको प्रजनन स्थल नष्ट गरी डेंगु वृद्धि नियन्त्रण गर्न व्यक्तिगत तथा सामुदायिक प्रयास अपरिहार्य रहन्छ।
19: विश्व स्वास्थ्य संगठनको सहयोगमा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
12: विजय तान्छे विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204437।
20: अहिले बिहानको 10 बज्यो।

0: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
6: हेर त रगत रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
7: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
6: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
7: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
6: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
8: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौँ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
9: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ, बालबालिकालाई सडक नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
12: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुन पार्क छ नि, त्यही गरौँ
11: न। ल, गएर तुरन्त बुक गरिहाल है।
12: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
0: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612-20437।
13: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
14: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
13: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
15: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
0: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
16: एक्लोपन

0: Ekspresy i Tasmanowca.
1: Kaj, żadna darta dinus to?
2: Żadna darta? Gwarego czyna nie, madam?
1: No, żadna darta na wojta bidele bohane udejna nie.
2: Ura, mole to tani tjena, madam?
1: Bal balikale, bidele bohane gono. सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
2: ए पहिला कसैले भनेनन्
3: त्यति मात्रै हो र दाइ जन्मेको 35 दिन भित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
0: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
0: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं
6: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
7: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौलाकालिका
8: मौलाकालिका माताको दर्शनलाई सहज बनाएको छ मौलाकाली केबलकारले
7: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनेटमा पुग्न सकिन्छ मौलाकालिका मन्दिर
8: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली
7: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
8: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिरसँगै इलारी सोट मौलाकाली मौलाकाली केबलकार गैंडाकोट 1 नवलपुर

0: FM 101.6।
1: ल ल दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा कति मिलेको जोडी। ए साँच्ची बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआरमा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 ले निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 को विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्न हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
2: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
3: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
4: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
5: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
6: सर्जरी सम्बन्धी सेवा,
5: हाड जोडी सम्बन्धी सेवा,
6: स्त्री तथा प्रसूति रोग सेवा,
5: बाल रोग सेवा,
6: न्युरो सर्जरी सेवा,
5: न्युरो साइकियाट्रिक सेवा,
6: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
4: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
7: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
8: तेलको जर्किन बोक्दै कता हो दिदी?
9: सञ्जीवनी तेल मिल।
8: किन नि सञ्जीवनी तेल मिल नै?
9: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध, स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
8: ए, पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
1: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
7: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
1: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैंडाकोट 2 न्याय चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 98580-26445 र 98480-27445।

0: BJ 战舰。विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागी गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडी गैंडाकोट 5 मोबाइल 98612 24437।
1: अहिले बिहानको 11 बज्यो।
0: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
6: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: Sunrise Radio.
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यु अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
4: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
5: बगैचा एडभेन्चर रिसोर्ट,
4: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
5: बगैचा एडभेन्चर रिसोर्ट।
4: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैराकोट 11, नवलपुर। मोबाइल नम्बर 98 570 82 693, 98 570 82 696।
6: खै जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेन नि।
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
9: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
10: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
9: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना

0: जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था द्वारा जनहितमा जारी सन्देश।
1: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
2: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व।
1: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बो।
5: सर, एउटा प्रश्न सोधौँ है।
6: सोध न।
5: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
6: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
5: हस्, धन्यवाद सर।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
9: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
8: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
10: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट नवलपरासी। फोन 078-50-12-26। वेबसाइट www.maulakalika.org.np।
11: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
12: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
11: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
13: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
14: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9855074503 र 9851184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
15: तेलको जर्किन बोक्दै कता हो दिदी?
12: सञ्जीवनी तेल मिल।
15: किन नि सञ्जीवनी तेल मिल नै?
12: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
15: ए पक्नुस् पक्नुस् दिदी, खाटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
16: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
7: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
16: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 न्याय चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9580 26445 र 9480 27445।

0: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
1: जापानिज भाषा कहाँ?
0: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
1: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PT SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
2: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556538894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778512294, मोबाइल 9809233894।
3: हेलो हाई, ओ साथी तिमी कता हिडेको?
4: हाई, म आज गयाको ड्रेस सपिङको।
3: किन, के पाइन्छ र त्यहाँ?
4: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
0: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस सपमा।
2: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 9846545090 र 9855505360।
5: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
6: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
5: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
6: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
5: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
6: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली। मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
2: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5। मोबाइल 9861220437।
7: अहिले मध्याह्नको 12 बज्यो।

औला हुने औला गर्ने भेटिने दिन मिटिसके सँगै मर्ने बाँच्ने सपना मैले हजुर रेटिसके महँगो थियो माया तिम्रो किन्न सकिएन महँगो थियो माया तिम्रो किन्न सकिएन को हो आफ्नो को हो पराई चिन्न सकिएन।

0: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
5: नमस्कार स्वयंसेविका दिदी।
6: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
6: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: कस्तो गर्मी, यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
10: छ नि, जाऊ न त स्विमिङ गर्न।
9: स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
10: जाउँ न त जाउँ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
9: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
10: ए ल ल, जाउँ जाउँ जाउँ सबैजना।
6: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015104, मोबाइल 98612-20437।
9: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
11: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी, गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट, सुस्तापूर्व।
12: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
13: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2वटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
12: भयो दाई।
0: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: FM 107.2.
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यु अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
4: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
5: बगैचा एडभेन्चर रिसोर्ट,
4: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो सास, थारू सांस्कृतिक नृत्यको साथ
5: बगैचा एडभेन्चर रिसोर्ट।
4: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैराकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
6: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन, वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौ।
7: भीम बहादुर कुमाल, अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह, गैराकोट नगरपालिका, नवलपुर।
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
8: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: नापतौलका उपकरण नापजाँच गर्ने सम्बन्धी सूचना। जिल्ला उद्योग वाणिज्य संघ गैंडाकोटको आयोजना, गैंडाकोट नगरपालिकाको सहकार्य तथा गुणस्तर तथा नापतौल कार्यालय बुटोलको प्राविधिक सहयोगमा ढक, काटा, डिजिटल तराजु, लिटर मिटर लगायत नापतौलका उपकरणहरूको यही जेठ 26 र 27 गते चेक जाँच, नवीकरण एवं नामसारीको कार्यक्रम सञ्चालन भइरहेकोले आ आफ्नो फसल, फर्म, उद्योग व्यवसायमा रहेका त्यस्ता उपकरणहरू अनिवार्य चेक जाँच गराउनु हुन सम्बन्धित सबैमा सूचित गर्दछौ। कार्यक्रम हुने मिति यही जेठ 26 गते मंगलबार, कृष्ण मन्दिर परिसर, 12 नम्बर ओडा कार्यालय, हर्कपुरमा। यही जेठ 27 गते बुधबार, किसान माट परिसर, गैंडाकोट 4 मा, गैंडाकोट नगरपालिका, नवलप्रासी, वर्धघाट, सुस्ता पूर्व।
7: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
2: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
7: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट 1 मा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
10: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
11: सक्षम फर्निचर, गैडाकुटे ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29163, 98550 74503 र 98511 84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी। बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।

0: एफएम 101.6
1: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
5: मेरो तोला जान्दछ पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
6: हेलो
7: हेलो बहिनी, सन्चै छौ?
6: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
7: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
6: अनि हुलाकमा पो जानु?
7: हो नि, हुलाकमा जाऊ न।
6: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
7: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
6: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
7: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
6: ए, सहरमा मात्र होला नि?
7: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
6: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
10: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
9: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।
11: घरै उज्यालो
12: दाई। ए दाई, होइन दाई त बोल्नु नै हुन्न त।
13: हेर्नुहोस् न बाबु, होस आउने जाने भइरहेको छ, अहिले केही भन्नै सकिन्न भन्नु भएको छ डाक्टरले।
12: होइन, कसरी यस्तो भयो भाउजू?
13: पानी पर्यो भनेर तार छुटाउनु जानु भएको थियो, झर्र गरेको आवाज सुनेर कुदेर जाँदा मान्छे त निलै, सुकेको दाउराले तार फालेर अस्पताल ल्याइहालेर धन्न बचाइयो।
12: पानी परेको बेला तार छुटाउने? होइन, मैले त कुरै बुझिनँ भाउजू।
13: भन्न नि लाज हुन्छ बाबु, हुकिङ गरेर बत्ती बाल्ने, खाना पकाउने गरेका थियो, 2-4 सय जोगाउन खोज्दा यस्तो भयो, ओछ्यानबाट उठ्न सक्नुहुन्न कि जस्तो छ। मेरो त जिन्दगी नै बर्बाद भयो बाबु।
14: विद्युत चोरी गर्नु कानुनी अपराध हो। विद्युत चोरी गर्दा ज्यान जान सक्छ, त्यसैले हुकिङ कहिल्यै नगरौ।
15: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैंकको सहयोगमा प्रसारण गरेको हो।
16: सम्पत्ति कर तिर्नका लागि निवेदन
11: जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाण पत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपोतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
16: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: DJ 淡静 विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612 2437।
1: अहिले दिउँसोको 1 बज्यो।
2: हेलो
3: हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
4: हजुर,
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
4: लु त, हेलो, भन्नुहोस् त।
2: हेलो हजुर,
4: हजुर,
2: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
3: ए नानी, के भनेर छ, के हो, के भयो?
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, म किन दिन्थे?
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
1: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
7: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
6: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
7: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 0056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 0056-513-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
8: तेलको जर्किन बोक्दै कता हो दिदी?
9: सञ्जीवनी तेल मिल।
8: किन नि सञ्जीवनी तेल मिल नै?
9: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
8: ए, पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
7: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
10: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
7: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैंडाकोट 2 न्याय चोक नवलपुर, प्रोप्राइटर रामचन्द्र सापकोटा, मोबाइल 98580-26445 र 98480-27445।
11: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
12: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गाधनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
13: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: विजय एफएम 101.6 समुदायको आवाज।
1: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाण पत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तँलाई जान्दो सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले साय सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
6: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
7: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुन पार्क छ नि, त्यही गर हुन्न र?
6: ल ल, गएर तुरन्त बुक गरिहाल है।
8: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
6: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
9: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
10: मुहान वरपरका रुख नकटाउ र सफा राखौ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौ, भविष्यका लागि सञ्चय गरौ। बढ्दो शहरीकरण र वन विनाशले खानेपानीका मुहान सङ्कटमा छन्। मुहान संरक्षणमा जुटौ, पानीको दुरुपयोग नगरौ। स्वच्छ पानी सबैको पहुँच।
11: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
12: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन, वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौ।
13: हरिप्रसाद सापकोटा, अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह, गैंडाकोट नवलपुर।

से बातें करनी है तो फिर नजर झुका के करें, तो फिर नजर झुका के करें।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकार्य गरौं।
2: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: नापतौलका उपकरण नापजाँच गर्ने सम्बन्धी सूचना। जिल्ला उद्योग वाणिज्य संघ गैडाकोटको आयोजना गैडाकोट नगरपालिकाको सहकार्य तथा गुणस्तर तथा नापतौल कार्यालय बुटोलको प्राविधिक सहयोगमा ढक काटा डिजिटल तराजु लिटर मिटर लगायत नापतौलका उपकरणहरूको यही जेठ 26 र 27 गते चेक जाँच नवीकरण एवं नामसारीको कार्यक्रम सञ्चालन भइरहेकोले आफ्नो फसल फर्म उद्योग व्यवसायमा रहेका त्यस्ता उपकरणहरू अनिवार्य चेक जाँच गराउनु हुन सम्बन्धित सबैमा सूचित गर्दछौ। कार्यक्रम हुने मिति यही जेठ 26 गते मंगलबार कृष्ण मन्दिर परिसर 12 नम्बर ओडा कार्यालय हर्कपुरमा, यही जेठ 27 गते बुधबार किसान माट परिसर गैडाकोट 4 मा, गैडाकोट नगरपालिका नवलप्रासी वर्दघाट सुस्ता पूर्व।
4: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौ।
5: नरबहादुर मुकमी मगर अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह गैडाकोट 3 ढोडेनी।
6: जय हनुमान ज्ञान गुण सागर।
7: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैडाकोट 9 मा अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
1: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै

0: परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं।
1: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैडाकोट 9, नवलपुर।
2: लोनी दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
3: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुनि भयो।
4: हाम्रो वन, हाम्रो धन, डरले बाटो जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउने कानुनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
7: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
6: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
8: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
0: सक्षम फर्निचर, गैडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि।
9: मोबाइल 98511 29163, 98550 74503 र 98511 84503।
0: तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएछ, अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोलाकान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
7: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाई सराईको हकमा बसाई सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
8: दिदी, किन म यो छिमेकी नेता सधैँ झगडा कुपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
9: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
8: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
9: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानुनी उपचार खोजौ।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
12: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
11: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
12: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
11: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
12: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
13: घरै उज्यालो।
14: हेलो, यता यता, म इलेक्ट्रिसियन। तपाईँलाई थाहा छ विद्युतीय करेन्टले मान्छे कसरी मर्छ? करेन्ट बग्ने बिजुलीको नाङ्गो तार छुने अनि बिजुली बलेन भनेर मेन स्विच बन्द नगरी तार चलायो भने करेन्ट लाग्न सक्छ। बढी भोल्टेज आएको समय पर्यो भने त नाङ्गो तारले ज्यानै लिन सक्छ। कसैलाई करेन्ट लागेको देखेमा त्यो मान्छे र तारलाई छुनु हुँदैन। बचाउन खोज्ने नै करेन्ट लागेर मरेका घटनाहरू पनि छन् है। त्यसैले कसैलाई करेन्ट लागेको देखेमा सुक्खा काठको लट्ठीले मान्छेलाई तारबाट छुटाउने अनि सकेसम्म छिट्टै नजिकको स्वास्थ्य चौकीमा पुर्याइहाल्ने। घरमा बत्ती बिग्रियो भनेर आफै बनाउनतिर लाग्दा जोखिम हुनसक्छ। त्यसैले म जस्तै तालिम प्राप्त इलेक्ट्रिसियनलाई बोलाएर मात्रै बिजुली बनाउनु होला।
13: घरमा वायरिङको मर्मत सुरक्षित तरिकाले गरौँ अथवा तालिम प्राप्त प्राविधिकको सहयोग मागौँ।
15: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैङ्कको सहयोगमा प्रसारण गरेको हो।

0: BJ 淡见。विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612-20437।
1: अहिले दिउँसोको 2 बज्यो।
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
3: जापानिज भाषा कहाँ?
2: हजुर, एम्स एब्रोड एजुकेशनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
3: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
0: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 056-5-38-894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 078-50-12-94, मोबाइल 98029-33-8-94। बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
3: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनाउनो सास, थारू सांस्कृतिक नृत्यको साथ
3: बगैचा एडभेन्चर रिसोर्ट।
0: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
3: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैंडाकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
4: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
5: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
5: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: कस्तो गर्मी, यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
8: छ नि, जाऊ न त स्विमिङ गर्न।
7: स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
8: जाऊ न त जाऊ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
7: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
4: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 078-50-15-04, मोबाइल 98612-20437।
7: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
9: जन्म मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
10: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
11: कैलाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
12: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौ।
13: मित्र प्रसाद सापकोटा अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।

0: सुनता विजय एफएम 101.6 सामुदायिक रेडियो
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सिन्हा पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा भीड सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व।
6: नमस्ते डाक्टर साहब।
7: नमस्ते, बस्नुस् न, भन्नुस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: जन्ममिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
11: एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाणपत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
12: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
13: अटल आस्थाको सुस्फूर्त जमखट देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
14: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
13: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
15: धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट नवलपरासी, फोन 0785012126, वेबसाइट www.maulakalika.org.np।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ।

0: बचत गरौं। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौं र बचत गर्ने बानी बसालौं। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलप्रासी बर्दघाट, सुस्ता पूर्व।
1: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
0: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ।
1: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैडाकोट 9, नवलपुर।
0: ओहो दाई, नमस्कार।
2: नमस्कार।
0: आराम हुनुहुन्छ?
2: आरामै छु।
0: घर त राम्रो बनाउनु भएछ?
2: यसो भनौँ।
0: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वाइरिङ फिनिसिङ कसले गरिदियो?
2: यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
0: ए, गजबको काम गर्दा रहेछन् त।
3: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवाइरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4, दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 98 450 66 189 र 98 071 68 139।
0: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
3: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: तेलको जर्किन बोक्दै कता हो दिदी?
5: सञ्जीवनी तेल मिल।
4: किन नि सञ्जीवनी तेल मिल नै?
5: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
4: ए, पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
0: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
3: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
0: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2, नयाँ चोक, नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 98 580 26 445 र 98 480 27 445।

0: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
1: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यु अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
0: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98555 54692 र 98555 54968।
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
6: मेरो तोलाकान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98555 54934।
7: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
8: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
7: ए हो र बाबु?
8: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
7: ए
8: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
7: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: हेलो हाई, ओ साथी तिमी कता हिँडेको?
11: हाई, म आज गयाको ड्रेस सबिनेको।
10: किन, के पाइन्छ र त्यहाँ?
11: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
12: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस अपमा।
3: सम्पर्क गैडाकोट ड्रेस सप, गैडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456 45090 र 98555 53 60।
13: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
14: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
13: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनेटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
14: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
13: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
14: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट एक नवलपुर।
15: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
16: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ, अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
9: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
17: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
1: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
17: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि, त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
18: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
3: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 9851129163, 9550774503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 9862124337।
19: अहिले दिउँसोको 3 बज्यो।

0: हिन्दूले एक्सेप्ट पनि गरेको छैन।
1: किन, के भएर दिन्छ?
0: हाम्रो केही फ्युचर नै छैन।
1: हामी फ्यामिलीलाई कन्भिन्स गरेन नि।
0: अहँ, हुँदैन।
1: के तिम्रो फाइनल डिसिजन नै
0: हो? मेरो फाइनल डिसिजन यही हो।
1: दीक्षा, दीक्षा, दीक्षा।

0: FM 101.5 बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हॉर्स राइडिंग र अक्सकार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैराकोट 11 नवलपुर मोबाइल नम्बर 9857082693 9857082696
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो त्यो भन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएको छ अहिले त मलाई एकदमै सजिलो भइरहेको
5: छ मेरो तोलाकान्त सिन्हा पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायासूत्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855505934
6: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
7: मैले बुझिसके बाबा यही गैराकोट नगरपालिका नजिकै गैराकोट फुन पार्क छ नि त्यही गर हुन्न र
6: ल ल गएर तुरन्त बुक गरिहाल है
8: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
0: गैडाकोट फन पार्क गैडाकोट 5 गैडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015 मोबाइल 9862124437
9: ए बुझेल दाई यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हो
10: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2 अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
9: भयो दाई
0: गैडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश

वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।

0: माया गर्छौ भन्ने थाहा थियो, तर यतिसम्म झुट बोल्छौ भन्ने थाहा थिएन।
1: के झुट बोले मैले विक्रम?
2: तिम्रो त बिहे भएर पनि डिभोर्स भइसकेको रहेछ, भन यति ठुलो कुरा किन लुकायौ मसँग?
1: म सबै कुरा भन्न लागेको।

0: زي فان اكسر ايه تسم لفظ.
1: नमस्ते डाक्टर सर.
2: नमस्ते. बस्नुस् न. भन्नुस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य सङ्गठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि. बालबालिकाको तिन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
5: जय हनुमान ज्ञान गुण सागर.
6: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ.
7: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ. कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ. साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ.
6: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे. स्थान हनुमान मन्दिर, गैडाकोट 9, नवलपुर.
8: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ.
9: हरिमाया अधिकारी अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह, गैडाकोट, नवलपुर.
10: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ. सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ.
11: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्.
10: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश.

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
3: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
4: हेलो, हाई, ओ साथी, तिमी कता हिँडेको?
5: हाई, म आज गयाको ड्रेस भनेको।
4: किन, के पाइन्छ र त्यहाँ?
5: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
6: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस अपमा।
7: सम्पर्क गैंडाकोट ड्रेस शप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456045090 र 98550530।
8: जय माता मौला काली।
9: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
10: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
9: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
11: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
12: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
13: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
14: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
15: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ। फोन नम्बर 056-598-830 र 598-834।
16: विजय टान्चे।
7: विवाह, पार्टी, सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
17: अहिले दिउँसोको 4 बज्यो।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: पानी प्यास लाग्यो, यही घैँटाको पानी खाइदिउँ कि क्या हो?
3: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनुपर्छ, र त बिरामी होइएला।
4: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेङ्गु जस्ता रोगबाट बस्न व्यक्तिगत र वातावरणीय सरसफाइमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
7: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
8: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
9: मेरो तोला कान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98550509 34।
10: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
11: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
12: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है?
11: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
10: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
11: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
12: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
11: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
10: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेसनल पेमेन्ट एपबाट नेपाल पे क्युआरमा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपुत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रामुलाई किन स्कुल नपठाएको मैले दाइ?
3: काममा अलि सघाउँछ कि भनेर नि।
2: होइन दाइ, बालबालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बालश्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बालबालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बालबालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दिउँ, बालश्रमको अन्त्य गरौँ।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
6: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
5: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
6: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
7: जय माता मौला काली।
8: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
9: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
8: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
9: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
8: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
9: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
10: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
11: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
10: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
12: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9 उपरासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
13: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
14: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नु।

0: चैत संस्थाको विधान वा नियमावली निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस् बहाल कर तिरेको रसिद नतिरेको भए तिर्नु पर्दछ संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद अन्य कागजातहरू पनि आवश्यक हुन्छ
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

0: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बाल बालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाण पत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
7: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
8: लो, किन नि, के भयो, सन्चो भएन?
7: होइन, यतिकै जाने मन लागेन।
8: यतिकै पनि हुन्छ?
7: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
8: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
9: नमस्ते, कति टाइमले पाल्नु भयो?
8: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
9: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
7: हस् म्याडम।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
12: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाटी उपचार आरसिटी गरिने।
11: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
12: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन, फोन 0056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 0056-13-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
13: हेलो, हाय, ओ साथी, तिमी कता हिँडेको?
14: हाय, म आज गयाको ड्रेस सबिनेको।
13: किन, के पाइन्छ र त्यहाँ?
14: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ, बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
15: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस सपमा।
12: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन, प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना, मोबाइल नम्बर 98456-45090 र 98550-50360।
16: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
17: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
18: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
19: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
20: सर्जरी सम्बन्धी सेवा,
21: हाड जोडी सम्बन्धी सेवा,
22: स्त्री तथा प्रसूति रोग सेवा,
23: बाल रोग सेवा,
24: न्यूरो सर्जरी सेवा,
25: न्यूरो साइकेट्रिक सेवा,
26: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
18: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 को चितवन, फोन 056-525-514 र 525-517।
27: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
28: नापतौलका उपकरण नापजाँच गर्ने सम्बन्धी सूचना जिल्ला उद्योग वाणिज्य संघ गैडाकोटको आयोजना गैडाकोट नगरपालिकाको सहकार्य तथा गुणस्तर तथा नापतौल कार्यालय बुटोलको प्राविधिक सहयोगमा ढक, काटा, डिजिटल तराजु, लिटर मिटर लगायत नापतौलका उपकरणहरूको यही जेठ 26 र 27 गते चेक जाँच नवीकरण एवं नामसारीको कार्यक्रम सञ्चालन भइरहेकोले आआफ्नो फसल फर्म उद्योग व्यवसायमा रहेका त्यस्ता उपकरणहरू अनिवार्य चेक जाँच गराउनु हुन सम्बन्धित सबैमा सूचित गर्दछौ। कार्यक्रम हुने मिति यही जेठ 26 गते मंगलबार, कृष्ण मन्दिर परिसर 12 नम्बर ओडा कार्यालय हर्कपुरमा। यही जेठ 27 गते बुधबार, किसान माट परिसर गैडाकोट 4 मा, गैडाकोट नगरपालिका नवलप्रासी वर्धघाट सुस्ता पूर्व।
29: विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
30: अहिले साँझको 5 बज्यो।

बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानीज भाषा
3: जापानीज भाषा कहाँ
2: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
3: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
4: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538694 शाखा कार्यालय कालीगण्डकी चोक गैडाकोट फोन 0778512094 मोबाइल 9809233894
5: खै जन्म दर्ता दिनुस् त
6: जन्म दर्ता गरेको छैन नि म्याडम
5: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
6: हो र मलाई त थाहा नै थिएन म्याडम
5: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
6: ए पहिला कसैले भनेन
7: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
8: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
10: नेपाल सरकार विज्ञापन बोर्ड

0: उनी नि सास फेर्न नहुने चिरचिरी पसिना आउने वैदिकमा गए त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
1: मेरो तँलाई जान्त छैन पर्वतदेखि मेरो दुई वर्षदेखि फिस्टुल लागे समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98555 9 34
3: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकार्य गरौं।
4: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: जय माता मौनाकाली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौनाकालीका
6: मौलाकालीका माताको दर्शनलाई सहज बनाएको छ मौलाकाली केबलकारले
5: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौलाकालीका मन्दिर
6: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली
5: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
6: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट

नमस्कार नमस्कार नमस्कार अनि न्यानो अभिवादन कार्यक्रम रमाइलो साँझको प्रतीक्षा गरेर बस्नुभएका प्रिय आफन्तहरूमा सदाको लिएर यति बेला मलाई पर्दा पारीबाट

0: 말문방역이라는 우리 할수 아줄 넘어스칼.
1: No, no, no.
0: 넘어스칼, 나도 기고 볼래요.
1: 아프나인 트라켓이라다.
0: 아스스테인 같은 거 되기에.
1: 하드라디.
0: 아, 그 잘가볼 아스시 선지 아람이 운운처.
1: 그럼
0: 또
1: एकदम
0: ठीक ठाक छ है यहाँ लाइक कस्तो भयो हामी पनि एकदमै ठीक ठाक छौ भन्नु पर्छ
1: आशिषी अनि के गर्दै हुनुहुन्छ
0: यति बेला अ यति बेला काम थिरेछु यसो काम पनि साँझमा गर्दै हो भन्नु पर्यो हजुर पक्कै पनि अनि आज फर्स्ट कलर पनि हुनुहुन्छ
1: माझीले पानीमा जाल हाम्रो जम्मा भन्ने एउटा गीत रोजेको
0: है हजुर पक्कै पनि हामी एकैछिनमा सुन्नेछौँ आशिषजी साथीहरूलाई सम्झना समर्पण राख्न सक्नुहुनेछ है त
1: विशेष गरी हजुरलाई सम्झना गरे हाम्रो अरुणजी अनि रेडियो इन्डिया टिमलाई नै धेरै सम्झना अनि साथीले भन्नुपर्दा भुवन सुन्दा त्यस गरी सुमिन्दु अनि एकदम विराट निर्मला भट्ट भरुन्ते ढका धर्मराज अनि भूमिका राई तामाङ पूर्वी नायक सय कृष्ण अनि बहिनी सा राई सस्वता पोखरी लक्ष्मी छेत्री मिस अनि मन्जु थापा उम्मडी सापकोटा अनि काजीराम नेपाली प्रवर गुरुङ त्यस गरी कमला मुखिया मुना मुखिया सिर्जना मुखिया अनि कुमार खजा त्यस गरी देवेन्द्र सापकोटा अनि हाम्रो प्रतिमा स्वर्षी हर्सिङ गगन तेरुथमी रत्नबहादुर थापाहरू सुनाङ पन्ध्र वर्ष सबै विशेष गरी नाम सुन्ने साथीहरू हाम्रो रात अनि मगरलाई धेरै सम्झना जीवन थाहा पनि सबैको सम्झना
0: आहा आउनुभएको थियो काठमाडौँदेखि आशिष नयन बस्नेजी उहाँसँग छोटो मिठो कुराकानी गरिसकेका छौँ गीत रोजेर गइसक्नु भएको छ पालो भने तपाईँहरूको नै छ फोन डायल गर्न सक्नुहुनेछ टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ को हुनुहुन्छ स्वागत गरौँ हजुर नमस्कार सेवारो कहाँदेखि को बोल्दै हुनुहुन्छ सुमी लिम्बू तेह्रथुमदेखि है के छ हाल खबर सुमीजीको
2: हजुर मेरो खबर एकदमै ठिक छ भन्नुपर्छ है हजुरको के आराम हुनुहुन्छ
0: हजुर एकदमै आरामै सुमीजी अनि के गर्दै हुनुहुन्छ यति बेला हजुर पक्कै पनि हुन्छ सुमीजी हामी एकैछिनमा एउटा मिठो गीत सुन्नेछौँ साथीहरूलाई सम्झन समर्पण सार्न सक्नुहुनेछ है त
2: हुन्छ हजुरलाई आर्थिक मित्रलाई अनि साथीहरू सम्झनु पर्दाखेरि आशिष नयन गर्ष हुनुहुन्छ ढकाल धर्मराज वर्ण सञ्चाले अनि कमला मुखिया मुना मुनु सिर्जना मुखिया खर्क सुब्बा मेघराज कोइराला हुनुहुन्छ त्रिवेणी आकाश राई अमित अनन्त सुनार ओमणी सापकोटा साधन महतो प्रकाश भुजेल श्रीराम दाहाललाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना बालकुमार लामा लगायत अब धेरै साथीहरू हुनुहुन्छ हाम्रो प्रकाश गुरुङ हुनुहुन्छ अनि रामबहादुर खर्चा हुनुहुन्छ उहाँलाई पनि सम्झना कुमार पर्दा लोक गुरुङ सबैको सम्झना गर्दै नमस्ते
0: नमस्कार बाबाई आउनुभएको थियो तेह्रथुमदेखि सुमी लिम्बुजी हुनुहुन्थ्यो उहाँसँग पनि छोटो कुराकानी गर्न गरिसक्यौँ हामीले कार्यक्रम रमाइलो साँझमा छौँ तपाईँहरू सुन्दै हुनुहुन्छ भने फोन डायल गर्न सक्नुहुनेछ टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ को हुनुहुन्छ स्वागत गरौँ हजुर नमस्कार
3: नमस्कार नमस्कार हजुर म सर होला व्यस्त पनि रहनु होला स्वस्थ पनि रहनु होला गर्मी अत्याधिक बढेको पानी प्रशस्त पिउनु होला भने भन्दा दोब्बर पिउनु होला फेरि डन्डी गर्नु होला भन्ने म ओमडी साथी आएँ है त
0: हजुर पक्कै पनि के छ हालखबर ओमडीजी सन्चै आरामै हुनुहुन्छ
3: एकदम ठिकठाकै छ भनौँ आजको दिनसम्मलाई सबै कुरा राम्रै छ आराममै पनि छु आराम रही आरामको पनि कामना गर्दछु है त
0: हजुर पक्कै पनि अनि हामीलाई सुन्दै हुनुहुन्छ होला
3: एकदम सुरुबाटै हो नि त एकचोटि रेडियो बन्द भएको थियो त्यहाँबाट फेरि खुल्यो नि त
0: हजुर हजुर पक्कै पनि आइसकेका छौँ तपाईँहरूसँगै कुराकानी गर्न हामी एकैछिनमा एउटा गीत सुन्नेछौँ उमरीजी साथीहरूलाई सम्झना समर्पण छाडिहाल्नु होला है त
3: सर्वप्रथम त हजुरलाई पनि मिठो सम्झना गरेँ अनि त्यसै गरेर हाम्रो अरुण घिमिरेजी हुनुहुन्छ उहाँ पनि अनि हाम्रो राजेन्द्र श्रेष्ठजी कता हराउनु भयो उहाँको लागि पनि अनि हाम्रो रेडियो विजय भल स्टार्टिङ हुन चाहन्छु त्यसै गरेर मेरो साथीहरू भन्नुपर्दाखेरि मुना राई लिम्बू बिमला एम पोहर आउनुभयो हाम्रो सुमी लिम्बू तेह्रथुमदेखि अनि आशिष नयन गगन तेह्रथुमे सरोज सिंह अली मोती मगर देवेन्द्र सापकोटा काजीराम नेपानी प्रकाश गुरुङ प्रेम परियार रत्नबहादुर थापा बस्नेत उद्रारी कोइराला पश्चिम चितन सीतापुर भन्दै हजुर बसाइ गरिरहनु हस्त नमस्कार
0: नमस्कार बाबाई आउनु भएको थियो कैलाकोटदेखि ओमबडी सापकोटाजी. उहाँसँग पनि छोटो मिठो कुराकानी गरिसकेका छौँ. कार्यक्रम रमाइलो साँझमा छौँ. रमाइलो साँझमा रमाइलो रमाइलो मिठो मिठो कुराकानी गर्नेछौँ. साथै तपाईँहरूले रोजेको गीतहरू सुन्नेछौँ, सुनाउनेछौँ. टेलिफोन लाइनमा फेरि पनि कोही साथी हुनुहुन्छ. को हुनुहुन्छ, स्वागत गरौँ. हजुर नमस्कार.
4: नमस्कार मनिषाजी.
0: नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? काजीरामजी, के छ हालखबर? सन्चै आरामै हुनुहुन्छ?
4: आरामै छु म त. यतातिर सबै कुरो ठिकै छ. हजुरलाई कस्तो छ?
0: हामी पनि एकदमै ठिक ठाक छौँ काजीरामजी. अनि कार्यक्रम सुन्दै हुनुहुन्छ त? हुन्छ, हामी एकैछिनमा एउटा गीत सुन्नेछौँ. साथीहरूलाई सम्झन समर्पण सार्न सक्नुहुनेछ है त?
4: लागि हुनुहुन्छ सरोज सिंहजी हुनुहुन्छ, मिना दाई तामाङ शङ्कर हेमप्रसाद पाण्डे कुमार प्रजा हुनुहुन्छ, के कमला मुखिया बिमला याम त्यसै गरी हुनुहुन्छ, राई आक्का त्यसै हुनुहुन्छ, राई सुनिल लिम्बू त्यसै गरी हुनुहुन्छ, चन्द्र बस्नेत गगन तेह्र थुने कान्छा मुराला कृष्ण गुरुङ मनको सार्थी जीवन पार्थी रोशन सलाहाङ राई त्यसै गरी भर्खरै हाम्रो आशिष नयन बस्नेत उहाँको लागि लगालु स्मृति लिम्बू राई प्रकाश गुरुङ रामबहादुर खड्का शङ्कर कार्की मन्जित थापा रत्नबहादुर थापा भन्दै धेरै साथीहरू हुनुहुन्छ. नाम थुप्रै साथीहरूलाई पनि सम्झना गर्दै छुट्टी मनिषा दिदी नमस्कार.
0: नमस्कार, बाबाई. आउनुभएको थियो भरतपुर सोह्रदेखि काजीराम नेउपानेजी. उहाँसँग पनि छोटो मिठो कुराकानी गरिसकेका छौँ. साथीहरूलाई सम्झना समर्पण छाडेर गइसक्नु भएको छ. कार्यक्रम रमाइलो साँझमा छौँ. रमाइलो साँझमा तपाईँहरूले नै रुचिका गीतहरू सुन्ने सुनाउने गर्दछौँ. भर्खर मात्र कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन डायल गर्न सक्नुहुनेछ. यति बेला हामी फेसबुक लाइभमा पनि जोडिरहेका छौँ. सन्देशहरू पनि पठाइसक्नु भएको छ साथीहरूले. मिलन कायल मुटुजीले लेख्नुभएको सन्देश छ, गुड इभिनिङ सिस्टर, अपकमिङ सङ डेडिकेट टु अल फ्रेन्ड्स फ्रम दोहा कतार भन्नुभएको छ. धेरै धन्यवाद छ यो सन्देशको लागि. टेकु छेत्रीजीले लेख्नुभएको सन्देश छ, हजुर नानी नमस्ते, आरामको साथ सुन्दैछु म तनहुँबाट, अब बस्ने मिठो बाका, मिस यु अल माई फ्रेन्ड्स भन्नुभएको छ. धेरै धन्यवाद छ यो सन्देशको लागि. टेलिफोन लाइनमा पनि कोही साथी हुनुहुन्छ भनेर उताबाट अरुणजीले इसारा गर्दै हुनुहुन्छ. उहाँसँग कुराकानी गरिहालौँ. हजुर नमस्कार.
5: हजुर नमस्ते. नमस्कार हजुर.
0: नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
5: म अलिक लामो समय पछाडि यता पूर्व मोरङबाट रत्नबहादुर थापा बोल्दैछु है हजुर.
0: रत्नजी, के छ हालखबर? सन्चै आरामै हुनुहुन्छ?
5: एकदम सन्चै आरामै हजुर. मकैतिर लाग्न थाल्यौँ अनि त्यही भएर अब अलिकति भ्याउन पनि गाह्रो अनि पानीले साह्रै सताएको छ. हाम्रो यता मोरङतिर चाहिँ पानीमा मकै डुबेर अनि त्यही मकै निकाल्दै अहिले एकदम व्यस्त व्यस्त भन्नुपर्छ है हजुर.
0: हजुर, पक्कै पनि आफ्नो काम धन्दा पनि गर्न पर्यो है रत्नाजी.
5: हजुर हजुर.
0: हुन्छ, हामी एकैछिनमा एउटा गीत सुन्नेछौँ. साथीहरूलाई सम्झन समर्पण सार्नु होला है त.
5: हुन्छ, सर्वप्रथम हजुरलाई अनि हाम्रो टेक्निसियन मित्र अनि हाम्रो युएफएम होल युनिटलाई नै अब गर्नु होला भन्न चाहन्छु. अनि यही 31 गति जन्मदिन मनाउँदै हुनुहुन्छ हाम्रो आदरणीय दाई रामकुमार थापा दाईलाई पनि जन्मदिन दिन शुभकामना दाई भन्न चाहन्छु. अनि केही साथीहरूलाई शुभकामना अब गर्नेसँग सुनेर हिँड्दै गर्नु होला भन्दै गगन तेह्र तुमी शङ्का मनको साथी जीवन कार्की अनि जसरी निर्मला हुनु डाली कुमला हुनु अनि सोमी लिङ्गु दिल्सा राई हुनुहुन्छ, क्याकली गीता लिङ्गु कमला मुखिया सिर्जना मुखिया मुना मुखिया भाइ यशवन्त राज अनि सानो गुरु सरस्वती श्रेष्ठ कुमारी हुन्छ अनि हाम्रो आशिष नयन बस्नेत भूमिका राई तामाङ सुरुकेली आकाश राई बसन्त श्रेष्ठ अनि हाम्रो लक्ष्मी छेत्री सरस्वता पोखरेल ढकाल धर्मराज राजगले मगर घायलक्ष्मी मनहर अनि हाम्रो उमानी सापकोटा हुनुहुन्छ मुरली प्रसाद कुरेला प्रसाद गुरुङ काजीरामी पनि कृष्ण गुरुङ बहिनी परिया गुरुङ अनि हाम्रो मिना राई लिम्बू हुनुहुन्छ अभागी रमिला रन्तवा लगायत अब यो समय हाम्रो दुवै एफएम सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई अब गर्ने सुनेर इन्जोय लिनुहोला भन्दै हजुरको वचनबाट बिदा हुन्छु। नमस्ते, बाई बाई।
0: नमस्कार, बाई बाई। आउनुभएको थियो मोरङको रतुवा माईदेखि रत्नबहादुर थापाजी, उहाँसँग छोटो मिठो कुराकानी गरिसकेका छौँ। यति बेला पनि अब हामी एउटा मिठो गीत सुन्छौँ, त्यसपछि पुनः उपस्थित हुने नै छौँ। तपाईँहरू फोन डायल गर्दै जानुहोला। अहिलेलाई यो गीत

0: Zoo FM 101.9।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यु अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैँडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98554 र 98554
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
7: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छाया चित्र गरेको, धेरै राम्रो भइसकेको छ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98550509।
8: ए बाबु, अँध्यारो।

0: सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाई सराईको हकमा बसाई सराईको प्रमाणपत्र, दुला दुलाई दुवै उपस्थित भएर शनाखत गर्नुपर्छ नि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: हेलो हाई, ओ साथी, तिमी कता हिडेको?
7: हाई, म आज गैंडाकोट ड्रेस भनेको।
6: किन, के पाइन्छ र त्यहाँ?
7: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
8: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस सपमा।
5: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चौकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 9846545090 र 9855050360।
9: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
10: छ नि, जाऊ न त स्विमिङ गर्न।
9: स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
10: जाउँ न त जाउँ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
9: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खान पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
5: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि। प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 9862124437।
9: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
11: लौन सुन्तली दिदी, वन त आगोले सखापै पार्न आँट्यो, के गर्ने होला भन्या?
12: जे सुकै होस्, हामीलाई मात्र के को चिन्ता भन्या? हाम्रो घरमा लागे होइन के अरे?
11: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर, जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी। अनि हाम्रो गाई बस्तुले खाने घाँस पात, हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि नभई नहुने अक्सिजनमा पनि आगो लाग्यो हो कि? यो कुरो बुझ्नुहोस् न।
12: ए हो त नि है, सही कुरा गर्यौ तिमीले, मैले त यतातिर सोच्दै नसोचे कि।
11: वन जङ्गल त हामीलाई मात्र होइन, हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ। अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ। आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि, अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको। ए सुन्तली दिदी, कुरै नसुनी किन उठ्या?
12: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि। हिँड तिमी पनि।
9: मित्र प्रसाद सापकोटा, अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
13: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
12: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
13: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
14: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
15: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9855774503 र 9851184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 9861220437।
16: अहिले साँझको 6 बज्यो।

0: आहा, एउटा गीत अनि छोटो व्यापारिक विश्रामपछि पुनः उपस्थित भइसकेका छौँ कार्यक्रम रमाइलो साँझमा छौँ, तपाईँहरूसँगै कुराकानी गरिरहेका छौँ, साथै सन्देशहरू पनि लिइरहेका छौँ। तपाईँहरू पनि फोन डायल गर्न सक्नुहुनेछ, आफूलाई मनपर्ने गीतहरू रोजेर सुन्न सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गरौँ। हजुर नमस्कार।
1: नमस्कार हजुर, गुड इभिनिङ।
0: गुड इभिनिङ, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: धेरै दिनमा आएँ हजुर, म झापाको दमकबाट चन्द्र बस्नेत।
0: चन्द्रजी सन्चै आरामै हुनुहुन्छ?
1: हामी एकदम आराम कुशल छौँ। अनि हजुर लगायत विजय एफएम रमाइलो साँझ प्राविधिक मित्रहरू परिवार अल परिवार अल फ्यामिली आराम कुशलै हुनुहुन्छ होला है पक्कै पनि?
0: हजुर, हामी पनि एकदमै ठिकठाक छौँ चन्द्रजी। अनि के गर्दै हुनुहुन्छ यति बेला?
1: केही गरेको छैन हजुर, यसो कार्यक्रमकै साथमा हो। अब मौसमको कुरा गर्नु पर्दाखेरि पानी हिजो र आज त्यस्तो उल्लेखनीय ठुलो पानी परेको छैन, अब अलिअलि चलेको छ, गर्मी पनि छ अलिअलि शीतल पनि छ, दुवै छ बराबरी छ हजुर।
0: हजुर पक्कै पनि गर्मी सुरु भइसकेको छ, आफ्नो पनि ख्याल राख्नु होला चन्द्रजी।
1: हजुरलाई सही कुरा गरेँ। अनि हजुरहरूतिर के छ हजुर, अनि पानी सानी परेको छ कि छैन, मौसमको कस्तो छ अवस्था?
0: यता पनि पानी परेको थिएन, हल्का हल्का चाहिँ बिहान परेको थियो, अहिले चाहिँ घाम लागिरहेछ, गर्मी छ भन्नुपर्छ है त।
1: तर अब के गर्नु यस्तै हो, अब यो मौसम पनि अब यो गर्मीकै मौसम हो, प्रकृतिको नियम कहिले जाडो कहिले गर्मी कहिले ठिक्क कहिले दिक्क यस्तै तर सुनाउ पनि है त।
0: हजुर पक्कै पनि, जे जस्तो भए पनि हामीले स्वीकार्नु पर्यो है,
1: एकदम हामीले अगाडि जानै पर्छ यसलाई चाहिँ सामना गरेर, गर्मी होस् जाडो होस् होइन, दुःख होस् सुख होस् के गर्ने यस्तै जिन्दगी नै यस्तै रहेछ।
0: हजुर हजुर चन्द्रजी,
1: हामी
0: हजुर
1: जिन्दगीको यात्रामा छौँ, हामी यात्री हौँ होइन।
0: हजुर हुन्छ चन्द्रजी, हामी एकैछिनमा एउटा गीत सुन्नेछौँ, साथीहरूलाई सम्झना समर्पण सार्न सक्नुहुनेछ है त।
1: ल ल हुन्छ हजुर, अब सर्वप्रथम अब हजुरलाई अब विजय चन्द्र रमाइलो साँझ प्राविधिक मित्र अल इन्डिया टिमलाई अब बन्ने गीत सुनाई गर्नु होला भन्न चाहन्छु। शुभ सपनी पनि भन्न चाहेँ, सुस्वास्थ्य उन्नति प्रगति सुस्वास्थ्यको कामना गरेँ। त्यसै गरी जति साथीहरूले आज जन्मदिन मनाउँदै हुन्छ अल साथीलाई जन्मदिन धेरै धेरै शुभकामना। आगामी दिनमा जन्मदिन मनाउँदै हुनुहुन्छ भरतपुर निवासी एक्सन विराज राईको जन्मदिन आगामी दिन नजिकै आउँदैछ, उहाँलाई अग्रिम रूपमा जन्मदिनको धेरै धेरै शुभकामना, उन्नत प्रगति स्वास्थ्यको कामना गरेँ। त्यसै गरी काठमाडौँतिर हुनुहुन्छ सिन्धु थापा हुनुहुन्छ, आशिष नयन बस्ने बस्ने हुनुहुन्छ, मनको साथी जीवन कार्की हुनुहुन्छ, त्यसै गरी गणेश श्रेष्ठ हुन्छ रूपन्देहीतिर, काजीराम नेपानी हुनुहुन्छ, प्रकाश गुरुङ हुनुहुन्छ, मोती मगर हुनुहुन्छ, त्यसै गरी नानु निर्मला शाह हुन, भाइ शङ्कर दाई शङ्कर कार्की हुनुहुन्छ, त्यसै गरी हुनुहुन्छ नानु निर्मला शाह भइहाल्नुभयो, त्यसै गरी सुनसरीतिर भाइ गगनतिर थुमेश सानुपन सरस्वती श्रेष्ठ हुनुहुन्छ, एक्सन विराज राई रियाताती चक्रबान्तामा हुनुहुन्छ, बिमला याम्फो हुनुहुन्छ भेरचाडतिर, त्यसै गरी मुना राई लिम्बू पनि हुनुहुन्छ, प्रतिमेश पति रोशन पलाङ राई शेखर प्रसाद श्रेष्ठ इतराम चौधरी, त्यसै गरी सरिना गुरुङ निर्मला गुरुङ पनि हुनुहुन्छ, जहाँ जहाँबाट जुन जुन साथीहरूले जहाँ जहाँबाट सुन्दै हुन्छ सम्पूर्ण मिडिया प्रेमी मित्रहरूलाई अब भन्दाखेरि चुनाव इन्जोय गर्नु होला भन्दै फेरि हजुरलाई अर्को दिन भेट्ने बाचा गर्दै बाई गरेँ है त हजुर मैले।
0: नमस्कार बाबाई, आउनुभएको थियो जापाको दमकदेखि चन्द्र बस्नेजी हुनुहुन्थ्यो, उहाँसँग पनि कुराकानी गरिसकेका छौँ कार्यक्रम रमाइलो साँझमा छौँ। तपाईँहरूसँगै कुराकानी गरिरहेका छौँ, तपाईँहरू पनि सुन्दै हुनुहुन्छ भने फोन डायल गर्न सक्नुहुनेछ। टेलिफोन लाइनमा फेरि पनि कोही साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गरौँ। हजुर नमस्कार।
2: नमस्कार,
0: भरतपुर सोह्रदेखि प्रकाश गुरुङजी बोल्नुभयो है? के छ हालखबर प्रकाशजी?
2: म चाहिँ ठिकै छु भन्नु अलिकति घाँटी अलिकति दिउँसो भइरहेको छ, त्यो खै अब त्यो के भएको छ नि, घाँटी अलिक दिउँसो भइरहेको छ।
0: हजुर पक्कै पनि, स्वास्थ्यको पनि ख्याल राख्नु होला प्रकाशजी, गर्मी बढिरहेको छ।
2: हजुर हजुर, धन्यवाद हजुरलाई।
0: हुन्छ, हामी एकैछिनमा एउटा गीत सुन्नेछौँ प्रकाशजी, साथीहरूलाई सम्झन समर्पण सार्नु होला है त।
2: सर्वप्रथम हजुरलाई भन्न चाहेँ हाम्रो कन्ट्रोल रुममा अरुण सरको लागि विजयले सम्पूर्ण टिमलाई भन्न चाहे, साथीहरू भनेको भरतपुर काजीराम नेपाली जिल्ला सम्झना मुरारी कोइरालाजी र रामबहादुर खड्का देवेन्द्र थापाको एउटा गणेश अनि सरोज सिंहजी ओम मणिजी माया राणा मोती मगर भयो र हाम्रो ढकल धर्मराजको लागि धेरै सम्झना भयो काठमाडौँबाट आउने हाम्रो आशिष नयनजी तपाईँको हाम्रो रत्नबहादुर थापा चन्द्र बहादुरजी हाम्रो एउटा भरानबाट आउने रोशन खुवाङ भयो गगन तेह्र थुनजी भयो जीवन कार्गीजीलाई धेरै सम्झ र मुना मुखिया सिर्जना मुखिया कमला मुखिया भयो अघि भर्खर अघि आउनु हाम्रो यता उसबाट आउने सुनि लिम्बुलाई धेरै सम्झना राई अनेता भयो तपाईँको कार्यक्रम जहाँबाट बेसी सुनेको बहिनीलाई सम्पूर्णलाई भन्दै नमस्ते भन्न चाहन्छु।
0: नमस्कार बाबाई, आउनुभएको थियो भरतपुर सोह्रदेखि प्रकाश गुरुङजी, उहाँसँग पनि छोटो मिठो कुराकानी गरिसकेका छौँ। साथीहरूलाई सम्झेर समर्पण छाडेर गइसक्नु भएको छ कार्यक्रम रमाइलो साँझमा तपाईँहरूसँगै कुराकानी, तपाईँहरूले नै रोजेका गीतहरू सुन्ने सुनाउने गर्छौँ। तपाईँहरू पनि फोन डायल गर्न सक्नुहुनेछ 0785014006 बाटो खुला गरिरहेका छौँ भने हामी फेसबुक लाइभमा पनि जोडिरहेका छौँ, त्यहाँ गएर सन्देशहरू पनि पठाउन सक्नुहुनेछ। यति बेला हामीलाई सन्देश पठाउनु भएको छ मुना राई लिम्बुजीले, हेलो आशिष दर्शन नमस्कार भन्नुभएको छ, नमस्कार छ यहाँलाई पनि। म धनकुटाबाट सुन्दैछु, सबैमा मिठो सम्झना माया छ ल भन्नुभएको छ, धेरै धन्यवाद छ यो सन्देशको लागि। भावना मगरजीले लेख्नुभएको छ मिस यु अल फ्रेन्ड्स भन्नुभएको छ। गीता लिम्बुजीले लेख्नुभएको सन्देश छ, सेवारो हजुर रश्मि प्याकोली गीता फ्रम इलाम, मिस यु चन्द्र लिम्बु एन्ड अल फ्रेन्ड्सलाई भन्नुभएको छ गीताजीले, धेरै धन्यवाद छ सन्देशको लागि पनि। मुना मुखियाजीले लेख्नुभएको छ हेलो ब्युटिफुल सिस नमस्कार भन्नुभएको छ, नमस्कार छ यहाँबाट नै मुनाजीलाई पनि, मिस यु अल भन्नुभएको छ, धेरै धन्यवाद छ सन्देशको लागि। रोमन मोक्ताङ तामाङजीले लेख्नुभएको सन्देश छ हेलो हजुर नमस्ते फ्याफुल्ला भन्नुभएको छ, नमस्कार छ यहाँलाई पनि। म भोजपुरी जेनजी भोजपुर घर भई हाल सात समुद्र पारीबाट प्रोग्राम मजाले सुन्दैछु, अब बस्ने गीत सुनाउनु पर्दा हजुरको लागि अनि भोजपुरमा रहनुहुने मेरो घर परिवारमा धेरै सम्झना अनि साथीहरूमा मन्त्री याखा रिया आकाश राई सुराज राई राज बिराई एक्सन बिराज राई वरुण चञ्चली राई हिमा राई लगायत सम्पूर्ण साथीहरूको नाम लिनुभएको छ, धेरै धन्यवाद छ सन्देशको लागि पनि। यहाँलाई टेलिफोन लाइनमा पनि कोही साथी हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ हामी। हजुर नमस्कार।
3: नमस्कार सिस्टर।
0: नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: म इलामदेखि मुना मुखिया बोल्दैछु हुनुहुन्छ।
0: हजुर एकदमै आरामै छौ मुनाजी, हजुरलाई के कस्तो छ कुन्नी?
3: मलाई पनि एकदम सन्चै छु, कुशलै छु, एकदम फिट एन्ड फाइन छु। हजुर पनि फिट एन्ड फाइन हुनुहुँदो रहेछ भन्नुपर्छ है त।
0: हजुर पक्कै पनि। अनि के गर्दै हुनुहुन्छ मुनाजीले यति बेला?
3: यति बेला भेज खानाहरूको खाना सब्जीको तयारीमा छु, अब खाना सब्जी बेलुकाको लागि गर्दैछु भन्नुपर्छ है त। इलामको बारेमा भन्नुपर्दाखेरि अघि दिन चाहिँ पानी पर्यो,
0: हजुर हजुर,
3: अहिले चाहिँ उक्रिरहेछ, अहिले शीतलै छ भन्नुपर्छ है त।
0: भनेपछि शीतल शीतल रहेछ मौसम चाहिँ है? हुन्छ मुनाजी, हामी एकैछिनमा एउटा गीत सुन्नेछौँ, साथीहरूलाई सम्झन समर्पण छाड्न सक्नुहुनेछ है त।
3: मस्त पर्व हजुरलाई एकदमै गुड नाइट, आफ्नो मान्छेलाई देख्ने भन्न चाहन्छु, अरुण सरलाई पनि गुड नाइट भन्न चाहन्छु, जति पनि यो विजय पुरै एफएम सुनेर बस्नुहुन्छ, यो बस्ने सङ्ग्रह सुनेर फुल इन्जोय भन्न चाहन्छु। अनि मेरो केही साथीहरूलाई सम्झिनु पर्दाखेरि काठमाडौँतिर हुनुहुन्छ आशिष नयन भाउजू हुनुहुन्छ, सुमी लिम्बु, लक्ष्मी छेत्री, लक्ष्मी बान्तवा, अनि दिलु याम्पु, दिलुसान याम्पु, रेका साई, भूमिका राई तामाङ भर्खरै कल गर्नुहुँदैछ, दाई रत्नबहादुर थापा भर्खरै कल गर्ने, प्रकाश गुरुङ, मती मगर, अनि दाई नै हुनुहुन्छ, वसन्त श्रेष्ठ दाई हुनुहुन्छ, मनको जीवन कार्की दाई हुनुहुन्छ, गणेश श्रेष्ठ पनि हुनुहुन्छ, लप्ली विमल खड्क सुब्बा दाई हुनुहुन्छ, स्काई नवीन, अनि सबै सबैलाई गुड नाइट, सिर्जना मुखेर कमला मुखेलाई पनि भन्दै बाई बाई,
0: नमस्कार, बाई बाई। आउनुभएको थियो इलामदेखि मुना मुखियाजी हुनुहुन्थ्यो, उहाँसँग छोटो मिठो कुराकानी गरिसकेका छौँ। कार्यक्रम रमाइलो साँझमा छौँ, हामी अन्त्य अन्त्यतिर पनि आइसक्न लागेका छौँ। तपाईँहरू सुन्दै हुनुहुन्छ भने आफूलाई मनपर्ने भाकाहरू यसरी नै फोन गरेर सुनाउन सक्नुहुनेछ, सुन्न सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ, उहाँसँग पनि कुराकानी गरिहालौँ। हजुर नमस्कार। नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
4: धनकुटाबाट मुना राई लिम्बू।
0: धनकुटादेखि मुना राई लिम्बूजी बोल्नुभयो है?
4: हजुर।
0: के छ हाल खबर मुनाजी? सन्चै आरामै हुनुहुन्छ? हाम्रो पनि एकदमै ठिक ठाक छ मुनाजी। अनि के गर्दै हुनुहुन्छ यति बेला? भनेपछि हामीलाई पनि सुन्दै हुनुहुन्छ होला पक्कै पनि? हुन्छ मुनाजी, हामी एकैछिनमा एउटा मिठो गीत सुन्नेछौँ, साथीहरूलाई सम्पूर्ण समर्पण सार्नु होला है त।
4: मलाई हाम्रो मसनार अम्मनी सापकोटा गोगन्टे रेटमे चाहिँ बस्ने मनको साथी जीवन कार्की मात्र थापा राजेशी रत्न मात्र थापा लगायत भूमिका राई तामाङ दिल्सा राई सबिना मगर मती मगर लगायत अब थुप्रै हुन्छ सम्पूर्ण साथीहरू, कोही कसैले बिर्सेको छुइनँ, धेरै सम्झिरहेको छु भन्ने हजुरबाट सिकिन्छु। नमस्कार।
0: नमस्कार बाबाई। आउनुभएको थियो धनकुटादेखि मुना राई लिम्बुजी हुनुहुन्थ्यो, उहाँसँग छोटो मिठो कुराकानी गरिसकेका छौँ। कार्यक्रम रमाइलो साँझमा छौँ, तपाईँहरूसँगै कुराकानी गर्ने जमर्को गरिरहेका छौँ। सुन्दै हुनुहुन्छ भने तपाईँ पनि फोन डायल गर्न सक्नुहुनेछ। यति बेला हामी एउटा गीत सुन्छौँ, त्यसपछि पुनः उपस्थित हुने नै छौँ। स्वीकार्नुहोस् यो गीत तपाईँहरूको लागि।

आहा माली गाईलाई बाँधेको दामला मेरो माया छोडेर कहाँ जाम्ला यस्तै यस्तै मिठो गीत सुनिसकेका छौँ कार्यक्रम रमाइलो साँझमा छौँ रमाइलो साँझमा रमाइला रमाइला गीतहरू पनि सुनिरहेका छौँ तपाईँहरू पनि फोन डायल गरेर आफूलाई मनपर्ने गीतहरू रोजेर सुन्न सक्नुहुनेछ कार्यक्रम रमाइलो साँझमा छौँ यति बेला हामीलाई सन्देश पठाउनु भएको छ कर्णप्रिया केसी सङ्गीतजीले लौ है म पनि आएँ कार्यक्रमको साथ मा भारतको हिमाचलबाट कर्णप्रिय केसी सङ्गीत के छ हजुरको खबर भन्नुभएको छ हाम्रो खबर एकदमै ठिकठाक छ भन्नुपर्छ आरामै हुनुहुन्छ होला होइन घर मेरो दाङ तुलसीपुर रमाइलो कार्यक्रम मार्फत हजुर लगायत मेरो परिवारमा मिठो सम्झना छ है भन्नुभएको छ कर्ण प्रियाजीले धेरै धन्यवाद छ यो सन्देशको लागि अर्को साथीले लेख्नु भएको छ सन्देश छ हामीसँग नमस्ते हजुर सुन्दैछु इटारी 10 इताराम चौधरी भन्नुभएको छ साथीहरू सम्झिनु पर्दा सागर पुमा राई रोशन पुलाङ विवश कुलुङ पृथक दिनेश चौधरी कला लिम्बू सोमनेम चौधरी एलिसा लिम्बू हरपल रोशनी प्रतिमा स्पर्शी लगायत सम्पूर्ण साथीहरूलाई अब बस्ने गीत सुनाउँदै बिदा भए ल भन्नुभएको छ हितरामज्यूले धेरै धन्यवाद छ सन्देशको लागि अर्को साथीले लेख्नुभएको छ हुनुहुन्छ सुलभ साराथी नमस्ते नमस्कार शुभ साँझ भन्नुभएको छ नमस्कार छ यहाँलाई पनि म सबै सबैलाई मिठो माया सम्झना जितपुर सिमरा बिस रेड क्रस टोल बाह्रबाट सुन्दैछु भन्दै हुनुहुन्छ धेरै धन्यवाद छ सन्देशको लागि मनको साथी जीवन कार्कीजीले लेख्नुभएको सन्देश छ हजुर पोखरेली नमस्कार सन्चै हुनुहुन्छ बहिनी सुनिरहेको छु कार्यक्रम पोखराबाट मनको साथी म चाहिँ बिरामी छु हजुर भन्नुभएको छ रुगा खोकीले सताइरहेको छ भन्नुभएको छ जीवनजीले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला भन्न चाहे सम्पूर्ण साथीलाई सम्झेको छु रेडियो परिवारलाई मिठो मिठो सम्झना स्वास्थ्यको ख्याल गर्नुहोला शुभरात्रि हजुरको भलो चाहने मान्छे भन्नुभएको छ धेरै धन्यवाद छ बिरामी हुँदा पनि हामीलाई यसरी सुनेर सन्देश पठाउनुहुन्छ खुसी लाग्छ राजखली मगरजीले लेख्नुभएको हेलो नमस्ते जोली सुन्दैछु भारतबाट घर चाहिँ उदयपुर अब बज्ने गीत विवश कुलुङ पृथक प्यारी बुनु अमिना सुनवार रन्जना बहिङ राई मिताराज बिराही काइला शमशेर लिम्बू कविता मगर सिम्पल सरिना आशिष नयन बस्नेत गगन्तेरा तुमे आदरणीय दादा रत्नबहादुर थापा हरपल रोशनी गीता लिम्बू लक्ष्मण मगर ढकाल धर्मराज रमेला राई रमला साम्पाङ राई दुर्गा कटुवाल रामलाल सुनमन लगायत सम्पूर्ण साथीहरूको नाम लिनुभएको छ धेरै धन्यवाद छ सन्देशको लागि कमला मुखियाजीले लेख्नुभएको छ नमस्ते नमस्कार हजुर भन्नुभएको छ नमस्कार छ यहाँलाई पनि कमलाजीलाई साइरा राईजीले लेख्नुभएको सन्देश छ हामीसँग हेलो गुड इभिनिङ सिस्टर फ्रम उदयपुर मिनी सहयातीहरू अपकमिङ सङ्ग्रेडिकेट हल्सन एरिना टिकाराम घिमिरे एक्सन विराज राई श्याम राई रियम रुबी नम्रता राई प्रतिमा स्पर्शी आशिष नयन बागी रमिला ढकाल धर्मराज कुमार प्राजा गगन्ते र थुमे गुरा सरोज सुसारा चन्द्र बस्नेत एन्ड मिस यु अल लभ यु भन्नुभएको छ धेरै धन्यवाद छ साहिराजीलाई यो सन्देशको लागि साहिरा राईजीको सन्देशसँगै हामी पनि अन्त्यतिर आइसकेका छौँ छुट्टिनु पर्ने बेला भइसकेको छ कार्यक्रम रमाइलो साँझ यति बेलासम्म हामीलाई सुनेर साथ दिनुभयो तपाईँहरूलाई विशेष विशेष धन्यवाद साथै मेरो आवाज तपाईँहरूकै घर आँगनमा पुर्याउन सहयोग गर्नुभयो प्राविधिक मित्र अरुण घिमिरेलाई नै विशेष धन्यवाद दिँदै फोन गर्नुभयो सन्देश पठाउनुभयो तपाईँहरूलाई त विशेष विशेष धन्यवाद दिनैपर्छ आगामी दिनमा पनि हामीलाई माया गर्नुहोला भन्दै आजको बसाइमा बिदा हुन्छु मनिषा शर्मा नमस्कार शुभ साँझ शुभरात्रि

0: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: जन्म, मृत्यु, बसाइ सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
1: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो

0: अनुरोध गर्दछौ। साथै पठन पाठन भर्ना कार्यक्रम समाप्ति लगत्तै हुने जानकारी गराउँदछौ। कक्षा 11 मा अनिवार्य विषय सहित ऐच्छिक विषयहरूमा ऐच्छिक सिद्धान्त, ज्योतिष, व्याकरण र नेपाली विषयको मात्र पठन पाठन हुनेछ। विस्तृत जानकारीको लागि कालिका संस्कृत विद्यापीठ गैंडाकोट नवलपरासी बर्दगाड सुस्ता पूर्व, फोन 0785022552, मोबाइल 98553597।
1: चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौँ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो ऱ्याम्ड अर्थ प्रविधिको रिसोर्ट।
6: बगैचा एडभेन्चर रिसोर्ट
5: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जङ्गल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
6: बगैचा एडभेन्चर रिसोर्ट।
5: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
6: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैंडाकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
7: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
8: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
9: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
10: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
11: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
12: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
11: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
12: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली।
11: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाइ अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
12: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।

0: सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युब सँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबरमा श्री माया गाहा मगरको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य शीर्षकहरू। विनियोजन विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मत स्वीकृत। मन्त्री परिषद बैठकबाट 3 निर्णय सार्वजनिक। 3 दशकपछि राहुल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने मन्त्री परिषदको निर्णय। गैंडाकोट पम्पिङ स्किम खानेपानी संस्थाको 7 अधिवेशन भोलि हुँदै। गैंडाकोट 8 जनप्रतिनिधिसँग दलित समुदायको छलफल। निजी मेडिकल कलेजमा बिमा हटेपछि सरकारी अस्पतालमा बिरामीको उच्च चाप। र पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मीको प्रवेश। सरकारको कुनै भूमिका देखिएन, परे आफै हतियार उठाउन तयार छौ सुस्तावासीको फनाई।
1: गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
2: सम्पूर्ण उपभोक्ता महानुभावहरूमा हार्दिक अपील। गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यही जेठ 30 गते हुने अधिवेशनमा सचिव पदका उम्मेद्वार तर्कबहादुर थापालाई मतदान गरी विजय गराउनु हुन हार्दिक अनुरोध गर्दछु। पारदर्शिता, सुशासन, उत्तरदायित्व र गुणस्तरीय सेवा, उपभोक्ताको विश्वास मेरो प्रतिबद्धता। अनुरोधक तर्कबहादुर थापा, सचिव पदका उम्मेद्वार।
0: विजय खबरमा अब खबर विस्तारमा। शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्री परिषदको आज शुक्रबार बसेको बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको जानकारी दिनुभयो। मन्त्री परिषदका निर्णय सार्वजनिक गर्दै उहाँले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत गठन गरेको संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल 2082 कार्यविधि 2083 असार मसान्तसम्म थप गर्ने निर्णय गरेको बताउनुभयो। सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। त्यसै गरी अर्थ मन्त्रालयको प्रस्तावमा नेपाल सरकार मन्त्री परिषद बैठकले सिन्धुपलाञ्चोक निवासी रमेश कुमार धितालाई लेखामान बोर्डको अध्यक्ष पदमा मनोनयन गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो।
3: संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल 2082 2083 असार मसान्तसम्मको लागि म्याद थप गर्ने, दोस्रोमा सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोग भन्ने गरिन्छ, रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने, र अन्त्यमा अर्थ मन्त्रालयको श्री रमेश कुमार धिताल सिन्धुपाल्चोकलाई लेखामान बोर्डको अध्यक्ष पदमा मनोनयन गर्ने।
0: विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत भएको छ। शुक्रबार बसेको बैठकमा अर्थमन्त्री डाक्टर सोनी मुवाग्लेले विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने राखेको प्रस्ताव सर्वसम्मतले स्वीकृत भएको हो। त्यसअघि विधेयकमाथिको छलफलका क्रममा विपक्षी सांसदहरूले विनियोजन विधेयकमा चालु खर्च र पुँजीगत खर्चमा सन्तुलन नभएको दीर्घकालीन ऋणको बोझ हटाउनेतर्फ सरकारले बजेटले कुनै ध्यान नदिएको टिप्पणी गरेका थिए भने सत्तापक्षीय सांसदहरूले आर्थिक रूपान्तरणका लागि सरकारले ल्याएको बजेट निकै प्रभावकारी भएको जनाएका थिए। सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले मध्यमवर्गको विस्तारलाई बजेटले प्राथमिकतामा राखेको भए पनि गरिब र कमजोर वर्गलाई नछाडेको बताउनुभयो। बजेटले सबै क्षेत्रलाई प्राथमिकतामा राखेको भन्दै उहाँले सुनेको भरमा नभई विनियोजन विधेयक पढेर टिप्पणी गर्न आग्रह गर्नुभयो। सरकारले यस पटक ऋणमा नभई राजस्वमा महत्वाकांक्षी लक्ष्य राखेको उहाँले बताउनुभयो। उहाँले अर्थतन्त्रलाई औपचारिकतातर्फ अघि बढाउनका लागि गरिएको पहलका कारण केही आलोचना भए पनि त्यसपछि समग्रमा मुलुकको नै हित हुने धारणा समेत व्यक्त गर्नुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले विकासका नाममा वैदेशिक ऋण बढाउने, होडबाजी रोकेर ऋण घटाउने दिशामा केन्द्रित हुन अर्थमन्त्री डाक्टर सोनिम वाग्लेलाई सुझाव दिनुभएको छ। शुक्रबार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक 2083 माथिको छलफलमा भाग लिँदै उहाँले सरकारलाई यस्तो सुझाव दिनुभएको हो। विकासको दौड जित्ने नाममा प्रत्येक वर्ष वैदेशिक ऋण थपिँदा आम नेपाली नागरिक ऋणको भारीले थिचिनु परेको भन्दै उहाँले यसबाट मुक्ति पाउने अर्थनीति तयार गर्न माग गर्नुभयो। सांसद बैठकमा बोल्दै अध्यक्ष राईले अनुत्पादक र अनावश्यक योजनाहरू समेटेर ऋणको भारी बोक्नुभन्दा बरु योजनाहरूको संख्या नै कटौती गर्न सरकारलाई आग्रह समेत गर्नुभयो। राष्ट्रिय सभाको बैठकको शून्य समयमा सांसदले मिटर ब्याजी पीडितले न्याय पाउनेदेखि जनताले पुरै ग्यास सिलिन्डर पाउनुपर्ने जनसरोकारका विषय उठाउनु भएको छ। सांसद पूजा चौधरीले मिटर ब्याज सम्बन्धी सबै मुद्दा यथाशीघ्र सुनवाई हुनुपर्ने बताउनु भएको छ। उहाँले मिटर ब्याज पीडितको न्यायका लागि गठन भएको छानबिन आयोग पूर्ण रूपमा कार्यान्वयन गरी दोषीमाथि कारवाही गर्न ध्यानाकर्षण गराउनुभयो। सांसद सावित्री मल्लले जनस्तरमा आधा सिलिन्डर ग्यासको वितरण कार्यले जनता मारमा परेको बताउँदै पुरै ग्यास सुविधा उपलब्ध गराउन माग गर्नुभयो। सांसद विष्णु बहादुर विश्वकर्माले कालीकोटमा भएको भीषण वर्षाका कारण नष्ट भएको खेती, भत्किएको बाटोघाटो र सडक मर्मत गर्न आग्रह गर्नुभयो। सांसद श्रीकृष्ण प्रसाद अधिकारीले अर्थ विधेयकमा देखेको कर दरको हेरफेर सुधारमा जोड दिनुभयो। पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी नेपाली भूमितर्फ प्रवेश गरेपछि स्थानीयवासीले प्रतिकार गरेका छन्। स्थानीयको विरोधपछि भारतीय सुरक्षाकर्मीहरू केही समयमै फर्किएको बताएको छ। सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालका अनुसार सीमा क्षेत्रमा रहेको खोला पार गरेर भारतीय सुरक्षाकर्मी गस्तीका क्रममा नेपाली क्षेत्रतर्फ प्रवेश गरेका थिए। हतियारसहित आएका सुरक्षाकर्मीहरूलाई स्थानीयले रोक्दै नेपालतर्फ आउनुको कारणबारे प्रश्न गरेका थिए। स्थानीयको भनाइअनुसार सुरक्षाकर्मीले स्पष्ट जवाफ नदिएपछि गाउँलेहरू एकजुट भएर विरोधमा उत्रिएका थिए। त्यस क्रममा केही समय तनावपूर्ण अवस्था सिर्जना भए पनि अन्तत भारतीय सुरक्षाकर्मीहरू फर्किएका थिए। प्रवक्ता जयसवालले नेपाल प्रेससँग कुरा गर्दै स्थानीयको सक्रिय प्रतिकारपछि भारतीय टोली नेपाली क्षेत्रबाट बाहिरिएको जानकारी दिनुभयो। स्थानीयवासीको भनाइमा नेपालका सुरक्षा निकाय तथा प्रशासनलाई पूर्व जानकारी वा अनुमति नदी विदेशी सुरक्षाकर्मी नेपाली भूमिमा प्रवेश गर्नु गम्भीर विषय भएको पनि प्रशासनले त्यसको यथार्थ सार्वजनिक गर्न चासो नदिएको देखिन्छ। उनीहरूले यस्ता घटनामा स्पष्ट छानबिन तथ्य सार्वजनिक गर्ने र आवश्यक कानुनी प्रक्रिया अघि बढाउने दायित्व प्रशासनले पूरा गर्न नसकेको आरोप लगाएका छन्। प्रहरी प्रशासनले नसके अब हामी सुस्तावासी आफै हतियार उठाउन बाध्य हुन्छौँ, प्रवक्ता जयसवालले भन्नुभयो। गैडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सातौँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भोलि शनिबार बिहान 8 बजेदेखि अपरान्न 4 बजेसम्म निर्वाचन हुने भएको छ। निर्वाचनका लागि विभिन्न पदमा उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन भइसकेको निर्वाचन संयोजक जनक राज ढुङ्गानाले जानकारी दिनुभयो। अध्यक्ष पदका लागि विपिन फक्ता अधिकारी, दुर्गाजित कुँवर र ज्ञानेन्द्र प्रसाद सापकोटाले उम्मेदवारी दिएका छन्। उपाध्यक्ष पदमा कृष्ण प्रसाद काफ्ले, कृष्ण पौडेल, कृष्ण सापकोटा र भूपेन्द्र कुँवर प्रतिस्पर्धामा रहेका छन्। त्यसै गरी सचिव पदमा 4 जना, कोषाध्यक्ष पदमा 3 जना, सहसचिव पदमा 4 जना तथा लेखा संयोजक पदमा 2 जनाको उम्मेदवारी परेको छ। अन्य सदस्य पदहरूमा पनि आवश्यक संख्याभन्दा बढी उम्मेदवारी दर्ता भएका छन्। मतदान जनक नमुना माध्यमिक विद्यालय आदर्श ब्लक परिसर गैडाकोट 5 मा सञ्चालन गरिने निर्वाचन समितिले जनाएको छ। मतदान सम्पन्न भएपछि मतगणना कार्यालय परिसरमै गरिनेछ भने मतगणनापछि निर्वाचन परिणाम घोषणा तथा शपथ ग्रहण कार्यक्रम आयोजना गरिने निर्वाचन संयोजक ढुङ्गानाले जानकारी दिनुभयो। गैडाकोट नगरपालिका वडा नम्बर 8 को आयोजनामा जनप्रतिनिधि र दलित समुदाय बीच अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार वडा कार्यालयमा आयोजित कार्यक्रममा दलित समुदायका सदस्यहरूले आफ्ना समुदायसँग सम्बन्धित समस्या, गुनासा, सुझाव तथा हितका विषयमा जनप्रतिनिधिसँग छलफल गरेका हुन्। कार्यक्रममा दलित समुदायका ज्येष्ठ सदस्य लाल बहादुर विश्वकर्माको अध्यक्षता तथा वडा अध्यक्ष प्रेम सापकोटाको आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै सदस्य विश्वकर्माले संविधानले दलित समुदायका अधिकार सुनिश्चित गरे पनि ती अधिकारको पूर्ण कार्यान्वयन हुन नसकेको बताउनुभयो। त्यसै गरी वडाध्यक्ष सापकोटाले वडा कार्यालयले दलित समुदायको उत्थानका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। छलफलका क्रममा सहभागीहरूले रोजगारी सिर्जना हुने खालका सिपमूलक तालिम, आवश्यक उपकरण उपलब्ध गराउने व्यवस्था तथा आय आर्जनका अवसर बढाउनु पर्ने माग राखेका थिए। साथै समुदायका विभिन्न समस्या र आवश्यकताबारे सुझाव तथा सल्लाह समेत प्रस्तुत गरेका थिए। कार्यक्रममा वडा सदस्य कमला आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने सुशीला परियारले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको सहजीकरण वडा सचिव रमेश आचार्यले गर्नुभएको थियो। चितवनको भरतपुर स्थित एलाइफ हस्पिटल एन्ड ट्रामा सेन्टरको प्रमुख हार्ट जोड्ने विशेषज्ञ डाक्टर प्रमोद लामिछानेको अध्यक्षतामा ट्रामा सोसाइटी अफ नेपाल गठन भएको छ। नेपालमा अर्थोपेडिक उपचार, ट्रामा म्यानेजमेन्ट र हार्ट जोड्ने सम्बन्धी उपचारमा संलग्न चिकित्सकहरूले काठमाडौँमा एक कार्यक्रम गरी ट्रामा सोसाइटी अफ नेपाल गठनको घोषणा गरेको हो। सोसाइटीको संरक्षकमा डाक्टर रमेश प्रसाद सिंह रहनु भएको छ। हाड जोड्ने सम्बन्धी सेवालाई अझ बढी सुलभ, गुणस्तरीय र सर्वसाधारणको पहुँचमा पुर्याउने उद्देश्यले ट्रामा सोसाइटी अफ नेपाल गठन गरिएको अध्यक्ष डाक्टर लामिछानेले बताउनुभयो। चितवनका निजी 2 मेडिकल कलेजमा स्वास्थ्य बिमा हटेपछि भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बिरामीको चाप धेरै परेको छ। भरतपुर अस्पतालका स्वास्थ्य बिमा कार्यक्रम प्रमुख लीलाधर पौडेलका अनुसार सोमबार अस्पताल आएका बिरामीमध्ये 2,323 जना बिरामी बीमाका रहेका थिए, 864 जना बिमा बाहेकका रहेका थिए। निजीमा बिमा कार्यक्रम नभएपछि बिरामीको चाप उच्च बढेको उहाँले बताउनु भयो। यहाँ आउने बिरामीहरूले बिमा भएका ठाउँबाट रिफरल समेत ल्याउनु नपर्ने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर विश्व बन्धु वाग्ले पहिलेको तुलनामा 15% भन्दा बढी बिरामी बढेको बताउनुभयो। अस्पतालले व्यवस्थापनमा जटिलता भएपछि कसरी सहज गर्ने भन्ने बारेमा अध्ययन र काम समेत गरिरहेको डाक्टर वाग्ले बताउनुभयो। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनु होला।
4: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
5: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुन पार्क छ नि, त्यही गर हुन्न र।
4: ल ल गएर तुरुन्त बुक गरिहाल है।
2: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
1: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612 20437।
0: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। नलपुरको विनय त्रिवेणी गाउँपालिका एकको बकुवान र सिसेनी क्षेत्रमा हावाहुरी सहितको वर्षाले भित्र्याउने तयारीमा रहेको धान बालीमा ठूलो क्षति पुर्याएको छ। मंगलबार आएको हावाहुरीका कारण बगुवान र सिसेनी क्षेत्रमा 63 घर परिवार प्रभावित भएका छन् भने काटेर भित्र्याउने तयारीमा रहेको चैते धान खेतीमा क्षति पुर्याएको छ। जिल्ला कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ सञ्जय ढकालका अनुसार बगुवान क्षेत्रमा करिब 7 बिघा क्षेत्रफलमा काटेर राखिएको धानमा क्षति पुगेको छ। अधिकांश किसानले धान भित्राइसके पनि करिब 30% धान अझै खेतमै रहेकाले त्यसमा क्षति पुगेको उहाँले बताउनुभयो। गाउँपालिकाले क्षतिको विवरण सङ्कलन गरी आवश्यक राहत तथा सहयोग उपलब्ध गराउने तयारीमा रहेको गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो। ट्रेड युनियन खारेज गर्ने निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा यही जेठ 20 गते सुरु भएको सुनवाई आज सकिएपछि यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको हो। अदालतको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुलेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका विषयमा कर्मचारीको संलग्नताका सम्बन्धमा छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेको छ। अध्ययन भिसा सिफारिसका सम्बन्धमा पेश गरिएका पत्र तथा कागजात नक्कली भएको बारेमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न मन्त्री स्तरीय निर्णय अनुसार समिति गठन गरिएको जनाएको छ। मन्त्रालयका सहसचिव चन्द्रकान्त भूषालको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिका सदस्यमा मन्त्रालयका उपसचिव गोपी कृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई रहनु भएको छ। व्यवसायी दीपक भट्ट जोडिएको धितो पत्र सम्बन्धी कसुरमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलास पाण्डे पनि संलग्न भएको भेटिएको छ। केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले अध्यक्ष पाण्डेलाई पनि प्रतिवादी कायम गरेर अदालतमा अभियोग दायर गरेको छ। अभियोग पत्र अनुसार पाण्डेलाई फरार प्रतिवादी कायम गरिएको छ। बिहिबार दायर भएको धितो पत्र सम्बन्धी कसुरमा 81 जना प्रतिवादी रहेका छन्। पाण्डे सञ्चालक रहेको लिबर्टीले नेपाल रि इन्सुरेन्स लिमिटेड र एनएलजी इन्सुरेन्स कम्पनीको सेयर मूल्य बढाउने तथा प्रभावित पार्ने काम गरेको प्रहरीको अनुसन्धानबाट निष्कर्ष निकालेको छ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। विनियोजन विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मत स्वीकृत, मन्त्री परिषद बैठकबाट 3 निर्णय सार्वजनिक, 3 दशकपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन लैजाने मन्त्री परिषदको निर्णय। गैंडाकोट पम्पिङ स्किम खानेपानी संस्थाको 7 अधिवेशन भोलि हुँदै, गैंडाकोट 8 जनप्रतिनिधिसँग दलित समुदायको छलफल, निजी मेडिकल कलेजमा बिमा हटेपछि सरकारी अस्पतालमा बिरामीको उच्च चाप। र पश्चिम नलप्रासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मीको प्रवेश, सरकारको कुनै भूमिका देखिएन, परे आफै हतियार उठाउन तयार छौँ सुस्तावासीको भनाई। हवस् त सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र अरुण घिमिरेलाई धन्यवाद। श्री माया गाह मगर

0: घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
1: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यु अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
0: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
3: अब सुन्नुहोस् पुरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
3: मद्यपान र धूम्रपान सेवन नगरौ।
4: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: तेलको जर्किन बोक्दै कता हो दिदी?
1: सञ्जीवनी तेल मिल।
6: किन नि सञ्जीवनी तेल मिल नै?
1: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध, स्वस्थकर, खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
6: ए, पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
7: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
8: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
7: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 नयाँ चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 98 580 26 445 र 98 480 27 445।
9: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
1: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ हेर न, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
9: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
10: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
7: सक्षम फर्निचर, गैडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98 401 83 565। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
9: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
11: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइसरी आएको भए सोखको प्रमाण पत्र, चालू आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
12: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
13: अहिले साँझको 7 बज्यो।

0: महत्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
1: घर घरमा भान्साघर, अब भान्साघर लङ रेन्ज चामल सेतो बोरामा पनि उपलब्ध छ।
2: उही स्वाद, उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार।
1: जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल।
3: स्वाद मात्र होइन प्रेम पस्किने।
4: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
5: जापानिज भाषा कहाँ?
4: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
5: हामी कहाँ जापानी भाषा टेस्ट प्रिपरेशन, IELTS, PT, SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
6: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 056-5538-94, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 078-5012-94, मोबाइल 98029-33-8094।
7: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौँ?
8: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
7: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
9: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
7: हो, अरू भन त।
10: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
11: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
7: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
11: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
7: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: जय हनुमान, ज्ञान गुण सागर।
14: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
15: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ।
14: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैडाकोट 9, नवलपुर।
16: सर, एउटा प्रश्न सोधौँ है।
17: सोधन
16: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
17: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
16: हस्, धन्यवाद सर।
18: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
19: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन। यो हो सामुदायिक रेडियो विजय FM, सामुदायिकको आवाज।

0: कस्तो
1: गर्मी, यो गर्मी, यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
2: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
1: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
2: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
4: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204437।
2: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
4: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
5: बगैचा एडभेन्चर रिसोर्ट
4: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
5: बगैचा एडभेन्चर रिसोर्ट।
4: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैंडाकोट 11, नवलपुर, मोबाइल नम्बर 98570-82693, 98570-82696।
6: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
7: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
8: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
9: मेरो तोलाकान्त सेना, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
10: हेलो, हाई, ओ साथी, तिमी कता हिँडेको?
11: हाई, म आज गयाको ड्रेस सपिनेको।
10: किन, के पाइन्छ र त्यहाँ?
11: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ, बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
12: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस सपमा।
4: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन, प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना, मोबाइल नम्बर 98456-45-4590 र 98550-50360।
13: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
14: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ। विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
0: गैंडाकुट नगरपालिका र विजय एफएम द्वारा जनहितमा जारी सन्देश।
15: जय माता मौला काली।
16: काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
17: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
16: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
17: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
16: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
17: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।
18: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
19: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप। किसानहरूका लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
20: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचो।

0: सिआइएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सिआइएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। विधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने सरकारको निर्णय, 31 वर्षपछि कार्यान्वयनमा रावल आयोगको प्रतिवेदन, अतिक्रमी सरकारी जग्गा फिर्ता ल्याउने तयारी।
1: रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने।
0: सम्पत्ति शुद्धिकरण मुद्दामा भट्ट अग्रवाल र गोल्छा सहित 39 जना विरुद्ध मुद्दा दर्ता। काभ्रेको बनेपाबाट रोसी गाउँपालिकातर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा 8 जनाको मृत्यु, स्टेरिङको सन्तुलन गुम्दा दुर्घटना।
2: चालकको भनाइअनुसार चाहिँ हजुरको त्यो टाइरोइड खुस्केपछि अहिले चाहिँ स्टेरिङको सन्तुलन गुमाउन पुग्दाखेरि चाहिँ दुर्घटना भयो भन्छ।
0: अध्ययन भिसा प्रकरणमा मन्त्रालयभित्रै 3 सदस्यीय छानबिन समिति गठन। आर्थिक विधेयकमा हेरफेर भएको दावी गर्दै संसदीय छानबिन समितिको माग। विपक्षी फाइल खोल्ने चेतावनी दिएर अर्थमन्त्रीले पुराना दललाई तर्साउन खोजेको आरोप।
3: प्रश्न गर्ने सांसदलाई तपाईँको कान्डको फाइल खोल्छु भन्नु संसदीय मर्यादामाथिको अपमान हो।
0: र कश्मीरमा विरोध प्रदर्शनमा मृत्यु हुनेको संख्या 20 नाग्यो। फिफा विश्वकप अन्तर्गत आज राति क्यानाडा र बोस्निया हर्जगोभिना खेल्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: नेपालमा कुल 30,91,000 हेक्टर जमिन खेतीयोग्य भए पनि 37% जमिनमा मात्र सिँचाइ सुविधा पुगेको छ। अझै पनि 63% जमिनमा सिँचाइ सुविधा पुगेको छैन। सिँचाइको सुविधा नभई आकाशे पानीको भरमा रहेका किसानहरूलाई अहिलेको जस्तो अवस्थामा घाटा बेहोर्नुपर्ने अवस्था छ। धान कहिले लगाउने भन्ने आकाशे पानीको भरमा पर्नुपर्ने अवस्था छ। त्यसैले सरकारले सिँचाइ सुविधा पुर्याउने विषयलाई प्राथमिकता दिनुपर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
5: काभ्रेको बनेपाबाट रोसी गाउँपालिकाको सुगुरेका लागि छुटेको यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु भएका 8 जनामध्ये 4 जनाको शनाखत भएको छ। आज दिउँसो बिपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका 2 बुच्चाकोटमा भएको बस दुर्घटनामा चालक सहित 8 जनाको मृत्यु भएको हो। दुर्घटनामा अन्य 16 जना घाइते भएका छन्। दुर्घटनापछि स्थानीयवासी र सुरक्षा कर्मीहरूले घाइतेको उद्धार गरेका थिए। दुर्घटनाको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले सिआइएनसँग बताउनुभयो।
2: 8 जना मृतक मध्ये 4 जना आइडेन्टिफाई भएको छ। एकजना फुलमाया तामाङ हुनुहुन्छ वर्ष 34 को, अर्को इन्द्र बहादुर झाक्री हुनुहुन्छ वर्ष 75 को, रोसी गाउँपालिका छ, अनि उहाँ चाहिँ यो बसको ओनर पनि हो है, बसको साउ। अनि अर्को प्यारीमाया तामाङ वर्ष 60, उहाँको पनि रोसी गाउँपालिका, वडा नम्बर 8 घर। त्यस्तै अर्को एकजना हुनुहुन्छ बमबहादुर भण्डारी दैलेख घर भएको वर्ष 30 को, उहाँ चाहिँ नेपाली सेनाको अमलदार पदमा कार्यरत हुनुहुन्छ। घाइते 16 जना घाइतेमा 2 जना गम्भीर घाइतेको एसएसयुमा बढाएर उपचार भइरहेको छ। चालकको भनाइअनुसार चाहिँ हजुरको त्यो टाइरोइड खुस्केपछि अहिले चाहिँ स्टेरिङको सन्तुलन गुमाउन पुग्दाखेरि चाहिँ दुर्घटना भयो भन्छ।
5: 3 दशकभन्दा बढी समयदेखि कार्यान्वयन हुन नसकेको रावल आयोगको प्रतिवेदन अन्तत कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। मन्त्री परिषदले 31 वर्ष अघि तयार भएको सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो। आज बसेको मन्त्री परिषद बैठकले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशका आधारमा प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले बताउनुभयो।
1: संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल 2082 को 2083 असार मसान्तसम्मको लागि म्याद थप गर्ने, दोस्रोमा सरकारी तथा सार्वजनिक जग्गा छानबिन

0: एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोग भन्ने गरिन्छ। रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने र अन्त्यमा अर्थ मन्त्रालयको श्री रमेश कुमार भिताल सिन्धुपाल्चोकलाई लेखामान बोर्डको अध्यक्ष पदमा मनोनयन गर्ने।
1: सरकारको यो निर्णयसँगै रावल आयोगले पहिचान गरेका तत्कालीन काठमाडौँ महानगरका 35 वडाभित्र अतिक्रमणमा परेका करिब 1,859 रोपनी भन्दा बढी सरकारी तथा सार्वजनिक जग्गा खाली गराउने बाटो खुलेको छ। सरकारले अब देशभरका सरकारी तथा सार्वजनिक जग्गाको व्यवस्थित अभिलेख तयार गर्ने, लगत अध्यावधि गर्ने र अतिक्रमणबाट जोगाउने प्रक्रिया अघि बढाउने भएको छ। यसका लागि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आवश्यक निर्देशन दिइसकेको समेत जनाइएको छ। यसैबीच मन्त्री परिषद बैठकले संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने निर्णय पनि गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले असार मसान्तसम्म म्याद थप गर्ने निर्णय गरेको हो। गत चैत 16 बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकतामा कार्यदल गठन गरेको थियो। विपक्षी दलले आर्थिक विधेयकमा हेरफेर भएको दावी गर्दै यस विषयमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गरेका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले छानबिन समितिको माग गरेका हुन्। अर्थमन्त्री वाग्लेले हिजो संसदमा बोल्दै विपक्षीको काण्ड पनि आफूलाई थाहा भएको भन्दै फाइल खोल्ने चेतावनी दिएपछि विपक्षीले तत्काल छानबिन शुरू गर्न चेतावनी समेत दिएका छन्। बैठकमा नेकपा एमालेका सांसद गुरु बरालले अर्थमन्त्री वाग्लेलाई विगतका सबै घटनाहरूलाई छानबिनको दायरामा ल्याउन चुनौती दिनुभयो।
2: देशको अर्थमन्त्रीले आफ्नो विचार अभिव्यक्ति गरिरहँदा विगतको इतिहासलाई केलाएर उहाँले केही सन्दर्भहरू उठाउनु भयो। म सभा महोदयलाई एउटा अनुरोध गर्न चाहन्छु कि विगतका सबै घटनाहरूलाई दुधको दुध पानीको पानी गरेर छुट्याउनको लागि यो प्रतिपक्ष हाजिर छ, खडा छ र त्यसले सत्यापनलाई प्रमाणित गर्न सक्छ।
1: कांग्रेस सांसद अर्जुन नरसिंह केसीले अर्थमन्त्री वाग्लेले प्रश्न गर्ने सांसदलाई काण्डको फाइल खोल्छु भन्नु संसदीय मर्यादामाथिको अपमान भएको बताउनुभयो। उहाँले संसदमा धम्की, नाराबाजी या प्रदर्शनको थलो नभई तर्क बहस, नीतिगत विमर्शको थलो भएको उल्लेख गर्नुभयो।
3: प्रश्न गर्ने नागरिक अधिकार हो भने संसदमा सांसदहरूको विशेष अधिकार हो। प्रश्न गर्ने सांसदलाई तपाईँको काण्डको फाइल खोल्छु भन्नु संसदीय मर्यादा माथिको अपमान हो। संसदमा धम्की, नाराबाजी या प्रदर्शनको थलो होइन, यो त तर्क बहस, नीति विमर्शको थलो हो। यतातिर हामी सबै गम्भीर बनौँ। राष्ट्रियता जस्तो गम्भीर विषय उठ्दा प्रधानमन्त्री निरन्तर अनुपस्थित रहनु संसद जनताप्रतिको उपेक्षा हो भने उहाँको दायित्व वारेस मार्फत गराइनु संसद प्रतिको घोर अपमान र खेदजनक हो। सभामुख
1: संसद भवन परिसरमा संचारकर्मीसँग कुरा गर्दै नेकपाका नेता वर्षमान पुनले बजेटसँग सम्बन्धित विधेयकमा मन्त्री परिषदले स्वीकृत गरिसकेपछि हेरफेर गरिएको विषय गम्भीर भएको भन्दै संसदीय छानबिन समितिको माग गर्नुभयो। पूर्व अर्थमन्त्री समेत रहनुभएका पुनले अर्थमन्त्री वाग्लेले संसदमा नै विधेयकका केही पृष्ठहरू हेरफेर गरिएको स्वीकार गरेकाले यसले विधि प्रक्रिया र नैतिकताको प्रश्न उठाएको बताउनुभयो।
4: यस पटक त अर्थमन्त्रीले के भन्नु सर, क्याबिनेटले पास गरिल्याएको विधेयक पनि 16-17 पेज हेरफेर गरेकै हुँ, घटाएकै हुँ भन्नुहुन्छ, त्यो पनि कुनै चाहिँ गल्ती महसुस छैन। त्यसो पाइँदैन, जति पेज हो त्यति पेज हो। संसदले टुङ्गाइ क्याबिनेटले टुङ्गाइसकेपछि अर्थमन्त्रीले आफैले स्वीकारिएपछि ल चाहिँ उहाँले अपराध गर्नुभएको छैन अरे, गल्ती गर्नुभएको छैन भने उहाँ त त्यो त ऊ हुन्छ त, प्रक्रियाहरू अब चाहिँ सुधार भएर जान्छन्।
1: प्रतिनिधि सभाको बैठक असार 1 लागि स्थगित गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठक असार 1 बिहान 11 लागि स्थगित गर्नुभएको हो। आजको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले पेश गर्नुभएको विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ। अध्ययन भिसा सिफारिसका लागि पेश गरिएका नक्कली कागजात प्रकरणमा शिक्षा तथा खेलकुद मन्त्रालयले आजै आफ्नै कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न 3 समिति गठन गरेको छ। मन्त्री स्तरीय निर्णय अनुसार सहसचिव चन्द्रकान्त भूषालको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिमा उपसचिव गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई सदस्य रहेका छन्। समितिलाई घटनामा कर्मचारीहरूको भूमिका, जिम्मेवारी र प्रक्रियागत कमजोरीबारे अध्ययन गरी सात दिन भित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। साथै अध्ययन भिसा सिफारिसका क्रममा कागजात प्रमाणीकरण कसरी भयो भन्ने विषय पनि समितिले अध्ययन गर्नेछ। मन्त्रालयका अनुसार वाल्मीकि विद्यापीठको नाममा पेश गरिएका केही पत्र तथा कागजात नक्कली भएको पाइएपछि छानबिन शुरू गरिएको हो। सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छा सहित 39 जना विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले 34 जना व्यक्ति र 5 कम्पनीलाई प्रतिवादी बनाएर हिजो राति विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। मुद्दामा व्यवसायिक दीपक भट्ट विरूद्ध सबैभन्दा बढी 26.63 अर्ब रूपियाँ भन्दा बढी बिगो दावी गरिएको छ। यस्तै सुलभ अग्रवाल विरूद्ध 25.59 अर्ब रूपियाँ भन्दा बढी र शेखर गोल्छा विरूद्ध 52.50 करोड रुपियाँ बराबरको बिगो माग दावी गरिएको सूचना अधिकारी पार्वती हितानले सिआइएनसँग बताउनुभयो।
5: दीपक भट्ट, सुलभ अग्रवाल लगायत 39 जना विरुद्ध सम्पत्ति शुद्धिकरण मुद्दामा चाहिँ मुद्दा दायर भयो। अब चाहिँ आज चाहिँ पक्राउ गरिएका भनिएका दुईजना प्रतिवादीलाई चाहिँ बयान तारिख सुरु भएको छ आजदेखि, अनि बाँकी अन्य प्रतिवादीहरू चाहिँ फरारी प्रतिवादी हुन्, उनीहरू चाहिँ अब बिस्तारै अदालतमा के अरे उपस्थित गराउने, बयान गराउने, दकाउमा पुर्याएर अब घोषणा गर्ने प्रक्रिया हुन्छ। बिगोको हकमा 39 जनाको छुट्टा छुट्टै तरिकाले बिगो दाबी लिएको छ, जसमा चाहिँ दीपक भट्टको हकमा चाहिँ 26.63 करोड 27,71,59 रुपियाँ 68 पैसा चाहिँ बिगो कायम गरिएको छ।
1: साझा खबरमा अब विदेशको खबर। भारतको कश्मीरमा प्रहरी र आन्दोलनरत समूहका सदस्यहरूबीच भएको झडपमा परि मृत्यु हुनेको संख्या 20 जना पुगेको छ। एएफसीका अनुसार आर्थिक र शासन सुधारको माग गर्दै सरकार विरोधी आन्दोलन संयुक्त अवामी एक्सन कमिटी जेएससीका समर्थकहरूले आतंकवाद विरूद्ध कानून अन्तर्गत प्रतिबन्ध लगाइएको भए पनि विरोध प्रदर्शनका साथ अगाडि बढ़िरहेको जनाइएको छ। र खेल खबरमा फिफा विश्वकप 2026 अन्तर्गत आज राति क्यानाडा र बोस्निया हर्जगोविना बीच खेल हुँदैछ। तालिका अनुसार खेल 1:15 शुरू हुनेछ। भोलि बिहान भने 7:15 अमेरिका र पाराग्वे बीच खेल हुनेछ। यसअघि आज बिहान भएको समूह चरणको रोचक खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई 2-1 संघर्षपूर्ण जित हासिल गरेको छ। मेक्सिको ग्वाडा लजार रंगशालामा भएको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो।
6: सुशीला श्रेष्ठ। गोलबेडा खेतीबाट आत्मनिर्भर बन्दै अपाङ्गता भएका परिवार
7: वर्ग खमा छन् ऊ, उनको सिंहार समार जम्मै मैले गर्नुपर्ने भएको कारणले गर्दा मैले यो तरकारी खेती गरेपछि उहाँको नि सिंहार समार गर्न पाएँ र नजिकै बस्न पाएँ, मलाई धेरै राम्रो छ।
6: अपाङ्गता भएकाको हेरचाह गर्दै खेतीपाती गर्न सजिलो, सरोकारवाला निकायको भनाई रिपोर्टसँगै प्रत्येक 10 बालबालिकामा 8 जना कृषि श्रमिक, खाद्य सुरक्षा र अधिकारको सवाल पनि बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
10: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
11: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
6: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अपाङ्गता भएका व्यक्ति समाजका लागि बोझुन् भन्ने पुरानो सोच अझै कतिपय ठाउँमा सुनिन्छ, तर सिन्धुपाल्चोकमा भने यही सोचलाई चुनौती दिँदै उदाहरण राम्रा हुन थालेका छन्। जलवायु अनुकूल कृषि प्रविधिको प्रयोग गर्दै अपाङ्गता भएका व्यक्ति र उनीहरूका परिवार व्यावसायिक रूपमा गोलबेडा खेतीमा जुटेका छन्, जसले उनीहरूको आमदानी मात्र बढाएको छैन, आत्मविश्वास र आत्मनिर्भरताको उदाहरण पनि दिएको छ।
12: सिन्धुपाल्चोकको चौतारा साङ्गाचोगडी नगरपालिका आठ इर्खुका भक्तबहादुर तामाङ जन्मजात दुर्लभ छाला रोग पोर्फिरियाबाट पीडित हुनुहुन्छ। घाममा निस्कन नसक्ने भएकाले दैनिक कामकाजमा उहाँलाई परिवारको सहयोग आवश्यक पर्थ्यो, तर अहिले अवस्था फेरिएको छ। घर छेउमै निर्माण गरिएको टनल भित्र मल्चिङ प्रविधिबाट गोलबेडा खेती गरिरहनु भएको छ। पहिलो वर्षमै करिब 300 किलो गोलबेडा बिक्री गर्न सफल भएपछि उहाँको आत्मविश्वास झन् बढेको छ। अब एउटै बोटबाट 7 किलोसम्म उत्पादन गर्ने लक्ष्य उहाँले राख्नु भएको छ।
13: राम्रै भएको छ, 300 जति केजी चाहिँ बेच्यो, सबोट मिलेको छ, औषधीको खर्च, घर खर्च।
12: चौतारा साङ्गाचोगडी तेह्र ठुलो सिरबारीकी जगमाया दुलालको परिवार पनि प्रेरणाको अर्को उदाहरण बनेको छ। बौद्धिक अपाङ्गता भएकी छोरी देवकीको हेरचाहमा सीमित जीवन बिताइरहनु भएकी जगमायाले अहिले घर छेउमा 3 टनेल निर्माण गरेर गोलबेडा खेती गरिरहनु भएको छ। थोपा सिंचाई, मल्चिङ र बायोडिग्रेबल प्रविधिको प्रयोगले उत्पादन बढेको छ। गत वर्ष 1 टनेलबाट मात्रै करिब 50,000 रुपियाँ आमदानी गर्नुभएकी उहाँ यस वर्षको उत्पादन बजार पठाउने तयारीमा हुनुहुन्छ।
7: वर्ग खमा छन् उनको सिंहार समार जम्मै मैले गर्नुपर्ने भएको कारणले गर्दा मैले यो तरकारी खेती गरेपछि उहाँको नि सिंहार समार गर्न पाएँ र नजिकै बस्न पाएँ, मलाई धेरै राम्रो छ। 1 किरेट 12 किलो निकाल्ने हिजो मात्रै, त्यही अनुसारले एउटा टनेलको बराबर आयो भने 1 लाख लगभग लिनुपर्ने सर।
12: चौतारा साङ्गाचोगडी नगरपालिका र सप्रोस नेपालको साझेदारीमा सञ्चालन भइरहेको कार्यक्रममा हाल 136 जना अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवार आबद्ध छन्। बेसलाइन सर्वेक्षणका आधारमा छनौट गरिएका परिवारलाई प्रति टनेल करिब 60,000 रुपियाँ बराबरको सहयोग उपलब्ध गराइएको छ, जसका कारण उनीहरू घरमै बसेर आधुनिक र उत्पादनमुखी कृषिमा संलग्न हुन सफल भएका छन्। सप्रोस नेपालका कार्यक्रम संयोजक महेश्वर ढकाल,
14: क्लाइमेट स्मार्ट एग्रिकल्चर टेक्नोलोजीहरू छन्, डिप्रिगेसनका कुराहरू छन्, मल्चिङ प्लास्टिकका कुरा छन्, बायोडिग्रेडेबल मल्चिङका कुराहरू छन् र विभिन्न थरीका तरकारीहरू देखिन्छ। हामीले चाहिँ मार्केटलाई सुहाउँदो र स्थानीय बजारको मागको आधारमा नै हामीले यो तरकारी खेतीहरूमा सहयोग गरिरहेका छौँ।
12: 2 वर्षदेखिको कार्य अनुभवमा राहतमुखी भन्दा उत्पादन र आयार्जन केन्द्रित कार्यक्रम प्रभावकारी देखिएको छ। नगरपालिकाले पनि अब किराको प्रकोप नियन्त्रण, उत्पादन वृद्धि र बजार व्यवस्थापनलाई प्राथमिकतामा राखेर कार्यक्रमलाई थप प्रभावकारी बनाउने जनाएको छ। चौतारा साङ्गाचोगडी नगरपालिका उपप्रमुख सीता थापा,
15: उहाँहरूको शारीरिक र मानसिक जुन अपाङ्गता हुनुहुन्छ त्यसलाई अलिकति वातावरणसँग जोड्न, घरबाट बाहिर निकाल्नको लागि र अलिकति श्रमसँग पनि जोड्ने र उहाँहरूलाई एउटा एक्सर्साइज पनि हुने, व्यायाम पनि हुने हिसाबले गर्दाखेरि हामीले यो घरको चौघेराबाट बाहिर निस्केर केही कामहरू उत्पादनसँग जोडिने कार्यक्रमहरूलाई हामीले जोडेका हौँ। त्यसो गर्दाखेरि उहाँहरूको अभिभावकहरू सहभागी भएर उहाँहरूलाई जीविकोपार्जनको लागि, दैनिक घर चलाउनको लागि पनि निकै ठुलो मद्दत पुगेको, बिरामी भनौँ अथवा अपाङ्गता भएका व्यक्तिहरूले पनि आफूलाई एउटा स्वस्थ हिसाबले स्फूर्ति आएको, जाँगर पलाएको र यो चाहिँ हामीलाई ठिक लाग्यो, किनभने अपाङ्गता भएको व्यक्ति पनि र उहाँको परिवार पनि सहभागी हुन सक्ने हामीले यो अहिले काम गर्दै जाँदाखेरि देख्यौँ। यो किराजन्य रोग यो प्रकोपहरू जुन छ त्यसलाई एउटा प्राविधिक टिम नगरपालिकाको खटाएर त्यसलाई न्यूनीकरण गर्ने र बजारीकरणलाई चाहिँ व्यवस्थित गर्न सक्यो भनेदेखि धेरै परिवर्तन चाहिँ उहाँहरूको जीवनमा आउँछ भन्ने कुरा चाहिँ मलाई विश्वास छ।
12: पहिले घर बाहिर निस्केर काम गर्न कठिन मानिने धेरै व्यक्ति अहिले टनेल भित्र व्यावसायिक गोलबेडा खेतीमा व्यस्त छन्। मेहनत, सिप र अवसरको सही संयोजनले उनीहरूले अपाङ्गतालाई कमजोरी होइन सम्भावनामा रूपान्तरण गरिरहेका छन्। दीपक खत्री, सीआईएन, रेडियो सिन्धु, सिन्धुपाल्चोक।
6: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। प्रत्येक 10 बालबालिकामा 8 जना कृषि श्रमिक,
16: सामानहरू मिलाइदिने अथवा बिउ बिजनहरू मिलाइदिने ती सामान्य अवस्थाका कामलाई चाहिँ त्यो श्रम भनिँदैन, ती बाल कार्य हुन्, अलिकति जोखिममा रहेको जुन कामहरू छ र जसले आर्थिक उपार्जन बालबालिकाले गर्छ त्यो कामलाई चाहिँ हामीले अलिकति श्रम।
6: कृषिमा बालबालिकाको बढ्दो संलग्नता श्रममा कि काममा बुझ्नुपर्ने विशेष कुराकानी बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
6: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आज विश्व बाल श्रम विरुद्धको दिवस। नेपालमा खाद्य उत्पादनको मुख्य आधार कृषि क्षेत्र भए पनि यस क्षेत्रमा बालबालिकाको श्रम अझै चिन्ताको विषय बनेको छ। पछिल्लो तथ्याङ्क अनुसार प्रत्येक 10 बालबालिका मध्ये 8 बालबालिका कृषि श्रमिकका रूपमा काम गरिरहेका छन्। कृषिमा बालश्रम रोक्नका लागि सरकारवालाको भूमिका कस्तो हुनुपर्छ? विश्व खाद्य तथा कृषि संगठन नेपालका कार्यक्रम विशेषज्ञ मधु विश्वकर्मा र स्वतन्त्र अभियान नेपालका महासचिव ऋतु भट्टराईसँग साथी लील प्रकाशनले छलफल गर्नुभएको छ।
18: बाल श्रम रहित उत्पादनहरूलाई कसरी प्रबन्धन गर्न सकिन्छ भन्ने खास अभियान चाहिँ कृषि विकासमा त्यो रहेको छ भने बाल श्रम मुक्त कृषि र कृषिका उत्पादनहरूलाई स्थानीय तह, प्रदेश तह र राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा कसरी उत्पादकत्व वृद्धि गर्न सकिन्छ, गरिबीमा रहेका किसानहरूलाई कृषि र उद्योग मार्फत हामीले कसरी अगाडि बढाउन सकिन्छ, परिवारहरूले स्कुल जाने बालबालिकाहरूको चाहिँ त्यो अधिकारलाई वञ्चित नगरिकन बालबालिकाहरूलाई निकृष्ट तरिकाको बाल श्रममा नलगाइकन कृषि र कृषि उत्पादनलाई कसरी बढाएर अगाडि लगेर जान सकिन्छ भन्ने विषय नै चाहिँ हाम्रो कृषि तथा खाद्य संगठनको एउटा प्रमुख अभियान हो भनेर भन्न चाहन्छु।
19: कति उमेर अथवा कुन उमेर समूहका बालबालिकालाई कति काम लगाउँदा चाहिँ यो सिकाइको रूपमा अथवा सहभागिताको रूपमा हुन्छ, कति चाहिँ यो श्रमको रूपमा हुन सक्छ, त्यस कारण त्यो जोगाउने ढङ्गबाट पनि हामी लागिराखेका छौँ भन्ने छ।
18: बाल श्रम र बाल कार्य यो दुईवटालाई चाहिँ छुट्टै छुट्टै तरिकाले अलिकति हेर्नुपर्ने हुन्छ। जस्तै पानी भुक्ने होइन, सामानहरू मिलाइदिने अथवा बिउ बिजनहरू मिलाइदिने ती सामान्य अवस्थाका कामलाई चाहिँ त्यो श्रम भनिँदैन, ती बाल कार्य हुन्, अलिकति जोखिममा रहेको जुन कामहरू छ र जसले आर्थिक उपार्जन बालबालिकाले गर्छ त्यो कामलाई चाहिँ हामीले अलिकति श्रमसँग जोडेर हेर्नुपर्ने हुन्छ। कुन उमेरकाले गर्ने भन्ने छ, जस्तै अब 12-14 वर्ष उमेरकाले होइन काम चाहिँ गर्न पाउँछन्, तर तिनीहरूलाई चाहिँ निकृष्ट तरिकाको कृषि क्षेत्रमा प्रयोग हुने रासायनिक कामहरू छन्, अत्यधिक चाहिँ शारीरिक कामहरू छन्, ती कामहरूमा चाहिँ बालबालिकालाई संलग्न गराउनु हुँदैन भन्ने छ। आईएलओको लगायतको हाम्रो रिपोर्ट हेर्नुभयो भने प्रत्येक 10 बालबालिकामा 8 बालबालिका चाहिँ अझै पनि तपाईँको कृषि क्षेत्रमा छ, संलग्न छन् भन्ने छ। एउटा डाटाले त के भन्छ भन्दाखेरि 87% बालबालिका कृषि क्षेत्रमा संलग्न छन् भनेर भन्छ।
19: ऋतु भट्टराईज्यू, स्वतन्त्रता अभियान नेपालले बालबालिकाहरूलाई यो श्रमबाट जोगाउनको लागि अरूभन्दा तपाईँहरूले गरिराखेको फरक अभ्यास, ताकि कृषि क्षेत्रमा सहभागिता पनि बढ्न सकोस् र श्रमिकको रूपमा नरहोस् भन्नको लागि चाहिँ के काम गरिराख्नु भएको छ?
20: कृषि क्षेत्रको कुराकानी गरिरहँदाखेरि चाहिँ पहिलो सुरु चाहिँ नेपाल सरकारले जुन डेटा लिएर आउनुभयो त्यो डेटामै हाम्रो चाहिँ डिफरेन्सेस देखिन्छ। जस्तो श्रम मन्त्रालयले चाहिँ यो डेटा सही हो, सबैभन्दा धेरै बालपालिका चाहिँ कृषि क्षेत्रमा रहेको छन् भनिरहेको अवस्थामा चाहिँ हाम्रो एग्रिकल्चर मिनिस्ट्रीले चाहिँ त्यो होइन, जस्तो अघि तपाईँले मधुसले भन्नुभएको जस्तै 87% कुराकानी गर्दा बाल श्रम र बाल कामको कुरा, तर हामी चाहिँ के भन्छौँ भन्दाखेरि बाल श्रमलाई पहिचान गर्ने कुरा 3-4 फ्याक्टर्सलाई हेर्नुपर्छ। पहिलो कुरा एज, उमेर, कुन वर्षको बालबालिकाले कुन काम लगाइएको छ। दोस्रो काम, त्यो काम गर्ने इन्भाइरोमेन्ट के छ, होइन, जस्तै 6 बच्चालाई रातिको 11 काम लगाउनु भने त्यो स्वास्थ्यमा जोखिमताको कुरा भयो, इन्भाइरोमेन्टको कुराहरू हुन्छ। अनि चौथो भनेको चाहिँ त्यो बालबालिकाहरू चाहिँ विद्यालयबाट बाहिर आए भयो भने चाहिँ त्यो जोखिमतालाई चाहिँ बढाउने काम गर्छ। पेस्टिसाइड्सको प्रयोगहरू गरिरहँदाखेरि विषादीहरूको प्रयोग गर्नुभयो भने त्यसको तपाईँको लङ टर्म इफेक्ट हुन्छ, होइन, शारीरिक त भयो त्यसले मेन्टल हेल्थको इस्युजहरू पनि लिएर आउँछ। दोस्रो कुरो भनेको चाहिँ तपाईँले कहाँ काम लगाउँदै हुनुहुन्छ, नदीको किनारमा काम लगाउँदै हुनुहुन्छ, पहाडमा लगाउँदै हुनुहुन्छ, हिमालयमा लगाउँदै हुनुहुन्छ। हाम्रो त कृषि प्रणाली त फरक फरक क्षेत्रको फरक फरक अनुसार हुन्छ, कतिको तापक्रममा काम गराउँदै हुनुहुन्छ, त्यसले पनि डिटर्माइन गर्छ कि बाल बालिकाहरू कति जोखिमदामा रहेको छ।
19: त्यो काम गरे बापत उसले ज्याला पाउँछ अथवा त्यसरी दिने लिने हुन्छ भने चाहिँ यसलाई
20: श्रमको रूपमा लिइन्छ। अनि कतिवटा फ्यामिली इन्टरप्राइजेसमा के देखेको छ भन्दाखेरि, हेर्दाखेरि फ्यामिली बिजनेस देखिन्छ, तर त्यहाँनिर चाहिँ त्यो बालबालिकाहरूले चाहिँ एज अ इम्प्लोइमेन्टको सिचुएसनमा काम गरिरहेको हुन्छ। तर हाम्रो कानुनले फेरि फ्यामिली र त्यसपछि आएर फ्यामिली इन्टरप्राइजेसलाई चाहिँ त्यति धेरै कानुन रूपमा ल्याउनु नसकेको कारणले गर्दाखेरि चाहिँ त्यसलाई चाहिँ फेरि बाल कामको रूपमा डिफाइन गरेको, त्यो सबै कन्फ्युजनको कारणले गर्दाखेरि अहिले जुन श्रम मन्त्रालयले चाहिँ एक्ट ल्याउँदै हुनुहुन्छ त्यसमा क्लियर डिफाइन गरिदिएको छ बाल काम के बाल श्रम के हो। त्यसपछि बल्ल हामीसँग के हुन्छ भने नेपालमा यति चाहिँ बाल श्रम छ है भन्ने कुरा चाहिँ एक्युरेट डेटा चाहिँ त्यसपछि स्टाटिक अफिसले चाहिँ निकाल्नु भयो भने चाहिँ हुन सक्छ।
19: अब 12-14 वर्ष उमेर समूहका बाल बालिकाहरूलाई विद्यालय जानु अघि वा फर्किसकेपछि पनि बिदाको दिनमा अथवा पढाइमा असर नपर्ने गरी काम लगाउँदाखेरि यसलाई श्रमिक अथवा श्रमको रूपमा चाहिँ हामीले गणना गर्दैनौँ अथवा गर्नु हुँदैन भन्ने भयो। अब एफएओले यो पारिवारिक खेती दशकको रूपमा काम गर्दै गर्दाखेरि अथवा त्यसरी मनाउँदै गर्दाखेरि कसरी सावधानी अप्नाइराख्नु भएको छ यो बारेको जानकारीको लागि?
18: खाद्य सुरक्षालाई कसरी अगाडि बढाउन सकिन्छ, त्यो भनेको उहाँहरूलाई चाहिने दैनिक पोषणको कसरी व्यवस्था गर्न सकिन्छ, दोस्रो शिक्षाबाट वञ्चित हुनु भएन उहाँहरू, स्कुलमा उहाँहरूको एटेन्डेन्सलाई कसरी चाहिँ सुरक्षित गर्ने, कसरी सुनिश्चित गर्ने त भन्ने विषयमा प्रविधिमा अलिकति हामी काम गर्दैछौँ। कृषिलाई कसरी आधुनिकीकरण गर्न सकिन्छ, त्यसलाई चाहिँ जुन मान्छेको एकदम फिजिकल वर्क हुन्छ नि त्यो
19: शारीरिक
18: काम एकदमै, उहाँले पनि भन्नुभयो कि एकदमै टन्टलापुर घाममा अब अहिले तराईमा गयो भने त होइन 42-45 टेम्परेचर छ, तर पनि हजुरहरूले कहिलेकाहीँ
19: खेतबारीमा काम गरिरहेको देख्न भेट्न सकिएला
18: भने यस्ता खाले प्रविधिहरू सामान्य प्रतिविधि तर त्यसले चाहिँ किसानलाई परिवारलाई चाहिँ सजिलो तरिकाले कृषि उत्पादनमा बढाउन सहयोग,
19: खाद्यान्न उत्पादनमा सहयोग गर्ने अथवा त्यो अभियान अन्तर्गत यो दुईटै अभियान एफएले जसरी चलाइरहेछ त्यो भयो। यहाँ नेपालमा त्यो कार्यक्रम सञ्चालन गर्दै गर्दाखेरि बाल श्रम कति हो, बाल काम कति हो भन्ने बारेमा जो जोसँग यहाँहरूले त्यो सहकार्य गरिराख्नु भएको छ सरकार सहित, त्यसमा पनि केही त्यस्तो मापदण्ड अथवा अभिभावकलाई हुनसक्छ, किसान स्वयंलाई हुनसक्छ, यो बारेमा जानकारी लिने दिने त्यो अभियान पनि सँगसँगै चलेको हो कि अथवा उत्पादन अलि बढी र सचेतना अभियान पनि पछाडि सँगसँगै अगाडि बढ्यो?
18: पक्कै छ, यो दुईटै साइडमा डिमान्ड साइड र सप्लाई साइड सबै दुवैमा हामी काम गर्दैछौँ।
19: माग र आपूर्ति
18: दुवैमा हामीले विशेष गरेर अब यहाँले हेर्नुभयो भने हामीले श्रम मन्त्रालयसँग मिलेर एउटा चाहिँ राष्ट्रिय कार्ययोजना बाल श्रमलाई चाहिँ कृषिबाट कसरी न्यूनीकरण गर्ने भन्ने एउटा पञ्चवर्षीय राष्ट्रिय कार्ययोजना पनि बनेको छ, त्यो अहिले कार्यान्वयनको चरणमा छ। विशेष गरेर हामीले नागरिक समाजका संस्थाहरू, विशेष गरेर उत्पादन गर्ने संस्था प्रड्युसर अर्गनाइजेसन भनेर भन्छ हामीले, त्यहाँ चाहिँ हामीले यो फार्मर्स फिल्ड स्कुल भन्ने एउटा चाहिँ हाम्रो कन्सेप्ट छ, जसमा हामीले बालबालिकालाई यसरी चाहिँ हेजार्डस काममा अथवा अत्यधिक चाहिँ फिजिकल काममा रासायनिक युक्त भएको कृषिको काममा लगाउनुहुन्न भन्ने जनचेतनामूलक क्लास, जनचेतनामूलक कार्यक्रमहरू होइन रेगुलर रूपमा गरिरहेका छौँ भने नेपाल सरकार लगायतको कृषि मन्त्रालय लगायतका अन्य विभागहरू मार्फत र स्थानीय सरकारमा पनि हुने कृषि समितिहरूलाई पनि उहाँहरूको क्षमता अभिवृद्धि गर्ने, त्यहाँ चाहिँ जनचेतनामूलक कार्यक्रमहरू गर्ने निरन्तर चलिरहेको छ।
0: काभ्रेको बनेपाबाट रोसी गाउँपालिकातर्फ जाँदै गरेको यात्रुवाहकबस दुर्घटना हुँदा मृत्यु भएका 8 जनामध्ये 4 जनाको शनाखत भएको छ। 3 दशकभन्दा बढी समयदेखि कार्यान्वयन हुन नसकेको रावल आएको प्रतिवेदन अन्तत कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। मन्त्री परिषद बैठकले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने निर्णय गरेको छ। विपक्षी दलहरूले आर्थिक विधेयकमा हेरफेर गरेको दावी गर्दै यस विषयमा थप छानबिन गर्न संसदीय समितिको माग गरेका छन्। अध्ययन विशा सिफारिसका लागि पेश गरिएका नकली कागजात प्रकरणमा शिक्षा तथा खेलकुद मन्त्रालयले आफ्ना कर्मचारीहरूको सम्भावित संलग्नताको छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेको छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छा सहित 39 जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ। भारतको कश्मीरमा प्रहरी र आन्दोलनरत समूहका सदस्य बीच भएको झडपमा परि मृत्यु हुनेको संख्या 20 पुगेको छ। र फिफा विश्वकप अन्तर्गत आज राति क्यानाडा र बस्ने हर्जगोभिनिया बीच प्रतिस्पर्धा हुने भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि जेठ 30 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
2: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204437।
21: अहिले रातिको 8 बज्यो।
22: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
23: ल लिनुहोस्।
22: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
23: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
22: स्वाद मात्र होइन प्रेम पस्कने।
2: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
24: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
25: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
26: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
27: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
24: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509।
2: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
28: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
29: डर लाग्नु, निद्रा नलाग्नु,
28: अनौठा विचार आउनु,
29: निराशा बढ्नु, खुसी नहुनु,
28: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
29: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
28: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
29: छटपटी हुनु, चिटचिट पसिना आउनु,
28: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
29: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
28: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
29: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाऊ।
28: नेपाल सरकार, विज्ञापन भयो।
30: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
31: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
30: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
31: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
30: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
3: काली
31: धार्मिक पर्यटकीय गन्तव्य मौलाकाली का मंदिर सँगै इला रिसोर्ट मौलाकाली मौलाकाली केवलकार गैंडाकोट एक नवलपुर
4: सुन्तली दिदी वन त आगोले सखापे पार्न आट्यो के गर्ने होला भन्या
5: या जे सुके होस् हामीलाई मात्र के को चिन्ता भन्या हाम्रो घरमा लागे होइन के अरे
4: हाम्रो घरमा नलागे पनि जंगली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी अनि हाम्रो गाई बस्तुले खाने घाँसपात हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि नब्बे नहुने अक्सिजनमा पनि आगो लाग्या हो कि यो कुरो बुझ्नुहोस् न
5: ए हो त नि है सही कुरा गर्यो तिमीले मैले त यतातिर सोच्दै नसोचे कि
4: वन जङ्गल त हामीलाई मात्र होइन हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको ए सुन्तली दिदी कुरै नसुनि किन उठ्या
5: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि हिँड तिमी पनि
7: हरिप्रसाद सापकोटा अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर
8: ए बुझेल दाइ यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ
9: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने पाँचैजनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति दुईवटा अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
8: भयो दाई
31: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश
10: तेलको जर्किन बोक्दै कता हो दिदी
5: सञ्जीवनी तेल मिल
10: किन नै सञ्जीवनी तेल मिल नै
5: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु खाना पकाउन पनि सजिलो बालबालिकालाई मालिस गर्न पनि हुने
10: ए पक्नुहोस् पक्नुहोस् दिदी खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन
31: हजुर मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल
10: हाम्रा विशेषताहरू लोकल तोरीको शुद्ध तेल घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ
31: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा गैंडाकोट 2 न्याय चोक नवलपुर प्रोप्राइटर रामचन्द्र सापकोटा मोबाइल 9580 26445 र 9840 27445

0: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: ए दाई, पक्नुस् त पक्नुस्। के गर्नु भएको?
2: देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
2: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला? बुझ त नानी।
5: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुनपाक छ नि, त्यही गर हुन्न र?
4: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
6: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
0: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
7: बढ्दो गर्मीसँगै जङ्गलमा आगलागीका घटनाहरू हुन सक्छन्। वन जोगाउनु तपाईँ हाम्रै कर्तव्य हो। तसर्थ जङ्गलमा आगलागी भएको देख्न साथ आगो निभाउने जिम्मेवारी आफ्नै हो भन्ने सोचौँ। आगो निभाउन आफू पनि जाउँ र अरूलाई पनि खबर गरौँ।
8: हरिमाया अधिकारी अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
9: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
9: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
1: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामूहिक खिचौ न।
9: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौँ। तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, योभन्दा ठुलो उपहार अरू के हुनसक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
0: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
10: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
11: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
12: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
11: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
13: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलंग, डाइनिंग टेबल लगायत का घरायसी तथा ऑफिस को लागि आवश्यक पर्ने फर्नीचर हरू ऑर्डर अनुसार बनाइन्छ।
0: सक्षम फर्नीचर गैडाकोट एक ब्रिटिश क्याम्प जाने बाटो विकास चोक बाट 100 मीटर अगाडि। मोबाइल 9851129163 9550474503 र 9551184503। तपाईको सन्तुष्टि हाम्रो जिम्मेवारी।
14: तपाई अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैराकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
0: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
1: सरकारी हस्पिटल मैले गएँ अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
0: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
1: मैले रेडियोहरू सुन्दा पनि वैदिकले एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए।
0: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: कतिजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गएकी नभन्दै मेरो विश्वास मैले जे बोकेर गएकी त्यो मैले पुरा पाएँ।
0: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप सुलिँदै गएको छ र भन्नुहुन्छ
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
0: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
0: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: त्यस सरसँग गएर यस्तो यस्तो समीक्षा सचार अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
0: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो या फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न

0: पनि रोग निको नभएर जीवन देखिने निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरै देखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
1: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
2: सामुदायिक रेडियो विजय FM 101.6।

0: गैंडाकुट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकुट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश स्वरूप र दरको क्षेत्राधिकार भित्र रहे गैंडाकुट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियम अनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व
1: कक्षा 11 भर्ना खुल्यो। शान्त वातावरणमा स्तरीय अध्ययन अध्यापन हुने कालिका संस्कृत विद्यापीठमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 नयाँ भर्ना खुलेको जानकारी गराउँदै इच्छुक विद्यार्थीहरूले यथाशीघ्र कालिका संस्कृत विद्यापीठ प्रशासनमा एसई वा स्वसर उत्तीर्ण भएका आवश्यक शैक्षिक कागजात सहित 2083 असार 1 गतेसम्म भर्ना गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। साथै पठन पाठन भर्ना कार्यक्रम समाप्ति लगत्तै हुने जानकारी गराउँदछौ। कक्षा 11 अनिवार्य विषय सहित ऐच्छिक विषयहरूमा ऐच्छिक सिद्धान्त ज्योतिष व्याकरण र नेपाली विषयको मात्र पठन पाठन हुनेछ। विस्तृत जानकारीको लागि कालिका संस्कृत विद्यापीठ गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व फोन 0785022 मोबाइल 98550-63597।
2: भूकम्प जहिले पनि जान सक्छ। भूकम्प आएको बेला के गर्ने त?
3: नआतिने, यदि घरभित्र भयो भने ढोकामा उभिने, टेबुल वा खाटमुनि बस्ने, भत्किन सक्ने झ्याल नजिक नबस्ने, झ्यालबाट नआम्फाल्ने, भुइँतलामा छौँ भने नआतिकन तुरुन्त बाहिर निस्कने,
2: यदि घर बाहिर भयौँ भने बिजुलीको लाइन र भवन नजिक नबस्ने, दायाँ बायाँ अग्ला साउरा घर छन् भने नजिकैको घरमा ढोकामा गएर उभिने, सवारी साधन चलाएको अवस्थामा भने तुरन्त सुरक्षित स्थानमा जाने र सवारीलाई रोक्ने।
3: भूकम्पीय सुरक्षाका लागि समुदाय नै अघि सरौं।
2: साधन ज्ञानसिप र भवन संहिताको अधिकतम प्रयोग गरौं।
4: सम्पूर्ण उपभोक्ता महानुभावहरूमा हार्दिक अपील। गैंडाकोट पम्पिङ स्क्रिम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यही जेठ 30 गते हुने अधिवेशनमा सचिव पदका उम्मेद्वार तर्कबहादुर थापालाई मतदान गरी विजय गराउनु हुन हार्दिक अनुरोध गर्दछु। पारदर्शिता, सुशासन, उत्तरदायित्व र गुणस्तरीय सेवा, उपभोक्ताको विश्वास मेरो प्रतिबद्धता। अनुरोधक तर्कबहादुर थापा, सचिव पदका उम्मेद्वार।
5: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ। शेयर गर्दिम कि क्या हो?
6: पक्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
7: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: साढे छ बजे र पुनः प्रसारण राति आठ बजे सिआइएन मार्फत देशैभर
1: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सिआइएन को फेसबुक पेज र युट्युब सिआइएन च्यानलमा पनि
2: पसिनाको सम्मान समानताको अभियान
3: कार्यक्रम साझा आवाज।

0: केबीसी नेपाली सेवाको साँझ पखबाट बिनिका दाहालको नमस्कार। आज कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनाल आइतबार चीन जाँदै भ्रमणबाट अपेक्षा के
1: चिनिया लगानीको निमित्त चाहिँ विश्वस्त बनाएर उहाँ आउन सक्नुभयो भने त्यो पनि एउटा उपलब्धि हुन्छ भन्ने मलाई लाग्छ।
0: सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मीको प्रवेश घटना के हो?
2: बर्खाको समय पानी जमेको कारणले गर्दा उनीहरू यहाँ बाध्यतावश आउनु परेको भन्ने हिसाबले कुरा भइसकेपछि स्थानीय वासीलाई पनि सम्झाइ बुझाइ गरी टोलीको ठाउँबाट फर्किएको छ।
0: नवलपरासी पश्चिमका सहायक सिडिओ र इरान अमेरिका सम्झौताका मुद्दाहरूबारे इरानी संचार माध्यममा चर्चा। तर सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। स्पेस एक्सको कारोबार न्युयोर्कको स्टक मार्केटमा सुरु हुन लागेको छ, जसले यसलाई अमेरिकाको सबैभन्दा ठूलो कम्पनी बनाउने देखिएको छ। रकेट र एआई फर्मको उक्त भव्य प्रवेशले इलोन मस्कलाई विश्वकै पहिलो ट्रिलियनियर अर्थात् $10 खर्ब सम्पत्तिको मालिक बनाउन सक्ने सम्भावना छ। टेक्ससमा कम्पनीको योजना सुनाउँदै मस्कले विज्ञान कथाबाट कथाको अंश हटाउन आफूले चाहेको र मङ्गल ग्रहमा कम्तीमा 10 लाख मानिसहरूको बसोबास गराउने बताए। राष्ट्रपति ट्रम्पले हस्ताक्षरका लागि सम्झौता तयार रहेको बताएपछि इरानका सरकारी सञ्चार माध्यमहरूले इरान संयुक्त राज्य अमेरिका बीचको सम्झौताका बुदाहरू प्रकाशमा ल्याइरहेका छन्। सम्झौतामा लेबनन सहित सबै मोर्चामा लडाई रोक्ने, रोका इरानी सम्पत्ति फुकुवा गर्ने र इरानको परमाणु कार्यक्रमबारे वार्ताका लागि 60 दिन छुट्याउने सहितका विषयवस्तु रहेको भनिएको छ। तर इरानले चुहाएका जानकारीहरूको लिखित रूपमा भएको सहमतिसँग कुनै सम्बन्ध नरहेको राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। एक वर्ष अघि आजका दिन भएको एयर इन्डिया विमान दुर्घटनाका अनुसन्धानकर्ताहरूले केही अध्यावधिक जानकारी दिएका छन्, तर त्यसमा थोरै मात्र विवरणहरू छन्। लन्डनतर्फ गइरहेको फ्लाइट 171 अहमदाबादमा दुर्घटना हुँदा जमिनमा रहेका सहित 260 जनाको ज्यान गएको थियो। भारतको हवाई दुर्घटना जाँच ब्युरोले आफूले उल्लेख्य प्रगति गरिरहेको भन्दै काम सम्पन्न भएपछि प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ। बीबीसीकी अर्चना शुक्ल भन्छिन्, हामीले धेरै परिवारका सदस्यहरूलाई भेटिरहेका छौँ जसले के भएको थियो भन्ने बारे केही जानकारी पाउन सके मात्रै पनि मन बुझाउन सकिन्थ्यो र के गलत भएको थियो थाहा पाउन सकिन्थ्यो भनिरहेका छन्। उड्डयन सुरक्षाका हिसाबले पनि यस्ता दुर्घटना भविष्यमा रोक्नका लागि त्यो महत्त्वपूर्ण छ। बीबीसीकी अर्चना शुक्ल। दुर्घटनास्थलमा दीप प्रज्वलन गरेर पीडितहरूले आफन्तलाई सम्झिएका छन्। डिजिटल प्लेटफर्महरूमा आधारित श्रमिकहरूको सुरक्षा गर्ने एउटा महत्त्वपूर्ण विश्वव्यापी सम्झौतालाई अन्तर्राष्ट्रिय श्रम सङ्गठन आइएलओले पारित गरेको छ। उक्त सम्झौताले खानेकुरा डेलिभरी र राइड सेयरिङ एप जस्ता प्लेटफर्म मार्फत काम गर्ने 10 लाख श्रमिकको सुरक्षा गर्ने लक्ष्य लिएको छ। र चिनिया सरकारले विदेशी गुप्तचरहरूले देशको समुद्रको निगरानी गर्न कछुवा र माछामा सेन्सरहरू जडान गरिदिएको आरोप लगाएको छ। सामाजिक सञ्जालमा राखिएको पोस्टमा राज्य सुरक्षा मन्त्रालयले चिनको तटीय प्रतिरक्षाका कमजोर बिन्दुहरू पत्ता लगाउन, पानी मुनिको भूभागको नक्सा कोर्न ठूला समुद्री जीवहरूको प्रयोग गरिएको बताएको हो। उसले सौर्य ऊर्जाबाट चल्ने ग्लाइडरहरू र तैरिने वस्तुहरू पनि विदेशी समूहहरूले तैनात गराएको र उनीहरूले भू उपग्रह मार्फत बाहिर तथ्याङ्कहरू पठाइरहेको बताएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: कार्यक्रममा तपाईँलाई स्वागत छ। परराष्ट्र मन्त्री शिशिर खनालले जेठ 31 गतेबाट चीनको 4 दिने भ्रमण गर्ने र त्यस क्रममा चिनिया समकक्षी वाङ यीसँग बेइजिङमा वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। दक्षिणी छिमेकी भारतको औपचारिक भ्रमणबाट फर्केको ठिक एक सातामै सुरु हुने गरी खनालको बेइजिङ भ्रमण तय गरिएको हो। परराष्ट्र मन्त्री खनाल चीनको पहिलो औपचारिक भ्रमणमा गइरहँदा विज्ञहरूले विश्वासको वातावरण बनाउन आपसमा भएका पुरानै सम्झौताहरूको कार्यान्वयनका विषय पेचिलो हुने बताएका छन्। नेपालको भारतसँगको सीमा विवादमा चीन जोडिएको पक्षमा काठमाडौँले कसरी आफ्नो कुरा राख्छ भन्ने विषय समेत चासोपूर्वक हेरिने उनीहरूले टिप्पणी गरेका छन्। सुनौ प्रदीप बस्यालको यो रिपोर्ट। नेपालले सन् 2017 नै चीनसँग बेल्ट एन्ड रोड बीआरआई सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरे पनि त्यसको एक दशक पूरा हुन लाग्दा समेत हालसम्म उक्त परियोजना कार्यान्वयनका लागि सरकारले महत्त्वपूर्ण निर्णय लिन सकेको पाइँदैन। अघिल्लो पटक द्विपक्षीय भ्रमणका क्रममा बेजिङ पुग्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले समेत पारस्परिक सहयोगका लागि विभिन्न 9 सहमति पत्रमा हस्ताक्षर गरेका थिए। चीनका लागि पूर्व राजदूत विष्णु पुकार श्रेष्ठले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गरिसकेको अवस्थामा त्यसको निरन्तरताको विषयलाई चीनले महत्वसाथ हेरेको बताउँछन्। उक्त विषय परराष्ट्र मन्त्री खनालले उठाउनु पर्ने बताउँदै पूर्व राजदूत श्रेष्ठ भन्छन्,
4: मुख्यतः यो हामीले गर्ने कुन कुन प्रोजेक्ट हुन सक्छ, अब जस्तो यो रोड कनेक्टिभिटी, एयर कनेक्टिभिटी, ट्रान्समिसन लाइन कनेक्टिभिटी, होइन, यो विषयमा राम्रै होमवर्क गरेर गएर चिनीहरूसित पनि त्यहाँ कुराकानी गर्न सक्दा त्यो चाहिँ प्रोजेक्ट अगाडि बढेर जान्छ।
0: परराष्ट्र मन्त्री समेत रहिसकेका पूर्व राजदूत महेन्द्र बहादुर पाण्डे परराष्ट्र मन्त्री खनालले नेपालका दुवै छिमेकीको भ्रमण गर्ने क्रममा विगतका सरकारका प्रतिनिधिसँग छलफल र परामर्श गरेको नदेखिएको भन्दै त्यसले यस अघिका सरकारले अघि बढाएका कामको निरन्तरतामा संशय उत्पन्न गराउने ठान्छन्। उनले यस भ्रमणका क्रममा ऋण वा अनुदानलाई लिएर गम्भीर र खुलस्त छलफल गर्नुपर्ने बताए।
1: चिनियाहरूसँगै बसेर हाम्रो चाहिँ प्राथमिकतामा यो प्रोजेक्टमा चाहिँ तपाईँहरूको सहयोग आवश्यक छ र यो सहयोग चाहिँ हामीलाई यसरी चाहिँ गरिदिनुहोस् भन्ने कुरा, कुन एरिया अब यो सरकारले केमा चाहिँ प्राथमिकता दिने भनेको छ, त्यो क्षेत्रमा चिनिया लगानीको निमित्त चाहिँ अभिप्रेरित गर्ने र विश्वस्त बनाएर उहाँ आउन सक्नुभयो भने त्यो पनि एउटा उपलब्धि हुन्छ भन्ने मलाई लाग्छ।
0: त्यस्तै चीनमा रहेको कैलाश मानसरोवर जान पाउने भारतीय तीर्थयात्रीका लागि यो वर्ष लिपुलेख पास प्रयोग हुने दिल्लीले बताएपछि पछिल्लो पटक पुनः सीमा विवाद तरङ्गित बनेको छ। काठमाडौँसँग कुनै परामर्श नभइकन भएको उक्त निर्णयलाई लिएर नेपालले दिल्ली र बेजिङ दुवैलाई कूटनीतिक नोट पठाएको जनाएको थियो। पूर्व राजदूत विष्णु पुकार श्रेष्ठ भन्छन्,
4: हाम्रो रोलमाथिको अतिक्रमण भयो, हाम्रो यसमा तपाईँहरूले रिकन्सिडर गर्नुपर्छ अथवा तपाईँहरूले त्यसलाई प्रयोग गर्नु भनेदेखि हाम्रा पनि स्वीकृति लिनु पर्यो भन्ने कुरो हो, होइन भने यो त उठाउनै पर्ने विषयभित्र पर्छ, भारतमा पनि उठाउनु पर्थ्यो, चिनमा पनि उठाउनु पर्छ।
0: पूर्व परराष्ट्र मन्त्री पाण्डेले कालापानी क्षेत्रको भूमिलाई लिएर त्यहाँ हुने हरेक गतिविधिमा नेपालको स्वीकृति लिनुपर्ने विषय प्रष्ट रूपमा उठाउनु पर्ने बताए। परराष्ट्र मन्त्री खनालको चीन भ्रमणका क्रममा नेपाल चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा विभिन्न क्षेत्रमा सहकार्यलाई अझ गहिरो बनाउने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। अब अर्को विषय, नेपालको भूमि प्रवेश गरेका भारतीय सुरक्षाकर्मीलाई सुस्ताका बासिन्दाले प्रतिकार गरेपछि उनीहरूलाई फिर्ता पठाइएको र त्यहाँ शान्ति सुव्यवस्थाको अवस्था अहिले सामान्य रहेको अधिकारीहरूले बताएका छन्। पछिल्लो समय भारतीय सुरक्षाकर्मी नेपाल र भारत दुवैले आफ्नो भूभाग दावी गरेका सुस्तामा प्रवेश गरेका विवरणहरू आइरहेका छन्। यसै सन्दर्भमा हामीले नवलपरासी बर्दाघाट सुस्ता पश्चिम जिल्ला प्रशासन कार्यालय सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारीलाई सम्पर्क गरी सुरुमा आज त्यहाँ भएको के हो भनेर सोधेका छौँ।
5: बिहान करिब 8:30 समयमा भारतीय एसएसबीको 6 टोली चाहिँ नियमित उहाँहरूको भारतीय क्षेत्रको सीमा अनुगमन तथा पेट्रोलिङको कार्यक्रम अन्तर्गत सीमा अनुगमनको कार्यक्रममा हिँडिरहेको अवस्था रहेछ। सो क्रममा सुस्ता वडा नम्बर 5 नेपाल भारत सीमा क्षेत्रमा एउटा कलबर्ट रहेको छ, त्यो कलबर्टको नजिक भारतीय क्षेत्रपट्टि नालाको पानी जमेको कारणले गर्दा उनीहरूले आफ्नो भूभागबाट पेट्रोलिङ गर्न अनुगमन गर्न नसकेको भन्ने कारणले गर्दा नेपाली भूभाग अलिकति उच्चरहेको अवस्थामा नेपाली किसानको खेतको आदिबाट नेपाली भूमितर्फ छिरेर हिँडिरहेको अवस्थामा सोही क्षेत्रमा खेतबारीमा काम गर्ने उखु किसानहरूले देखेर भारतीय एसएसपीहरू चाहिँ नेपाली भूभागमा प्रवेश गर्न लाग्यो भन्ने भइसकेपछि त्यसपछि त्यहाँ हल्ला भई सो क्षेत्रमा अलिकति केही समय चाहिँ भारतीय एसएसपी र नेपाली जनताको बिचमा अलिकति चर्काचर्की भएको अवस्था रहेछ। लगत्तै स्थानीयवासीले जो सुस्तामा रहेको जुन टोली छ सशस्त्र प्रहरी बलको उहाँहरूलाई चाहिँ खबर गरिसकेपछि यसै हिसाबको कमान्डमा 10 टोली गएर भारतीय एसएसपी र स्थानीय जनतालाई सतर्क के हो भन्ने हिसाबले खोजबिन गरिसकेपछि भारतीय पक्षबाट यस्तो भएको भन्ने जानकारी गराइसकेपछि उनीहरूलाई फेरि नेपाली भूमिमा प्रवेश नगर्ने गरी सर्चमा चाहिँ त्यहाँबाट पठाइएको र स्थानीयवासीलाई चाहिँ अब यो बर्खाको समय पानी जमेको कारणले गर्दा उनीहरू यहाँ बाध्यतावश आउनु परेको भन्ने हिसाबले
2: कुरा भइसकेपछि स्थानीयवासीलाई पनि सम्झाइ बुझाइ गरे, टोलीको ठाउँबाट फर्किएको।
0: अहिले चाहिँ अब त्यहाँको शान्ति व्यवस्थाको चाहिँ कस्तो छ, अवस्था के छ? अब
2: सामान्य छ, अहिले त्यहाँ स्थिति कुनै छैन। भारतीय एसएसपीको टोली तत्कालै फर्किसकेर अनि त्यसपछि यता काउन्टर पार्टतिरबाट सशस्त्र प्रहरी बोला हाम्रो जसले सीमा हेर्छ उसले पनि हाम्रो एसपी साहबले 26 नम्बर गणको एसपी साहबले पनि जानकारी गराइसकेपछि अहिले सामान्य छ स्थिति।
0: अब यो त फेरि दोहोरिन सक्ला नि त फेरि, होइन?
2: सुस्ता क्षेत्र चाहिँ अब हाम्रो अन्तर्राष्ट्रिय सीमा क्षेत्र पनि भयो, दुईतर्फकै पनि नियमित पेट्रोलिङ कार्यक्रम हुने र पेट्रोलिङ कार्यक्रम हुँदा सीमा अनुगमन तथा गर्दाखेरि कहिलेकाहीँ नेपाली भूभागमा आउने अथवा नेपाली पक्षबाट पनि भारतीय भूभाग स्थितिको लागि अब कहिलेकाहीँ हिँड्न मिल्दा नमिल्दा चाहिँ प्रयोग गर्ने स्थिति चाहिँ आउन सक्छ। तर त्यसको लागि सम्बन्धित काउन्टर पार्टलाई जानकारी गराएर गराउनु पर्ने, दुई बिचमा अलिकति कोर्डिनेसन चाहिँ याद भएको
0: सूचनाको कमीका कारण भएको भन्ने तपाईँहरूको बुझाए।
2: हामीले त्यो उनीहरूलाई चाहिँ त्यो विषयमा हाम्रो एसएसपी साहबहरूले एउटा सशस्त्र प्रहरी बलले सोच्दाखेरि चाहिँ अनुगमनमा आइहाल्यो, पानी जमेको कारणले पानीबाट हिँड्न कठिनाइ भइसकेपछि नेपालको बाटो प्रयोग गरेर फर्केर फेरि भारतीय क्षेत्रमै जाने क्रममा स्थानीयलाई अवरोधले गर्दाखेरि चाहिँ भएको भन्ने उताबाट जानकारी।
0: यो भारतीय सुरक्षा कर्मीहरू चाहिँ अरू बेला पनि त्यसरी नेपाल छिर्ने गरेको भन्ने बेला बेला आइरहन्छ नि, यो विषयमा अलिकति उच्च स्तरमै कुरा हुनुपर्ने जस्तो आवश्यकता तपाईँहरूले ठान्नु भएको छ कि छैन, अथवा यसलाई के पहल भइरहेको छ त यो नदोहोरियोस् भनेर?
2: यसमा हामीले अब गृह मन्त्रालय मार्फत चाहिँ अब जानकारी चाहिँ जाहेर चाहिँ गराइरहेको विषय हो। सुस्ता क्षेत्रको विषय अब यो नेपाल भारत क्षेत्रकै सीमा चाहिँ यकिन नभइसकेको मान्नु पर्यो, दुइटाले आफ्नो आफ्नो क्लेम रहेको छ, त्यसले गर्दा दुई पक्षबाट कुटनीतिक पहलबाट नै समाधान गर्नु जस्तो विषय हो। तथापि जिल्ला स्तरमा अब यो इम्प्लिमेन्टेसन लेभलमा पनि अब उता डिएम साहब र यता हाम्रो प्रमुख जिल्लाधिकारीजी पनि कोर्डिनेसन दिएर केही कामहरू चाहिँ भइरहेको छ, तर अब यो दीर्घकालीन यसको समस्या समाधान त कुटनीति तहबाटै सीमा निकोल गरेर नै समाधान गर्नुपर्ने हुन्छ।
0: अब तत्काल चाहिँ आज बिहानको जस्तो घटना दोहोरिँदैन भन्ने छ?
2: तत्काल चाहिँ अब एक किसिमको घटना चाहिँ नदोहोरिएला भन्ने हामी विश्वास ल्याउँछौँ।
0: उनी थिए नवलपरासी बर्दाखाट सुस्ता पश्चिम जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारी। अब एउटा प्रसंग संक्षेपमा। बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा आज दिउँसो एउटा यात्रुवाहक बस दुर्घटना हुँदा 8 जनाको ज्यान गएको प्रहरीले जनाएको छ। कम्तीमा 16 जना घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको घटनास्थलबाट बीबीसीसँग कुरा गर्दै काभ्रेका प्रहरी उपरीक्षक रविन कार्कीले बताएका हुन्। बनेपाबाट रोसी गाउँपालिकाको खारपाचोक हुँदै सुंगुरे जाँदै गरेको बस नमोबुद्ध नगरपालिका 2 बुच्चाकोटमा दिउँसो करिब 2:30 बजेतिर दुर्घटनामा परेको थियो। अब अन्तिममा देश बाहिरको एउटा विषय। इरानले भनेको छ अमेरिकासँगको युद्ध अन्त्यका लागि हुने सम्झौतालाई लगभग अन्तिम रूप दिइएको छ, तर उसले आफ्नो सीमा रेखामा कुनै सम्झौता गर्ने छैन। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि त्यस्तो सम्झौता हुन लागेको बताएका थिए। बीबीसी विवरणमा आधारित यो रिपोर्ट सुनौ फनिन्द्र दाहालबाट।
3: राष्ट्रपति ट्रम्पले हस्ताक्षरका लागि सम्झौता तयार रहेको बताएपछि इरानका सरकारी सञ्चार माध्यमहरूले इरान संयुक्त राज्य अमेरिका बीचको सम्झौताका बुदाहरू प्रकाशमा ल्याइरहेका छन्। संवाददाताहरूसँग कुरा गर्दै ट्रम्पले इरानले कहिल्यै पनि परमाणु अस्त्र हासिल गर्न नसक्ने किसिमको सम्झौता भएको बताए। उनले सबै दस्तावेज अन्तिम रूप पाएपछि त्यसलाई सम्भवतः युरोपमा चाँडै हस्ताक्षर गरिने र हस्ताक्षर लगत्तै होर्मुज जलमार्ग खुल्ने उल्लेख गरेका थिए। एउटा अमेरिकी रिपोर्टमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पछिल्लो छलफलमा समावेश नगराइएको जनाइएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ताले उक्त सम्झौताको अधिकांश भाषा तय भएको तर अमेरिकाले नयाँ अनुरोध र अत्याधिक मागहरू राखेको बताएका थिए। उनले आफ्नो देशले आफूले निर्धारण गरेका सीमा रेखाहरू पार गरेर सम्झौता नगर्ने पनि उल्लेख गरेका छन्।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौँ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
6: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
7: अहिले रातिको 9 बज्यो।

0: मात्र होइन हामी सबैको एउटै रोजाई स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल। म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि। त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल।
1: अत्याधुनिक प्रविधिको मेसिन द्वारा तयार गरिएको रङको हिसाबले दाना छुट्याइएको एकै साइजको दाना भएको भात कहिल्यै गिलो नहुने आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर।
2: उत्पादक जयश्री फुड्स प्राली गैंडाकोट 9 नवलपरासी। मानसिक समस्याबाट बच्ने उपायहरू
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौँ।
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौँ।
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौँ।
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
3: असल साथीहरूसँग मात्रै संगत गरौँ।
2: मादक पदार्थ र लागू औषध सेवन नगरौँ।
3: नियमित स्वास्थ्य परीक्षण गरौँ। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौँ।
2: स्वस्थ रहौँ, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
6: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
5: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
6: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
7: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलपरासी बर्दघाट सुस्तापूर्व।
8: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
9: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
10: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
8: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
11: सर्जरी सम्बन्धी सेवा,
8: हाड जोडी सम्बन्धी सेवा,
11: स्त्री तथा प्रसूति रोग सेवा,
8: बाल रोग सेवा,
11: न्युरो सर्जरी सेवा,
8: न्युरो साइकेट्रिक सेवा,
11: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
10: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
12: नोट, नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
13: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनका लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
14: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
15: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
16: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
17: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ फोन नम्बर 056-598-833 र 598-834।
18: प्रत्येक श्रोताको मनको आवाज त्यही आवाजमा सबैको मन यो हो सामुदायिक रेडियो विजय एफएम। समुदायको आवाज।

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैराकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो, सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
0: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्नाइस भएन।
1: सरकारी अस्पतालमा नि गएँ अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
0: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
1: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्नु पर्यो भनेर गएँ।
0: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: कतिजनाले विश्वास गरिन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिन नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पुरा पाएँ।
0: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
0: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खा लागेको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना औषधि खाइदे भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
0: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
0: उहाँको जीवनमा लागु भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो या फेरि जच आयो भने फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सुन्छ बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति। पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवन देखिने निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
3: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय

0: FM 101.9 बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570-82693 98570-82696
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तोलाकान्त सुनाल पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई आयुर्वेदमा आएर मैले छाय सूत्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550-50934
6: ए बाबु अँध्यारो छ

0: खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
5: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
4: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
5: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
4: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
5: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
6: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
9: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ, संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

नमस्कार एवं रात्रिकालीन अभिवादन। यस बेला तपाईँ सामुदायिक रेडियो विजय एफएम 101.6 सुनिरहनु भएको छ। हाम्रो प्रसारण यात्रामा हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। भोलि पनि तपाईँको यस्तै साथको अपेक्षा राख्दछौँ। सामुदायिक रेडियो विजय एफएम 101.6 ध्वनि तरङ्ग मार्फत प्रसारण हुने सम्पूर्ण प्रस्तुतिहरू आजका लागि यही समापन भएका छन्। विजय एफएमको ध्वनि तरङ्ग मार्फत भोलि बिहान 4:55 बजेको कञ्चन धुनसँगै हामी तपाईँ समक्ष आउनेछौँ। अहिलेका लागि भने सामुदायिक रेडियो विजय एफएम 101.6 परिवारलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभरात्रि।

नमस्कार अनि हार्दिक स्वागत छ यहाँलाई समुदायको आवाज सामुदायिक रेडियो विजय एफएम 101.6 को प्रभातकालीन प्रस्तुतिसँगै बिहानको 5 बजिसकेको छ। यस मुहूर्तमा मठ मन्दिरहरूमा बजिरहेका शङ्ख घण्टीका ती समधुर आवाजसँगै विजय एफएम 101.6 ट्युन गरेर आफ्नो साधनामा लागिरहनु भएको छ। सज्जनवृन्द, यहाँकै घर आँगनमा सामुदायिक रेडियो विजय एफएम 101.6 यहाँहरूको माया ममता र हार्दिकताले सर्वत्र गुन्जन सफल रहेको छ। हाम्रा सम्पूर्ण प्रभातकालीन कार्यक्रमहरू बिस्तारै ढोका उघार्दै यहाँहरू समक्ष प्रस्तुत हुँदैछन्। यहाँले निरन्तर अटुट सूचना, समाचार र सकारात्मक सन्देश प्रस्तुत हुने कार्यक्रमहरूका साथ मनोरञ्जनात्मक प्रस्तुतिहरू सुन्न सक्नुहुनेछ।

0: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छाया सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
6: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
7: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
6: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
7: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन, फोन 0056-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 0056-13-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
8: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
9: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौं।
8: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
10: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9/8, फोन 0785012126, वेबसाइट www.maulakalika.org.np।

0: FM 101.6
1: मेरो मात्र होइन हामी सबैको एउटै रोजाई स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल
2: अत्याधुनिक प्रविधिको मेसिनद्वारा तयार गरिएको रङको हिसाबले दाना छुट्याइएको एकै साइजको दाना भएको भात कहिल्यै गिलो नहुने आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर
3: उत्पादक जयश्री फुड्स प्राली गैंडाकोट 9 नवलपरासी
4: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
5: राम्रो जोडी छ दुवै जना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्
4: यस्तो खुसीको बेला छ हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन
5: हो खिचौ खिचौ केटाकेटी सबैको सामूहिक खिचौ न
4: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
5: यो दाइजोको कुरा चाहिँ नगरौँ तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन् योभन्दा ठुलो उपहार अरू के हुनसक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानुनी समेत हुन्छ
6: नेपाल सरकार विज्ञापन
7: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकार्य गरौँ
8: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
9: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता जीवहरूलाई हार्दिक अनुरोध गर्दछौँ
10: नरबहादुर मुकमी मगर अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 3 ढोडेनी
11: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
12: मैले बुझिसके बाबा यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुलपाथ छ नि त्यही गरौँ
11: ल ल गएर तुरन्त बुक गरिहाल है
13: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
7: गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015 चार मोबाइल 98612 4437
14: जय हनुमान ज्ञान गुण सागर
13: सम्पूर्ण भक्तजनहरूलाई सूचना गैंडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ
7: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ कार्यक्रममा पूजा पाठ भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजन हार्दिक निमन्त्रणा गर्दछौँ
13: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे स्थान हनुमान मन्दिर गैंडाकोट 9 नवलपुर
15: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शेरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
16: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले
15: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
16: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
15: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
16: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर
17: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा
18: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ
19: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
17: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
20: सर्जरी सम्बन्धी सेवा,
17: हाड जोडी सम्बन्धी सेवा,
20: स्त्री तथा प्रसूति रोग सेवा,
17: बाल रोग सेवा,
20: न्यूरो सर्जरी सेवा,
17: न्यूरो साइकेट्रिक सेवा,
20: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, इसिजी, इइजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
19: थप जानकारीको लागि सम्पर्क एमपिआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 कोठी चितवन, फोन 0556 5514 र 5514।
21: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
22: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
23: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
22: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
24: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
7: सक्षम फर्निचर, गैडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29163, 98554 503 र 98511 84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: स्थापना भएपछि वन जङ्गल र घर वरपर सजिलै पाइने चुत्रो र गुर्जोको सङ्कलन गर्न यति बेला किसानहरूलाई भ्याइ नभ्याइ भएको छ। महत्त्व नबुझेर खेर गइरहेको चुत्रो र गुर्जो चिनिया कम्पनीले स्थानीयसँग खरिद गर्ने भएपछि किसानका लागि यस्ता वनस्पतिको सङ्कलन मनग्ञ आम्दानीको स्रोत बनेको छ। किसानले बिक्री गरेका यस्ता वनस्पति प्रशोधन गरी धुलो बनाएर औषधिका रूपमा चीन लैजाने गरिएको स्थानीयको भनाइ छ। पूर्वी सुर्खेतको गुरुभाकोट गाउँपालिका वडा नगरपालिका वडा नम्बर 10 खरायो चौरमा सञ्चालनमा आएको चिनिया कम्पनी युभ्यान बायोटेक्नोलोजी प्रालीले किसानसँग चुत्रोको डाँठ जरालाई प्रति किलो 55 रुपियाँ र गुर्जोलाई प्रति किलो 25 रुपियाँमा किन्ने गरेको छ। 55 रोपनी जमिन भाडामा लिएर सञ्चालन गरिएको प्रशोधन कम्पनीमा 3 चिनिया र 60 नेपालीले काम गर्दै आइरहेका छन्। कम मेहनत र लगानी नगरी पर्याप्त आमदानी गर्न सकिने भएपछि किसान पनि उत्साहित देखिएका छन्। दैलेखको गुराँस गाउँपालिका वडा नम्बर 3 का छत्र थापा यति बेला किसानलाई आफ्नो बारीको चुत्रो सङ्कलन गर्न भ्याइ नभ्याइ भएको बताउनुहुन्छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत उद्योग विभागमा दर्ता भएको यो कम्पनीले स्थानीय स्तरमा आय आर्जनलाई प्रवर्धन गरिरहेको छ। अहिले कर्णालीका 10 जिल्लाबाट चुत्रो र गुर्जो सङ्कलन गरेर प्रशोधन गरी चीन पठाउने गरिएको कम्पनीका व्यवस्थापक हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन भुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। 1 खर्ब बढीको वित्तीय अपराध शीर्षकमा नागरिक दैनिकमा खबर छ। नेपालमा अधिकांश भ्रष्टाचार मुद्दा सरकारी कामकाजसँग सम्बन्धित हुने गरेका थिए छन्, तर पछिल्लो पटक सत्ता शक्तिको दुरुपयोग गरेर निजी क्षेत्रका व्यक्ति व्यापारी घरानाले पनि अरबौं रुपियाँ वित्तीय अपराध गरेको उजागर भएको छ। नेपालको वित्तीय क्षेत्रलाई तरङ्गित बनाएको बहुचर्चित सम्पत्ति शुद्धिकरण, मनी लाउन्ड्रिङ, धितोपत्र बजार, चलखेल, बीमा कम्पनीहरूको कोष दुरुपयोग र संगठित आर्थिक अपराध सम्बन्धी मुद्दामा व्यवसायी, ब्रोकर, बीमा तथा पुनर्बीमा कम्पनीका उच्च अधिकारी र पूर्व नियामक प्रमुखहरू तानिएका छन्। विशेष सरकारी वकिलको कार्यालयले वित्तीय अपराधमा संलग्न भएको आरोपमा 39 व्यक्ति तथा संस्था विरूद्ध करिब 1 खर्ब 15 अर्ब रुपियाँ भन्दा बढी रकम बिगो दावी सहित विशेष अदालतमा मुद्दा दायर गरेको छ। बिचौलियाको आरोप लागेका इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, नेपालको ठूलो व्यवसायिक घराना शङ्कर ग्रुप सहित व्यक्ति तथा संस्था गरी 39 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो। भट्टमाथि राजनीतिक पहुँच र सत्ताको दुरूपयोग गरी वित्तीय अपराध गरेको आरोप लाग्दै आएको थियो। भट्ट र ठूला व्यापारी खराना जोडिएको नेपालको वित्तीय क्षेत्रलाई तरङ्गित बनाएको यो मुद्दा अब अदालतमा प्रवेश गरेको छ। विशेष अदालतमा बिहिबार अबेर दायर यो मुद्दाको अभियोग पत्र शुक्रबार मात्र सार्वजनिक भएको छ। अभियोग पत्रमा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष भट्ट, शङ्कर ग्रुपका सुलभ अग्रवाल, साहिल अग्रवाल, ब्रिकुटी स्टक ब्रोकिङ, हिमालयन रिइन्सुरेन्स, हिमालय लाइफ इन्सुरेन्स, नेपाल

0: करोड़ 27 लाख रुपियाँ बिगो माग दावी गरिएको छ। उनीमाथि नेपाल री इन्सुरेन्स, हिमालयन री इन्सुरेन्स, हिमालयन क्यापिटल सर्भिसेज तथा अन्य संस्थाको रकम दुरूपयोग गरी धितोपत्र बजारमा चलखेल गरेको, डिभेन्चर कारोबार मार्फत रकम शुद्धिकरण गरेको तथा गैर कानूनी स्रोतबाट प्राप्त रकमलाई वैध देखाएको आरोप छ।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बिहिबार प्रतिनिधि सभाको रोस्ट्रमबाटै 7 वटा करका दर हेरफेर गरेको स्वीकार गरे, तर उनले बजेट विधेयकमाथि छलफलका क्रममा प्रश्नकर्ता सांसदलाई पुराना काण्डहरू सार्वजनिक गर्ने चेतावनी पनि दिए। वाग्लेले आफूमाथि लागेका भ्रष्टाचारका आरोपहरूको प्रतिवाद गर्दै भनेका थिए, तपाईँका काण्डका बारेमा पनि हामी अनभिज्ञ छैनौँ, ती पनि खुल्नेछन्। अर्थमन्त्री बनेपछि उनी पटक पटक धम्की र अहङ्कारपूर्ण अभिव्यक्ति दिँदै आइरहेका छन्। विगत 35 वर्षदेखिको मुलुकको असफलता भत्काउने नयाँ पुस्ता भन्ने ब्रान्ड बोकेर आएका वाग्लेलाई विज्ञ अर्थमन्त्रीका रूपमा हेरिएको छ, तर उनको पछिल्लो अभिव्यक्ति र कार्यशैलीलाई लिएर चौतर्फी आलोचना भइरहेको छ। आम नागरिकहरूले अर्थतन्त्र सुधार, सुशासन र पारदर्शिताको अपेक्षा राखेका अर्थमन्त्रीले नै अहिले सबैभन्दा बढी विवादित बन्दा प्रश्नहरूले घेरिएका छन्। आफूलाई अर्थतन्त्रका विज्ञ, सुधारक, नैतिकवान, सुशासनवादी, पुरानो राजनीतिक भन्दा फरक भन्ने दावी गर्ने वाग्लेको पछिल्लो कार्यशैलीमा दम्भ र अहंकार देखिन थालेको छ। वाग्लेले प्रतिनिधि सभामा पेश गरेको बजेटमा करका दर हेरफेर गर्नेदेखि अर्थ विधेयक आउनु पूर्ण व्यापारीलाई आउनु पूर्व व्यापारीलाई सूचना चुहाएर बजेटको 2 दिन अघि नै सयौँ गाडी भित्राउन सहयोग गरेको र अरबौँ राजस्व घाटा गराएको आरोप लागेको छ। प्री बजेटको छलफलमा उनले सांसदहरूले दिएका सुझावहरू युक्त टिप्पणीका सम्बन्धमा तपाईँहरूले भने जस्तै बजेट तथा कार्यक्रम ल्याउन त 5 वर्ष पर्खनै पर्ला भनेर विपक्षी सांसदहरूलाई ओठे जवाफ दिएका थिए। आफू जस्तै चुनाव जितेर आएका सांसदहरूलाई अर्को चुनाव बहुमत सहित जितेर आऊ अनि सुधार गर भन्ने उनको तर्क वैचारिक र बौद्धिक नभएर अहङ्कारपूर्ण अभिव्यक्ति भएको टिप्पणी सांसदहरूले गरेका छन्। अर्थमन्त्री जीमा खुब अहङ्कार देखियो। एमालेकी सांसद पद्मा अर्यालले भनिन्, संसदमा सबै चुनाव जितेरै आउनु भएको हो। अर्थमन्त्रीजीले प्रारम्भमै सांसदहरूका सुझावहरूलाई व्यवस्था गर्नुभयो। तपाईँहरूले भने जस्तै कार्यक्रम राख्न 5 वर्ष पर्खनुहोस् भन्नु उहाँको अहंकार थियो। आगामी आर्थिक वर्षको बजेट पेश भएपछि उनले करका दर हेरफेर गरेको विषय अहिले सदनमा मूल विषय बनेको छ। विज्ञ अर्थमन्त्रीको बोलीमा धम्की र अहंकार आजको मध्याह्न दैनिकमा खबर छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा हुन लागेको प्रथम महाधिवेशनको तयारी तीव्र पारिएको छ। असार 7 देखि 9 गतेसम्म चितवनमा महाधिवेशन गर्ने निर्णय रासोपाले गरेसँगै जिल्ला स्थित नेता कार्यकर्ता उत्साह साथ तयारीमा जुटेका छन्। पालिका जिल्ला हुँदै प्रदेश अधिवेशन गरिरहेको रासोपाले महाधिवेशन सम्पन्न गर्न मूल समिति र 18 वटा उपसमिति बनाएको छ। महाधिवेशन उद्घाटन र बन्द सत्र कहाँ गर्ने भन्ने टुङ्गो भने लागिसकेको छैन। उद्घाटन र बन्द सत्र स्थल छनौट गर्ने काम भइरहेको केन्द्रीय सदस्य तथा आवास तथा भोजन व्यवस्थापन उपसमितिका संयोजक राजन गौतमले जानकारी दिनुभयो। मूल आयोजक समिति अन्तर्गत 18 वटा उपसमिति बनेका छन्। पालिका जिल्ला हुँदै प्रदेश अधिवेशन पनि जारी रहेको छ। नेता कार्यकर्ता उत्साह साथ व्यवस्थापन तयारीमा लागेको जनाइएको छ भने महाधिवेशन स्थलको टुङ्गो लाग्न बाँकी रहेको पनि जनाइएको छ। 32 देशमा पार्टी संगठन विस्तारदेखि नेतृत्व चयनसँगै नीति र कार्यदिशा तय गर्ने रासोपाको उद्देश्य छ।
1: पश्चिम नवलप्रासीको सुस्ता क्षेत्रमा शुक्रबार बिहान भारतीय सीमा सुरक्षा बल एसएसबी नेपाली भूमिमा प्रवेश गरेपछि स्थानीयले प्रतिकार गरेका छन्। केही बेर विवादको अवस्था बनेपछि पनि भारतीय सुरक्षाकर्मीहरू फर्किएका हुन्। बिहान करिब 7 बजे सुस्ता गाउँपालिका वडा नम्बर 5 स्थित थारू टोल नजिक हतियारसहित 5 जना भारतीय सुरक्षाकर्मी नेपाली भूमिमा प्रवेश गरेको स्थानीयहरूले बताएका छन्। खेतमा काम गरिरहेका स्थानीयले उनीहरूलाई आफ्नै भूमिमा फर्किन आग्रह गरेका थिए। त्यस क्रममा केही बेर भनाभन समेत भएको थियो। सुस्ता गाउँपालिका वडा नम्बर 5 का वडा सदस्य आदम हुसेनका अनुसार एसएसबी नेपाल स्थित सशस्त्र प्रहरीको क्याम्पभन्दा पूर्वतर्फ प्रवेश गरेको थियो। स्थानीयले विरोध जनाएपछि उनीहरू फर्किएका हुन्। सीमा क्षेत्रमा रहेको खोला तरेर भारतीय सुरक्षाकर्मीहरू

0: पाल भूमितर्फ आएको भन्दै सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले आपत्ति जनाए। जानकारी बेगर अनधिकृत रूपमा नेपाल छिरेपछि विरोध त हुने नै भयो। केही बेर विवादपछि दुवै देशका सुरक्षाकर्मीहरूको पहलमा अवस्था सामान्य बनाइयो, उनले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयले भने घटनालाई नियमित गल्तीका रूपमा उत्पन्न परिस्थिति भन्दै भिन्न ढङ्गले व्याख्या गरेको छ। पश्चिम नवलप्रासीका प्रमुख जिल्लाधिकारी दीपक राज घिमिरेले सीमा नजिक पानी जमेको क्षेत्र पार गर्ने क्रममा नेपालतर्फ आएका भारतीय टोलीले बताएको जनाएका छन्। गस्तीमा आउने क्रममा पानी जमेको ठाउँ छिचोल्ने क्रममा नेपालतर्फ आएको बुझियो। नेपाली सुरक्षाकर्मी तत्काल पुगेका स्थितिलाई सामान्य बनाए। उनले भने सुस्ता क्षेत्रमा केही साता यता तनाव बढेको छ, सुस्तामा फेरि पनि तनाव, एसएसबी विरुद्ध प्रतिकार शीर्षकमा मध्याह्न दैनिकमा खबर छ।
1: परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणमा आइतबार बेजिङतर्फ प्रस्थान गर्नुहुने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुनेछ।
0: आजको कान्तिपुर दैनिकमा डङ्की रूट हुँदै अमेरिका छिर्न सवा करोड खर्च, 12 महिना जेल बसाएपछि डिपोर्ट शीर्षकमा ठूलो समाचार धेरै स्पेस दिएर समाचार छापेको छ। 21 मक्सिर 2080 रुकुम पश्चिमको मुसिकोट एकका राजेन्द्र खड्काको मोबाइलमा बजेको घन्टीले एउटा फरक खबर ल्यायो। अमेरिका जाने बेला भयो, तुरन्त काठमाडौँ आउनु। फार्मेसी पढेर रुकुमको सदरमुकाम मुसिकोटको सल्ले बजारमा सानो औषधि पसल खोलेका उनी यो सबै यात्रा टुङ्ग्याएर अमेरिका जाने सपना बोकेर भोलिपल्ट बिहानै उनी झोली कुम्लो बोकेर आफन्त अनि कुलदेवतालाई ढोगेर घरबाट निस्किए। खबरमा यो पनि भनिएको थियो, हप्ता 10 दिनमा फ्लाइट मेक्सिको हुँदै अमेरिका पुगिन्छ। राजेन्द्रले यसका लागि रुकुमकै एकजनालाई केही समय अघि पासपोर्ट बुझाएका थिए, त्यसैको खबर सुखद खबर थियो उनका जानकारीका लागि। काठमाडौँ पुगेको तेस्रो दिनको बेलुका दलालले उनलाई दुबई लैजाने भनेर होटलमा पुर्याएर राखे। चौथो दिन बिहानै उनी दलालले भनेअनुसार अन्य चारजनासँग काठमाडौँबाट झापा हुँदै बसमा भारतको बागडोगरा पुगे। त्यहाँबाट जहाजमा मुम्बई पुगे। त्यहाँ अमेरिका जान हिँडेका उनी जस्तै 80-85 जना नेपाली भेटिए। मुम्बईमा उनीहरूलाई 4 दिन राखियो। दलालले दुबई लैजाने भनेको थियो, तर के कुरा नमिलेर हो फेरि काठमाडौँ फर्काइदिए। त्यसको केही दिनपछि दलालले भनेअनुसार राजेन्द्र काठमाडौँबाट सिधै युएईको दुबई पुगे। त्यसपछि सुरु भयो दलालको पैसा माग्ने क्रम। सुरुमा 5 लाख मागियो। उनले घरमा खबर गरेर दलालले भनेअनुसार गरे, तर दुबईबाट अगाडि बढ्ने कुनै सुरसार मिलेको थिएन। त्यहाँ पुगेको 1 महिनापछि दलालले अब चाँडै अगाडि बढ्ने हो भन्दै एकैचोटि 40 लाख रुपियाँ माग गरे। सुरुमा त उनी आत्तिए, तर अमेरिका जान हिँडेका राजेन्द्रले घरमा हार गुहार गरेर भने जति रकम बुझाए त्यति हुँदा पनि उनको दुबईबाट यात्रा अगाडि बढेन। पर्खाइको समय बित्दै गयो। दुई महिना बितेपछि पो उनले थाहा पाए उनी सहितका साथीहरू भिसाको अवधि सकिएकाले अध्यागमनको कालो सूचीमा परेका रहेछन्। त्यसपछि उनीहरू दलालकै सल्लाहमा भारतको मुम्बई फर्किए। उस्तै आश्वासनका बीच उनले त्यहाँ 4 साता गुजारे। राजेन्द्रले त्यो क्षण सम्झिँदै भने, दलालले मिलाउँदैछु जहाजबाट जाने भएका कारण यस्तो भएको हो भन्यो, हामीले पत्यायौँ। एक दिन दलालले भने, अब यतैबाट उज्बेकिस्तान जाने हो। उनी सहितका 4 जनालाई एयरपोर्ट लगियो। राजेन्द्र सहित 2 जनालाई उज्बेकिस्तानको सट्टा फेरि दिल्लीतर्फ उडाइयो। त्यहाँ 1 दिन बसेर उनी एक्लै उज्बेकिस्तान पुगे। दलालले भनेका थिए, एयरपोर्टबाट ननिस्कनु, हामी क्युबाका लागि टिकट मिलाउँछौँ। तर उनी एयरपोर्ट उत्रेको धेरै बेरसम्म पनि भनेको दलाल सम्पर्कमा आएन। केही समय बितिएपछि उनी दलालकै निर्देशन अनुसार एयरपोर्टबाट निस्के। त्यसपछिका 2 महिना उनले फेरि अनिश्चित पर्खाइमा बिताए। फेरि उस्तै कथा भयो जस्तो दुबईमा भएको थियो। भिजाको म्याद सकियो, कालो सूचीमा परे अनि मुम्बई फिर्ता भए। फेरि उनले पट्यार लाग्दो 1 महिना मुम्बईमा बिताए।